0: त्यही खानेकुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोग मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल त्यसो भए आज त्यहीँ जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: यो सोलर बलियो र भरपर्दछ।
4: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
7: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।

0: चालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: सूचना:
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा

0: तिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
7: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-5840-5519 र 98-5850-715।
8: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात् एसडीएल अब सुर्खेतमै।
7: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात् सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
8: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
7: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
8: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98-012-90-53, फोन नम्बर 083-523-4 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: साथै सुगर, थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
8: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98584-54899 र 97-679-044-43।
9: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
10: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
11: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
9: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98585-56696।
12: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
13: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
12: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
13: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
12: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
13: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
12: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
13: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
14: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
15: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।
16: रेडियो भेरी एफएम 98.6 MHz।
17: रेडियो भेरी टाइम्स।
18: अहिले बिहानको छ बजेको छ।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 11 गते आइतबार सन् 2026 सेप्टेम्बर 27 तारीख असोज कृष्ण पक्षको प्रतिपदा तिथि आजदेखि सोह्र श्राद्ध शुरू।
2: काया कैरन का साथ में
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस।
0: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरु बाट।
1: बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी न्यूनचापीय प्रणाली कमजोर बन्दै भोलिदेखि मौसम क्रमशः खुल्ने।
0: नारायणी काली गण्डकी सहित विभिन्न नदीमा बाढ़ी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। सेती नदीको रामघाटमा वर्षाले ताल बनेपछि उच्च सावधानी।
1: स्टार्टअपमा सरकारको 2 अर्ब लगानी 1600 भन्दा धेरै उद्यमी लाभान्वित।
0: लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 वटै जिल्लालाई विपद क्षेत्र घोषणा जनजीवन प्रभावित।
1: र एसियाली खेलकुद अन्तर्गत पुरूष ब्याडमिण्टनमा नेपाल इरानसँग पराजित।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
2: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
1: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
2: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला। एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फन्ड, 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना, अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
2: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया खैरनमा अब खबरको सिलसिला शुरूमा मौसम सड़क र प्रभावित भइरहेको जनजीवन बारेको खबर बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी परेको छ बंगालको खाड़ीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा यसै गरी पानी परेको हो हिजो पूर्वका धेरै जसो ठाउँ र काठमाण्ड उपत्यकामा झरी केही बेर रोकियो तर बेलुका र गैराती काठमाण्ड उपत्यका सहित पश्चिमका धेरै ठाउँमा निरन्तर पानी परेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम आज पनि चल्नेछ मौसमविदका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर भने बन्दै गएको छ कोशीबाट बाहिरिसकेको अनि बागमती र मधेशमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी मधेश र बागमतीमा भने खासै ठूलो जोखिम छैन त्यस्तै पश्चिमका गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा आज पानी पर्नेछ गैराती पनि पश्चिमका धेरै ठाउँमा मध्यम वर्षा र केही ठाउँमा मुसलधारे ठूलो पानी परेको छ आजदेखि कोशी र मधेशमा मौसम खुल्ने काठमाण्ड उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्ने अनुमान छ चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सीसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ मौसम खुलिसकेका कोशी र मधेशमा आज बाटो सहज भएमा लामो दूरीको समेत यात्रा गर्न सकिने मौसम बारेका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ त्यसपछि यो हप्ताभर धेरै ठूलो वर्षा हुने छैन यद्यपि मनसूनी प्रणाली देशैभरि अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ लगातार पानी परेका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ
2: यसैबीच देशका विभिन्न नदी तथा खोलामा बाढ़ी आएको छ बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको देवघाटमा जलसतह खतरका तह नजिक पुगेको र बाढ़ीको जोखिम बढ़ेको छ त्यहाँ डुबान भइरहने ठाउँका नागरिकलाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ यस्तै काली गण्डकी नदीमा पर्वतको मोदीबिन जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका नागरिकलाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ म्याग्दीको म्याग्दी मंगलघाट जलमापन केन्द्रमा पनि जल सतहले सतर्कता तह पार गरेको छ यो बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने ठाउँका नागरिकलाई उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ यस्तै गरी कपिलवस्तुको बाणगंगा खोलामा पनि बाढ़ी बढ़िरहेको र अझै बढ़दो क्रममा रहेकाले डुबान भइरहने ठाउँका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ गैराती बुटौलको तिनाउ नदी जलमापन केन्द्रमा पनि सतर्कता तह पार भएको छ बाढ़ी बढ़दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई आज बेलुकासम्म उच्च सावधानी अपनाउन भनिएको छ पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि त्यस क्षेत्रमा सतर्कता अप्नाइएको छ रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारमा रहेका पोखरा वडा नम्बर 9 पोखरा महानगरपालिका 11 सुकुम्बासी बस्ती रामघाट शान्तिघाट तथा बौद्ध गुम्बाका शब्दाह गृह समेत जलमग्न भई जोखिममा परेका छन् बाढ़ीको जोखिम रहेका नदी तथा खोलामा जलसतह थप बढ़न सक्ने भएकाले नदी किनारमा नजान सुरक्षित ठाउँमा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचनालाई ध्यान दिन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ
1: नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरी 189 घर डुबानमा परेका छन् डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा अस्ति शुक्रबार र हिजो गरी 172 सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकामा 200 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ नारायणीमा पानीको बहाव अझै बढ़दो क्रममा रहेकाले बस्तीमा थप जोखिम कायमै छ बाढ़ीको जोखिमलाई ध्यानमा राखेर स्थानीय वासिन्दालाई सुरक्षित ठाउँमा सारिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनु भएको छ सुस्ता क्षेत्रमा नारायणी नदीको कटान र डुबान वर्षौंदेखिको समस्या हो यसैबीच देशभर भइरहेको लगातारको वर्षा र त्यसका कारण गइरहेको पहिरोले सड़क सञ्चालन प्रभावित बनेको छ सड़क विभागको नेभिगेट प्रणालीले दिएको पछिल्लो विवरण अनुसार नियमित अनुगमनमा रहेका 36 सड़क मार्ग मध्ये 18 पूर्ण रूपमा अवरूद्ध रहेका छन् त्यस्तै 7 राजमार्ग आंशिक सञ्चालनमा र 11 मात्र सामान्य अवस्थामा छन् मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा आम नागरिकलाई आवत जावतमा भने समस्या भइरहेको छ केही दिन यता परेको पानीका कारण मुख्य राजमार्गको विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण गाड़ीको आवत जावत ठप्प बनेको हो। संघीय राजधानी काठमाण्डौ जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा पहिरोले जोखिम कायमै छ। यो खण्डमा पहिरो खसेपछि गाड़ी चलाउन रोक लगाइएको छ।
2: भोटेकोशीको बाढ़ीबाट विस्थापित भए नुवाकोट र रसुवाका विभिन्न अस्थायी शिविर तथा त्रिपालमुनि बसिरहेकाहरू थप समस्यामा परेका छन्। दश भदौको बाढ़ीमा जसोतसो ज्यान जोगाएका उनीहरू अहिले आकाशबाट परेको पानी हिलो र चिसो भूइँका कारण पालभित्रै भिज्न बाध्य छन्। नदीको सतह घट्न नपाउँदै पुनः शुरू भएको ठूलो वर्षाले उनीहरूको दैनिकी कष्टकर बनेको छ। त्रिपालमा शास्ति भएपछि केहीले छेउछाउका बस्तीमा कोठा खोज्न थालेका छन्। तर वैकल्पिक व्यवस्था नभएसम्म तोकिएको होल्डिङ सेन्टरमै बस्न स्थानीय प्रशासन र सरकारले आग्रह गरेका छन्। नुवाकोटको पिपलटार, ढुङ्गे, गेर्खु, भैंसे, त्रिशुली बजार आसपासका खुल्ला मैदान र अग्ला ठाउँमा टाँगिएका प्लास्टिकका त्रिपालभित्र पानी चुहिन थालेपछि कतिपयले रातभर जागराम बस्नु परेको बताएका खबर कान्तिपुर दैनिकमा छ।
1: देशका विभिन्न भागमा बुधबारदेखि निरन्तर वर्षा हुँदा काठमाण्डौ उपत्यकामा तरकारीको आपूर्ति प्रभावित भएको छ। तरकारी आपूर्तिमा समस्या आउँदा मूल्य पनि बढ़ेको छ। वर्षाका कारण बाढ़ी पहिरोले काठमाण्डौ उपत्यका जोड्ने प्रमुख राजमार्गमा अवरोध हुँदा कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको आपूर्ति हिजो एकै दिनमा 63.16% घटेको छ। दैनिक मूल्य सूचक अनुसार टमाटर, आलू, बन्दा, काउली, हरियो खुर्सानी लगायतको थोक मूल्य नै बढ़ेको छ। समितिका कार्यकारी निर्देशक प्रद्युम्न राज पाण्डेका अनुसार वर्षाका कारण नियमित आपूर्ति प्रभावित हुँदा कालीमाटीमा तरकारी आपूर्ति कम हुन थालेको हो र भाव बढ़ेको छ। वर्षाले आपूर्ति प्रभावित हुँदा तरकारीको भाव बढ़्यो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसा कसरी जोगाउने भन्ने बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: भर्ना खुल्यो।
4: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
4: फोन नम्बर 01-5670-924, 5670-925।
5: त्यही हो घर जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास। त्यही हो घर जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी न्यून चापीय प्रणाली कमजोर बन्दै भोलिदेखि मौसम क्रमशः खुल्ने, नारायणी, काली गण्डकी सहित विभिन्न नदीमा बाढ़ी, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, नवलप्राची र सप्तरीमा गरी 389 घर डुबानमा, सेती नदीको रामघाटमा वर्षाले ताल बने पछि उच्च सावधानी मुख्य राजमार्ग तथा अन्य सड़क अवरूद्ध हुँदा आवतजावत ठप्प काठमाडौँमा तरकारीको आपूर्ति प्रभावित हुँदा भाव बढ़्यो भोटेकोशीको बाढ़ीबाट विस्थापितलाई झरीको थप कष्ट लगायतका खबर प्रस्तुत
2: गर्यौं। गाँठ कमाउन जति मुस्किल र मेहनत गर्नुपर्छ जोगाउन त्यतिकै बुद्धि र अक्कल चाहिन्छ। कमाएको गाँठ जोगाउने बुद्धि बढ़ाउन बैंक र वित्तीय संस्थाहरूले वित्तीय साक्षरता अभियान चलाइरहेका छन्। वित्तीय साक्षरताको प्रयोग गर्ने प्रारम्भिक कदम हो बजेट बनाउने काम। आफूले कमाएको गाँठ जोगाउने पहिलो कदम हो बजेट। गाँठको श्रृंखलाको छैटौं भागमा गाँठ जोगाउने थप उपाय बारेको जानकारी सहित मिलन तिमिल सिन्हा।
9: बजेट बनाउन ठूलो सिप चाहिँदैन र अर्थशास्त्रका ठेली छिचोल्नु पर्दैन। महिनामा कति पैसा आउँछ र कहाँ कहाँ कति खर्च गर्ने भनेर योजना बनाउनु नै बजेट बनाउनु हो। महत्वपूर्ण कुरा महिनाको अन्त्यमा बचेको पैसा बचत गर्ने होइन, महिनाको शुरूमै बचतको योजना बनाउनुपर्छ। 50,000 कमाइन्छ भने कम्तीमा 5,000 बचत गर्ने लक्ष्य राख्न सकिन्छ। पैसा हात परेको दिन बचत गर्ने रकम छुट्टै खातामा जम्मा गर्न सकिन्छ। गाँठ जोगाउने महत्वपूर्ण सूत्र हो बचेपछि बचत होइन पहिले नै बचत। बचत ठूलो रकमबाट मात्रै शुरू गर्नुपर्छ भन्ने छैन, सानो रकम नियमित बचत गर्नु महत्वपूर्ण कुरा हो। महिनामा 5,000 रुपियाँ बचत गर्नुभयो भने वर्षमा 60,000 रुपियाँ हुन्छ। आमदानी बढ्दै जाँदा बचत पनि बढाउँदै लैजान सकिन्छ। बचतलाई खर्च हुने खातामै राखिरहनु भन्दा छुट्टै बचत खातामा राख्ने वा नियमित बचतको व्यवस्था गर्ने हो भने पैसा जोगाउन अझ सजिलो हुन्छ। तपाईँ मध्ये धेरैले यसै गरी भरपर्दो बैंक र वित्तीय संस्थामा बचत गरिरहनु भएकै पनि छ। गाँठ जोगाउने अर्को उपाय हो चाहना र आवश्यकता छुट्याउने। पैसा जोगाउने सबैभन्दा व्यवहारिक उपाय यही हो। किनमेल गर्नु अघि आफैलाई सोध्नुहोस्, मलाई यो साँच्चै चाहिएको हो कि अहिले मन लागेको मात्र हो? मोबाइल चाहिएको हो कि नयाँ मोडल मन परेको हो? कपडा चाहिएको हो कि सेल देखेर किन्न मन लागेको हो? बाहिर खाना खानै पर्ने थियो कि घरमा खाना हुँदा हुँदै रहर लागेको हो? कुनै सामान किन्नु अघि एउटा प्रश्न सोधौं, यो मलाई चाहिएको हो कि मन लागेको मात्र हो? चाहिएको हो भने किनौ, मन लागेको मात्र हो भने केही समय पर्खौं, त्यसपछि त्यो चाहना आफै हराउँछ। तर पैसा जोगाउनु भनेको खर्चै नगर्नु होइन, अनावश्यक ठाउँमा खर्च नगर्नु हो। भविष्यमा गाँठको तनाव नहोस् भनेर अहिलेदेखि नै आपतकालीन कोष बनाउनु पनि उपयोगी हुन्छ। बिरामी पर्दा वा अचानक ठूलो खर्च गर्नुपर्ने अवस्था आउँदा ऋण खोज्न नपरोस् भनेर आपतकालीन कोष बनाउन सकिन्छ। यसका लागि पहिले सानो लक्ष्य राख्न सकिन्छ। एक महिनाको आवश्यक खर्च बराबरको रकम छुट्याउने, बिस्तारै त्यसलाई बढ़ाउँदै लैजान सकिन्छ। अन्त्यमा पैसा जोगाउनु भनेको पैसा खर्च नगर्नु होइन, सही ठाउँमा खर्च गर्नु हो। बजेटले बाटो देखाउँछ, बचतले भविष्य जोगाउँछ र अनावश्यक खर्च रोक्दा गाँठ बलियो बन्छ। अब जोगाएर राखेको पैसालाई त्यसै राखिरहने कि त्यसै पैसाबाट फेरि पैसा कमाउने? यही प्रश्नको जवाब खोज्दै गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी बढाउने भनेर लगानीका आधारभूत कुरा गर्छौं। तपाईँ पनि आफूलाई लागेको कुरा लेख्न नबिर्सनुहोस् है।
1: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। नयाँ उद्यम गर्न चाहने स्टार्टअपमा सरकारले पछिल्लो 3 वर्षमा 2 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गरेको छ। आर्थिक वर्ष 80/81 82/83 सरकारले 1,687 उद्यमीलाई 2,14,00,000,000 रूपियाँ कर्जा लगानी गरेको हो। 7 वटै प्रदेशका विभिन्न क्षेत्रका उद्यमीको उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्न स्टार्टअप कर्जा वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ। नवीनतम ज्ञान सोच सीप र क्षमता भएका उद्यमीलाई नयाँ व्यवसाय वा नव प्रवर्धनमा संलग्न हुन प्रेरित गर्नु तथा सहुलियतपूर्ण ढंगले वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यसहित 3 वर्ष अघिदेखि स्टार्टअप उद्यम कर्जा शुरू गरिएको थियो। स्टार्टअपमा सरकारको 2 अर्ब लगानी, 1,687 नयाँ उद्यमी लाभान्वित शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर हिजो स्वदेश फर्कनु भएको छ। सरकारले प्रधानमन्त्रीको भ्रमणसँगै महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा देशको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको जनाएको छ। महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि गराएको छ। प्रधानमन्त्री शाह स्वदेश फर्के लगत्तै परराष्ट्र मन्त्रालयले निकालेको प्रेस नोटमा भनिएको छ। प्रधानमन्त्रीले अस्ति शुक्रबार बिहान महासभाको विशेष सत्रलाई सम्बोधन गर्दै रसुवाको भोटेकोशीमा आएको बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्नुभएको थियो। यसैबीच सगरमाथादेखि समुद्रसम्मको अवधारणाले राजनैतिक सीमालाई जलवायु प्रणालीले मान्दैन भन्ने स्पष्ट पार्छ। न्यूयोर्कमा भएको सगरमाथा टू द सी कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले भन्नुभयो, हिमालयमा आएको ह्रासले तल्लो तटीय क्षेत्रको जीविकोपार्जनमा असर पार्छ भने साना टापु र तटीय राष्ट्रहरूले समुद्रको सतह वृद्धि र विस्थापनको सामना गरिरहेका छन्। जलवायु परिवर्तनको विषयलाई विश्वसम्म बलियो रूपमा उठाउन राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा टू द सी अ कल टू एक्सन फर क्लाइमेट रेजिलियन्स फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरेको छ। विश्वका धनी र बढ़ी उत्सर्जन गर्ने राष्ट्रहरूले गैर जिम्मेवार नीतिका कारण हिमाली तथा साना टापु राष्ट्रहरूले अस्तित्वकै संकट झेलिरहेको विषयलाई कार्यक्रममा प्रमुखताका साथ उठाइएको छ।
1: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
11: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
12: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
10: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-696।
13: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
14: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
13: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
14: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
13: 198-198।
15: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
2: सिफारिशमा मन्त्री परिषदले स्वीकृत गरेको दलित समुदायको परिभाषा र थर सूचीकरण सम्बन्धी विवरण महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अस्ति शुक्रबार राजपत्रमा प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशित गरेर पहिलोपटक दलित समुदायको थरलाई व्यवस्थित रूपमा सूचीकरण गरिएको राष्ट्रिय दलित आयोगले जनाएको छ। 3 वर्षदेखि मन्त्रालयमै रहेको सूचीलाई आयोगले 6 पटकसम्म तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको हो। सरकारले मन्त्रालयका जिम्मेवारी र नाम हेरफेर गर्दा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा आएपछि सूचीकरणले गति लिएको छ। राजपत्रमा दलित समुदायको परिभाषा दिँदै विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछूतको व्यवहार गरिएका तथा आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, रोजगारी लगायत समग्र क्षेत्रमा पीड़ित अपमानित र बहिष्कारमा पारेका दलित समुदायका रूपमा परिभाषित गरिएको छ। श्रम शिल्प र कलाका माध्यमबाट राज्य निर्णयमा निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदायलाई समेत दलित समुदाय अन्तर्गत समेटिएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिनुभयो। गोर्खापत्र दैनिकले खबर छापेको छ।
1: अब विदेशको खबर। थाइल्याण्डको राजधानी बैंककमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित बनेको छ। सड़क तथा बस्तीमा पानी पसेर यातायात सेवा प्रभावित हुनुका साथै केही क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। बैंककमा गएको बिहीबारदेखि हिजो शनिबार दिउँसोसम्म 300 मिलिमिटरसम्म वर्षा मापन भएको एपी न्यूजले जनाएको छ। वर्षापछि बैंककका सबै 50 जिल्लालाई बाढ़ी प्रभावित विपद क्षेत्र घोषणा गरिएको छ। लगातारको वर्षाका कारण सड़कहरू जलमग्न छन्। थाइल्याण्डको मौसम विभागका अनुसार बैंकक सहित मध्य थाइल्याण्डमा सक्रिय न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण आजसम्म अत्याधिक ठूलो वर्षा हुन सक्ने सम्भावना छ। त्यहाँको मौसम विभागले नदी तथा नहर आसपास र उचा भूभागमा बाढ़ी तथा डुबानको जोखिम रहेको भन्दै थप सतर्कता अपनाउन भनेको छ। भोलिदेखि भने वर्षा केही कम हुने अनुमान छ, तर उत्तरी र मध्य थाइल्याण्डका केही क्षेत्रमा अझै ठूलो वर्षा हुन सक्ने त्यहाँको मौसम विभागको अनुमान छ।
2: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत ब्याडमिण्टनको पुरूष एकलतर्फ नेपाली खेलाड़ी क्षितिज खनाल अन्तिम 32 बाहिरिएका छन्। चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा हिजो भएको खेलमा क्षितिज इरानका निमा रोस्तम पुरु लागानदानीसँग 2-0 सोझो सेटमा पराजित भएका हुन्। क्षितिजले 14-21, 9-21 नतिजा बेहोरेका छन्। क्षितिजले पहिलो चरणमा मकाओका ची चोन पुईलाई 2-0 पराजित गरेका थिए। एसियाली खेलकुदको ब्याडमिण्टनमा नेपाली खेलाड़ीको यो एकमात्र जीत हो। महिला एकलतर्फ रसिला महर्जन र रिहाना महर्जन पनि पहिलो चरणबाटै बाहिरिएका थिए।
1: अब केही खबर संक्षेपमा। असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकोले यसलाई 16 श्राद्ध भनिएको हो। पितृपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बड़ा दशैं शुरू हुने भएकोले दशैं अघि पितृतृप्तिका लागि 16 श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण 16 श्राद्ध र दशैं केही ढिला परेको छ।
2: संस्थापन पक्षले महाधिवेशन नरोकेपछि पूर्व सभापति शेरबहादुर देउवाको समूह समेत कांग्रेसको समानान्तर महाधिवेशनमा होमिएको छ। आउँदो बिहिबार ओडा अधिवेशन थाल्न देउवा पक्षले गृह कार्य तीव्र बनाएको छ। केन्द्रीय महाधिवेशन भने मंगसिर 21-23 तोकिएको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले महाधिवेशन रोक्नुपर्ने माग देउवा पक्षले गरेको थियो, तर संस्थापन पक्ष असोज 3 महाधिवेशनमा होमिएपछि देउवा पक्ष पनि समानान्तर महाधिवेशनमा होमिएको छ। आजको कान्तिपुरमा खबर छ।
1: विकास निर्माण लगायतका सार्वजनिक हितका लागि प्रदेश र पालिका तहलाई पनि जग्गा अधिग्रहणको अधिकार हुने गरी कानून ल्याउन लागि छ। देश संघीय संरचनामा गएको एक दशक भन्दा बढ़ी भइसक्दा पनि प्रदेश र पालिकाले आफ्नो क्षेत्राधिकारभित्र विकास निर्माण लगायतका प्रयोजनका लागि जग्गा अधिग्रहण गर्न पाइरहेका छैनन्। जग्गा प्राप्ति ऐन 2034 र अचल सम्पत्ति अधिग्रहण ऐन 2013 एकीकरण गरेर विधेयकको मसौदा तयार भइरहेको छ।
2: वैदेशिक रोजगार विभागले करार सेवामा रहने गरी 2 कानूनी सहायता अधिकृत मागेको छ। कानूनमा स्नातक गरी बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएको र 2 वर्षको कार्यान्वयन भएको व्यक्तिलाई आवेदन दिन विभागले सूचना मार्फत जानकारी गराएको छ।
1: कपिल वस्तु नगरपालिका 6 थुङ हावामा वर्षा र हावाबोरीका कारण धान ढलेको छ। अस्ति बिहिबारदेखि निरन्तर पानी परिरहँदा कपिल वस्तु सहित लुम्बिनीका धेरैजसो जिल्लामा पाक्न लागेको धान बालीमा क्षति पुर्याएको हो।
2: लगातारको वर्षा हिमपात र बाढ़ी पहिरोको जोखिम बढ़ेसँगै हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्र प्रभावित भएको छ। मुस्ताङमा पछिल्लो समय वर्षा र हिमपातको पूर्वानुमानसँगै सड़क तथा हवाई यातायात प्रभावित हुने जोखिम समेत बढ़ेको छ।
1: संघीयता कार्यान्वयनको क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गर्दै समाधानका उपाय खोज्न 7 प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्ने भएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा यही असोज 22 र 23 विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा 7 प्रदेशका मुख्यमन्त्री सहित योजना आयोगका उपाध्यक्ष मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता सहभागिता रहने खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
2: बागमती प्रदेश सरकारले विपदबाट क्षतिग्रस्त सड़क पुल, झलंगे पुल, सरकारी भवन, खानेपानी, सिंचाई र विद्यालय लगायतका पूर्वाधार पुननिर्माणका लागि संघीय सरकारसँग 1 अर्ब रूपियाँ अनुदान माग गर्ने भएको छ।
1: काया कैरनमा अब पालो उखानको
2: बतास चल्नु र रुख ढल्नु
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी न्यूनचापी प्रणाली कमजोर बन्दै भोलिदेखि क्रमशः मौसम खुल्ने।
1: नारायणी काली गण्डकी सहित विभिन्न नदीमा बाढ़ी। तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। सेती नदीको रामघाटमा वर्षाले ताल बनेपछि उच्च सावधानी।
2: स्टार्टअपमा सरकारको 2 अर्ब लगानी, 1600 भन्दा धेरै उद्यमी लाभान्वित।
1: लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 वटै जिल्लालाई विपद क्षेत्र घोषणा। जनजीवन प्रभावित।
2: र एसियाली खेलकुद अन्तर्गत पुरूष ब्याडमिण्टनमा नेपाल इरानसँग पराजित।
1: र अन्त्यमा आजको कार्टुन रविन सायमीले बनाउनु भएको कार्टुन। सरकार सामाजिक सञ्जालमा भेटिने तर भेल, बाढ़ी, पहिरो लगायतबाट प्रभावितको बेलैमा उद्धार नहुने विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना बाढ़ी प्रभावित घुँडासम्म पानीले लुत्रुक्कै भएका छन्। ज्यान जोखिममा छ। घरगोठ सबै डुबेको छ तर उनको हातमा मोबाइल छ। अनि भन्दैछन् सरकार भेटिने यसमै हो, यही पनि चल्दैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। पानी परिरहेको छ, सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148
3: र 520-7200।
4: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: रूकुम पश्चिममा खोलाले बगाउँदा एकजनाको मृत्यु, डोल्पामा भीरबाट ढुङ्गा खस्दा एकजनाको ज्यान गयो, पहिरो र सड़क भाँसिँदा कर्णाली राजमार्गको दर्जन ठाउँ अवरूद्ध, भोलिदेखि मौसममा सुधार आउने मौसमविदको भनाई, नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता बढ़ाउन कर्णालीका महिला नेता तथा संचारकर्मीको सामूहिक एकबद्धता, बाँकेमा अविरल वर्षाका कारण राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढ़ीको जोखिममा, खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धान बालीमा ठूलो क्षति, र नेपाल जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा सेमी फाइनल प्रवेशका लागि श्रीलंकासँग भिड्ने। हिमाल पहाड तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np का साथै दैलेखको रेडियो मातृभूमि र समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला र बर्दियाको रेडियो टाइगर गेरुवा तथा सम्वाद एफएमबाट पनि हामीलाई सुनिरहनु भएको छ। अब खबर विस्तारमा। रूकुम पश्चिममा सिमृत्यु खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। तिरबेडी गाउँपालिकाबाट आउने सिमृत्यु खोलाले बगाउँदा मुसिकोट नगरपालिका एघारा लहुङका 58 वर्षीय बेगमाया परियारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले मुसिकोट नगरपालिका एघार स्याउली बजार नजिकै खोला चर्ने क्रममा परियारलाई खोलाले बगाएको जनाएको छ। प्रहरी निरीक्षक जबिन्द्र परियारले घरबाट सिमृत्युतर्फ जाने क्रममा उहाँलाई खोलाले बगाएको बताउनुभयो। स्थानीयवासी र प्रहरीले खोलाबाट परियारको शव निकालेका हुन्। यस्तै डोल्पामा अविरल वर्षाका कारण भीरबाट ढुङ्गा खस्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। त्रिपुरा सुन्दरी नगरपालिका साथ रावलबाडामा गोठमाटीको भीरबाट खस्दा ढुङ्गा लागेर 33 वर्षीय मनरूप केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका 38 वर्षीय चन्द्ररूप केसीको उपचार चलिरहेको छ। मनरूपलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। लगातारको वर्षासँगै आएको बाढ़ी पहिरो तथा सड़क भाँसिँदा सुर्खेतदेखि जुम्लासम्मको कर्णाली राजमार्गका दर्जनौं ठाउँ अवरूद्ध भएका छन्। राजमार्गका विभिन्न खण्डमा पहिरो खस्नुका साथै सड़कमा लेदो र ढुङ्गा माटो थुप्रिँदा सड़क अवरूद्ध हुँदै भएको छ। सुर्खेत दैलेख हुँदै कालीकोट र जुम्ला जोड्ने मुख्य सड़क नै ठाउँ ठाउँमा अवरूद्ध भएपछि सयौं यात्रु र दर्जनौं सवारी साधन बीच बाटोमै रोकिएका छन्। गगनी खोला, पिली, रातो पहाड़ लगायतका स्थानमा पहिरो जाँदा तथा सड़क भाँसिँदा समस्या देखिएको छ। वर्षाका कारण नयाँ नयाँ स्थानमा पहिरो खस्ने क्रम जारी रहेकाले एउटा स्थानको पहिरो हटाए लगत्तै अर्को स्थानमा सड़क बन्द हुने अवस्था रहेको यातायात व्यवसायको भनाइ छ। राजमार्ग अवरूद्ध हुँदा कालीकोट, जुम्ला, मोगु लगायतका हिमाली जिल्लातर्फ जाने यात्रु र दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारी साधन बढ़ी प्रभावित भएका छन्। वर्षाका कारण सड़कमा थुप्रिएको माटो, ढुङ्गा तथा पहिरो हटाउन सड़क डिभिजन र सम्बन्धित निकायमा मेसिन परिचालन गरिएको भए पनि दर्जनौं ठाउँमा एकैपटक अवरोध भएपछि तत्कालै सबै सड़क खुलाउन चुनौती भएको सम्बन्धित निकायले बताएको छ। कतिपय स्थानमा पहिरो हटाउने क्रममा माथिबाट पुनः ढुङ्गा माटो खस्ने जोखिम समेत रहेकाले अहिले सबैतिर बन्द गरिएको र वर्षाको यकिन नगरे पहिरो हटाउने काम पनि प्रभावकारी नहुने पनि जनाइएको छ। नेपालको पश्चिमी भूभागका केही ठाउँमा भारी वर्षा भइरहेकाले बाढ़ी र पहिरोको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी प्रदेशहरूमा भारीदेखि धेरै भारी वर्षा भइरहेको भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। यस्तै पानी पार्ने प्रणाली पश्चिम सरेसँगै कर्णाली प्रदेशको हुम्लामा भारी वर्षा भएको छ। असोज 9 गते शुक्रबार दिउँसो 10:01 बजेदेखि 10 गते शनिबार दिउँसो 1 बजेसम्म 24 घण्टाको मापन अनुसार हुम्लाको सदरमुकाम सिमकोटमा 114.8 मिलिमिटर वर्षा मापन भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतका कार्यालय प्रमुख डाक्टर इन्दिरा कणेलले बताउनुभयो। उहाँका अनुसार सन् 2021मा सिमकोटमा 110 मिलिमिटर र 2015मा 98 मिलिमिटर वर्षा भएको थियो। कार्यालयका प्रमुख कणेलले हुम्लामा 114.8 मिलिमिटर पानी पर्नु धेरै भारी वर्षा भएको बताउनु भयो। यो रेकर्ड ब्रेक वर्षा पनि भएको उहाँको भनाइ छ। समुद्र सतहदेखि 2993 मिटर उचाइमा रहेको हुम्ला सदरमुकाम सिमकोटमा 14,113 दिन वर्षा मापन गरिएको थियो, जसमा 1 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको दिन 3,794 भएको अभिलेख गरेको छ। उहाँले वर्षा भएको 3,794 दिन मध्ये 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको दिन 75 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको र 6 दिन 50 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको 12 दिन रहेको बताउनु भएको छ। यसै गरी असोज 9 गते शुक्रबार 1 बजेसम्मको 24 घण्टाको वर्षा मापन गर्दा सुर्खेतको वीरनगरमा भने 75.5 मिटर पानी परेको थियो। भारी वर्षाका कारण हुम्ला सिमकोट त्यस्तै जाजरकोट कालीकोट मुगु जुम्ला सल्यान जिल्लाका विभिन्न स्थानमा पहिरो गएको भन्दै विशेष सावधानी अपनाउन पनि आग्रह गरिएको छ। बाँकेमा 2 दिनदेखि अविरल वर्षाका कारण राप्ती तटीय क्षेत्रका बासिन्दा बढ़ीको उच्च जोखिममा परेका छन्। राप्ती नदीले बाढ़ी राप्ती सुनारी 2 को वडादेखि नरेन्द्रपुरसम्मको तल्लो तटीय क्षेत्रमा बासिन्दा जोखिममा परेका हुन्। कुनै क्षेत्रमा वारिन त कुनै क्षेत्रमा पारीतर्फ जमिन कटान गर्दै आएको राप्ती सुनारी गाउँपालिका साथ नयाँ बस्ती फरेदास गाउँका शंकर यादवले बताउनुभयो। अविरल वर्षासँगै राप्ती नदीमा बाढ़ी आइरहेको र तल्लो बाढ़ी रोकथामका लागि स्थानीय स्थायी तटबन्ध नभएका कारण जोखिम मोल्दै बढ़दै गएको बताएका छन्। ठूलो बाढ़ी आउँदा राप्ती नदी बस्तीमा पस्ने डरले राप्ती सुनारी र नरेन्द्रपुर गाउँपालिकाको तटीय क्षेत्रका करिब 1 दर्जन बढ़ी स्थानीय बासिन्दा त्रासमा समय बिताउने गरेका छन्। रातीको समयमा भने त्रासमा बस्नु परेको उनीहरूको भनाइ छ। राप्तीको तल्लो तटीय क्षेत्रमा नदीले दिनौ जस्तो जमिन कटान गरिरहेको छ। गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धान बालीमा ठूलो क्षति पुगेको छ। राप्ती सुनारी गाउँपालिका 9 ढकेरीका किसान लोकबहादुर चौधरीको करिब 10 कट्ठामा लगाएको 606 जातको मोटो धान खेतमै ढलेको बताउनुभयो। केही दिनमा काट्ने तयारी गरिएको धान बालीमा वर्षाले क्षति गरेको भन्दै उहाँले पानी परिरहेकाले तत्काल जोगाउने कुनै उपाय नभएको बताउनुभयो। उहाँ जस्तै आसपासका अन्य किसानको धान बालीमा पनि वर्षाले ठूलो क्षति पुर्याएको छ। खजुरा गाउँपालिकामा पनि पाकेको धान खेतमा ढलेर क्षति भएको छ। जिल्ला स्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुजिता शर्माले वर्षाले पुर्याएको क्षतिको विवरण संकलन कार्य केही दिनमा शुरू गरिने बताउनुभयो। मलको अभावले गाँजा नहालेका र राधा चार लगायतका मोटो धानमा बाली खेतीमा ढलेको हुन सक्ने उहाँको भनाइ छ। ज्ञान केन्द्रले वर्षाले पुर्याएको धान बालीको क्षतिको विवरण संकलन गर्न जिल्लाका स्थानीय तहलाई समेत आग्रह गरेको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी
1: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने गोलीगाँठो दुख्ने वा सुनिने राती तथा बिहान ढाड दुख्ने बिहान ढाड अरठो हुने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने प्राय राती पिडौला दुख्ने वा करकर खाने जीव गल्ने र छिटो छिटो थकान हुने मांसपेशी कमजोर हुने छालामा डाबर वा निको नहुने घाउ आइरहने बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
2: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल।
1: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार सपाई समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
4: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0 83 5 22 253।
4: भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन के

तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेला हामीले रुकुम पश्चिमा खोलाले बगाउँदा एकजनाको मृत्यु, डोल्पामा भिरबा त ढुङ्गा खस्दा एकजनाको ज्यान गयो, पहिरो र सड़क सिधा कर्णाली राजमार्गको दर्जन ठाउँ अवरूद्ध, भोलिदेखि मौसममा क्रमै सुधार आउने मौसमविदको भनाई, बाँकेमा अविरल वर्षाका कारण राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढ़ीको जोखिममा लगायतका खबर प्रस्तुत गर्यो। अब बाँकी खबर, सल्यानमा निरन्तरको वर्षा र हुरी बतासँगै विभिन्न ठाउँमा रूख ढल्दा 33 केबी प्रसारण लाइनमा क्षति पुगेपछि जिल्लाभर विद्युत सेवा अवरूद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले मरमत कार्यमा कार्य जारी रहेको जनाएको छ। सुरक्षितको भेरीगंगा नगरपालिकाका रामघाट जंगलमा रूख ढलेपछि 33 केबी विद्युत लाइन अवरूद्ध भएको छ। रूख ढलेर लाइनमा क्षति पुगेपछि सुबाकुना रामघाट लाइन बन्द भएको हो। लाइन बन्द हुँदा रामघाट र राकम सब स्टेशन तथा जाजरको तर्फको विद्युत आपूर्ति प्रभावित भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात पितृपक्ष आजदेखि विधिवत आरम्भ गरिँदैछ। आजका दिन प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह पछि गर्नुपर्ने समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो, आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो। यो समयलाई अपर प्रेत पक्ष आदि नामले पनि बुझ्ने गरिन्छ। चाडपर्व तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सुर श्राद्ध गर्ने भन्ने गरिएको छ। यो समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने मान्यता रहिआएको छ। यसरी सुर श्राद्ध गर्नाले पितृ प्रतिको आफ्नो दायित्व बोध पूरा हुनका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भने धार्मिक विश्वास रहेको छ। यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने धार्मिक वचनका आधारमा श्राद्ध गर्ने गरिएको हो। यो समयमा पनि कारणवश श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औंसी अर्थात लक्ष्मी पूजाका दिन गर्न सकिन्छ। यसै गरी कार्तिक कृष्ण औंसीमा पनि गर्न नसकिने भएमा मंगसिरसम्म जुराएर गर्न सकिने धर्म सिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरेको छ। पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात बडा दशैं शुरू हुन्छ। बडा दशैं मनाउनु अघि पितृ तृप्तिका लागि श्रद्धा गर्ने गरिन्छ। ठूला पर्व र चाड मनाउनु अघि पितृ तृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ। यस वर्ष गत जेठ महिनामा अधिक मास परेकाले श्राद्ध र बडा दशैं पर्व पछि सरेको छ। हुम्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। हिल्सा क्षेत्रमा सड़कमा हिउँ जमेर आवागमन प्रभावित भएपछि नेपाल प्रहरीको टोलीले परिचालन गरेर सड़क खुलाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख जीएसपी शंकर खड्काले बताउनुभयो। उहाँले 9 गतेदेखि हिल्सा, लिमी, लाप्चा, नारा लेक, न्यालु लेक, यारी लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको बताउनुभयो। हुम्लाको माथिल्लो भेगमा धेरै जसो ठाउँमा हिमपात भएको छ। हिमपातसँगै उच्च हिमाली क्षेत्रमा चिसो समेत बढ़ेको छ। हिल्सामा खटीको प्रहरी टोलीले सड़कमा जमेको हिउँ पन्छाउँदै आवागमन सहज बनाउने प्रयास गरिरहेको छ। हिमपातको मात्रा र त्यसबाट स्थानीय जनजीवनमा परेको असर परेको प्रहरीले पनि जनाएको छ। यो वर्षको पहिलो हिमपात भएको छ। गत वर्ष असोज 24 गते पहिलो हिमपात भएको थियो। नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता बढ़ाउन कर्णालीका महिला नेत्री र संचारकर्मीले सामूहिक एकीबद्धता जनाएका छन्। सीमान्तकृत महिलाका लागि महिला संस्था वाम सुर्खेतले वीरनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन्। नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिताका लागि संचारकर्मीको भूमिका विषय छलफलमा महिलाको सहभागिता संख्यामा मात्र सीमित नराखी नीति, योजना, बजेट तथा निर्णय प्रक्रियामा प्रभावकारी भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड़ दिएको छ। संचारकर्मीले महिला नेतृत्वका सवाललाई नियमित

0: नै बहसको विषय बनाउने महिला नेतृत्वका काम अनुभव र योगदानलाई प्राथमिकताका साथ सार्वजनिक गर्ने तथा राजनीति अर्थतन्त्र विकास र सुशासनका विषयमा महिलालाई विज्ञ तथा वक्ताका रूपमा संचार माध्यममा स्थान दिने प्रतिबद्धता पनि जनाइएको छ। त्यस्तै दलित जनजाति अपाङ्गता भएका ग्रामीण विपन्न तथा सीमान्तकृत महिलाका आवाजलाई प्राथमिकता दिने र लैंगिक विभेदपूर्ण भाषा प्रयोग नगर्ने विषयमा पनि सहमति भएको छ। धेरै खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
1: तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
2: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
1: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
2: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
1: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523700 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
1: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
3: कामको टेन्सन साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083521987 र मोबाइल 9858506।
2: सूचना
8: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
8: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
9: रेडियो भेरी एफएम।
0: तपाईले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरकारसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबरमा सिधै खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनको पुरूष एकलतर्फ नेपाली खेलाड़ी क्षितिज खनाल अन्तिम 32 बाहिरिनु भएको छ। चिनोमिया सिटी म्युनिसिपल जिन्से नेमा भएको खेलमा क्षितिज इरानका नेमा रोस्तामपुर लगादीसँग 2-1 सोझो सेटमा पराजित हुनुभएको छ। क्षितिजले 14-21-9-21 नतिजा बेहोर्नु भएको हो। क्षितिजले पहिलो चरणमा मकाओका चिचोन पुईलाई 2-0 पराजित गर्नुभएको थियो। एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपाली खेलाड़ीको यो एकमात्र जीत हो। महिला एकलतर्फ रसिला महर्जन र रिहान्ना महर्जन पनि पहिलो चरणबाटै बाहिरिनु भएको छ। रसिला चीनका वाङ झी ईसँग तथा रिहाना श्रीलंकाकी रणिथ्या थिमुनीसम्म पराजित हुनुभएको छ। मिक्स डबलतर्फ क्षितिज रिहाना तथा प्रफुल महर्जन रसिलाको जोड़ी पहिलो चरणमै रोकिएको हो। पुरूष डबल्स क्षितिज प्रफुल तथा महिला डबल्समा रसिला रिहानको जोड़ीले पनि पहिलो चरण पार गर्न सकेनन्। पुरूष एकलतर्फ प्रफुल महर्जन श्रीलंकाका डुमिन्डु विक्रमसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिनु भएको छ। यस्तै विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा पुगेको छ। वर्षाका कारण जापान विरूद्धको खेल रद्द भएपछि नेपाल 3-0 बीको विजेताका रूपमा अन्तिम 8 पुगेको हो। नेपालले आउँदो मंगलबार श्रीलंकासँग सेमी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। र नेपालगंज रंगशालामा उच्च क्षमताको प्रकाश प्रणाली फ्लड लाइट जडान गरिने भएको छ। व्यावसायिक खेलकुदको विकास र रात्रिकालीन प्रतियोगिता संचालन गर्ने योजना अन्तर्गत नेपालगंज रंगशालालाई फ्लड लाइट सहित स्तरोन्नति गर्न लागेको हो। फ्लड लाइट जडानसँगै फुटबल मैदानको आधारभूत व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने सरकारवालाहरूले उल्लेखेका छन्। जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्व अध्यक्ष मोहित शाहले मैदानको सतह पानी निकास लगायतका आवश्यक पूर्वाधार सुधार गर्नुपर्ने बताउनु भएको छ। नेपालगंजमा गर्मी महिनामा अत्यधिक तापक्रम हुने भएकाले दिउँसो प्रतियोगिता संचालन गर्न कठिन हुने गरेको छ। अब फ्लड लाइट जडान भएपछि खेलकुद गतिविधि बढ़ने विश्वास व्यक्त गरिएको छ। फ्लड लाइट जडान भएपछि राति खेल अभ्यास तथा अन्य कार्यक्रम संचालन गर्न सहज हुने र रंगशालाको उपयोगिता बढ़ने उहाँले बताउनु भएको छ। हवस् त, खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुन गएसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। रूकुम पश्चिममा खोलाले बगाउँदा एकजनाको मृत्यु। डोल्पामा भीरबाट ढुङ्गा खस्दा एकजनाको ज्यान गयो। पहिरो र सड़क भाँसिँदा कर्णाली राजमार्गको दर्जन सड़क अवरूद्ध। भोलि दिउँसोदेखि मौसममा क्रमिक सुधार आउने। नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता बढ़ाउन कर्णालीमा महिला नेता र संचारकर्मीको सामूहिक ऐक्यबद्धता। बाँकेमा अविरल वर्षाका कारण राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढ़ीको जोखिममा। खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धान बालीमा ठूलो क्षति। र नेपाल जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा सेमी फाइनल प्रवेशका लागि श्रीलंकासँग खेल्ने। हवस् त, तब हाम्रो भेट अहिले बिहान 8 भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलु रावत विदा हुन्छु। नमस्कार।
10: के तपाईलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
10: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुडा र हिपको प्रत्यारोपण सेवा।
11: घुडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्ट मानिसहरूको शल्यक्रिया सेवा,
10: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
11: नसा तथा हाड जोड्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
10: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँकी, सम्पर्क नम्बर 081538150 र 081535151।
11: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
2: खुशीको खबर,
8: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
8: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
8: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
8: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
8: किन काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
8: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत, सम्पर्क नम्बर 083-591-169।
2: सूचना,
12: विशेष गरी खोला, खोल्सा, नदी तथा तल्लो भूभागका आसपासमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अप्नाउनुहोला। अत्यावश्यक काम बाहेक वर्षाको समयमा घरबाट बाहिर ननिस्कनुहोस्। रातिको समयमा यात्रा नगर्नुहोला। खोला तथा खोल्सामा पानीको बहाव बढ़ेको अवस्थामा पैदल, मोटरसाइकल वा अन्य कुनै पनि माध्यमबाट खोला पार गर्ने प्रयास नगर्नुहोला। सम्भावित बाढ़ी तथा डुबानबाट बस्न महत्वपूर्ण कागजात, नगद, औषधि, मोबाइल, चार्जर, खानेपानी, टर्च तथा अत्यावश्यक सामग्री सुरक्षित स्थानमा तयार राख्नुहोला। घर वरपरका नाली, पानी निकासा तथा कलबटहरू सफा राख्नुहोस् र पानीको निकास अवरुद्ध हुने गरी फोहोर नफाल्नुहोस्।
2: मौसम तथा विपदजन्य आधिकारिक सूचना नियमित रूपमा सुन्नुहोस्। अफवाह र अपुष्ट सूचनाको पछि नलाग्नुहोस्। विपद संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकहरू समयमा नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, खोला र सुरक्षित स्थानका बारेमा जानकारी लिने, विपदको जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारहरूले पूर्व तयारी अवस्थामा रहनुहोस्। विपदको जोखिम अवस्थामा सुरक्षित स्थानतर्फ जानुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। विपद तथा आपतकालीन अवस्थामा नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा मौसम जन्य विपद सम्बन्धी जानकारीका लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र 11-55 र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र 12-34 खबर गर्नुहोस्।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
2: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
1: दादुरा,
2: पोलियो,
1: कुपोषण,
2: एनिमिया,
1: मम्स,
2: दम,
1: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
1: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
2: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत संचालित पाँच वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: परीक्षा केन्द्र, ग्रेजुएट स्कूल अफ ल। आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क, नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान, ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412-88391, 98580-40382।
4: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
4: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
4: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
4: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिज गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
8: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर टिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
9: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
7: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
10: तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
4: हजुर अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
10: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन उपचार गर्ने कि नगर्ने औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस् विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
4: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
10: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98-012-90-053 फोन नम्बर 083-523-400 वा 98-012-90-053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
4: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
10: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस्।
11: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल वायरनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-520-045।

जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया फेम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। कर्णाली प्रदेशका 10 जिल्लामा गत भदौ महिनामा ट्राफिक कार्यवाहीमा 1,999 जना सवारी चालक ट्राफिक कार्यवाहीमा परेका छन् भने 18,94,000 राजस्व संकलन भएको छ। कर्णाली प्रदेशका 10 जिल्लामा गत भदौ 1 गतेदेखि 31 गतेसम्मको सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने 109 सवारी साधनहरू दुर्घटना भएका छन्। भदौ महिनामा 19 जनाको मृत्यु भएको छ भने 178 जना घाइते भएका छन्। कर्णाली प्रदेशको जिल्लागत रूपले हेर्ने हो भने सुर्खेतमा सबैभन्दा बढ़ी 48 सवारी साधनहरू दुर्घटना भएको छ। त्यसै गरी रूकुम पश्चिममा 17, सल्यानमा 15, दैलेखमा 6, जाजरकोटमा 18, जुम्लामा 2, डोल्पा, मुगु र कालीकोटमा 1-1 गरी जम्मा 109 सवारी साधनहरू दुर्घटना भएका छन्। कर्णाली प्रदेशमा सवारी दुर्घटना हुनुको प्रमुख कारण भनेको तीव्र गति, सड़कको अवस्था, चालकको लापरवाही र सवारी साधनको यान्त्रिक अवस्था ठिक नभएको कारणले सवारी दुर्घटना बढ़ेको पाइएको छ। अब लागौं सड़क अवरूद्ध सम्बन्धी जानकारी तर्फ। अविरल वर्षातको कारणले गर्दा कर्णाली प्रदेशका धेरै जसो राजमार्ग तथा भित्ती सड़क खण्डहरू पहिरो खस्दा सड़क पूर्ण रूपमा बन्द रहेका छन्। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका 1 गगने खोला, तिलागुफा गाउँपालिका 4 राचुली र भीम स्थित पहिरो गई सड़क पूर्ण रूपमा बन्द रहेको छ भने जाजरकोट, हुम्ला, कालीकोट, रूकुम पश्चिम लगायतका विभिन्न जिल्लाहरूका भित्ती सड़क खण्डमा पहिरो खस्दा सड़क बन्द रहेका छन्। पहिरोले गर्दा यातायातका सवारी साधनमा पनि प्रभावित भएका छन्। ट्राफिक कार्यवाहीमा परे 18 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र हातमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 18 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सधैँ बस बिसाउने बाट मात्र चढ़ने र ओर्लने गरौं। जेब्रा क्रसिङमा पैदल यात्रीलाई प्राथमिकता दिने गरौं। बिना नम्बरको वान्टेड सवारी साधन नचलाउ। सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौं। आफू खुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। मादक पदार्थ तथा लागु पदार्थको सेवन गरी सवारी साधन नचलाऊ। जथाभावी सवारी साधन पार्किङ नगरौं। ट्राफिक नियमको पालना गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्।
सवारी दुर्घटना सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: फाइल्स र फिस्टुलाको छारछुत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छारछुत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारछुत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरी चोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-85-40-519 र 98-85-51-715।
5: ए जुना के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
6: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
8: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
9: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
10: लोक सेवा आयोगका किताबहरू,
9: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
11: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
12: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
13: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
14: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना
15: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
15: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: किताब चर्चामा तपाईँलाई स्वागत छ। हरि शर्मा आजको अङ्कमा धनुष चन्द्र गोतामीद्वारा लिखित पुस्तक धामका पाइलाहरूको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले नेपालको मधेसको ग्रामीण जीवन, मानिसका संघर्षहरू र सामाजिक परिवेशलाई निकै कलात्मक रूपमा प्रस्तुत गरेको छ। घामका पाइलाहरूमा गोतामीले ग्रामीण समाजमा मधेसका मानिसहरूको जीविका, आशा र निराशाका कथाहरूलाई चित्रण गरेका छन्। यस पुस्तकमा प्रकृतिसँगको सह अस्तित्व र जीवनका संघर्षहरूको कथा छ। गोतामीको लेखनी सरल तर गहन छ, जसले हरेक पंक्तिमा नेपाली समाजको एउटा कथा प्रस्तुत गर्छ। हरि शर्मा अब घामका पाइलाहरू र यसले चित्रण गरेको ग्रामीण जीवनका कथा र सामाजिक सन्देश बारे चर्चा गर्दै हुनुहुन्छ।
1: नमस्कार। विशेष परिस्थितिले अहिले म देश बाहिर छु, तर पनि यहाँसँग जुन किताब चर्चा लिएर आउने गरेको थिएँ त्यसलाई रोक्न मनले मानेन। त्यसैले यो आज हामी अडियो भर्जन मात्रै गर्दैछौँ, भिडियो भर्जन छैन हामीसँग, अथवा बोलेर मात्रै हुनेछ, श्रव्य दृश्य हुने छैन। त्यसको लागि क्षमा प्रार्थी छौँ, किनभने यात्राको समयमा यस्तै परिस्थिति आइपरेको छ। यति भन्दै म आज यहाँहरूसँग 2035 सालमा मदन पुरस्कार प्राप्त पुस्तक धामका पाइलाहरू लिएर आएको छु। र यसका लेखक हुनुहुन्छ धनुष चन्द्र गौतम, छोटोमा धच गोतामे। धच गोतामे बिरगंज निवासी हुनुहुन्छ, तर धेरै समय लामो समयसम्म काठमाडौँमा सरकारी सेवामा, नेपाल सरकार अथवा तत्कालीन पाँचको सरकारको सेवामा पनि रहनुभएर निवृत्त हुनुभएको छ। उहाँको यो किताब मैले रोज्नुको दुई तिनवटा कारण छ। जब मैले यो 35 सालमा जब प्रकाशन भयो, मैले लास्ट 36 सालको सेरोफेरोमा यो किताब मैले पढेको हुँ, र त्यो पढ्दाखेरि मलाई आफू हुर्केको ठाउँको परपर सेरोफेरोको जुन अनुभव थियो, बाल्यकालको अनुभव, त्योसँग धेरै नजिकबाट मिल्दोजुल्दो पाएँ। यसको अर्थ के थियो भने, हालाकि किताबले कुन समयको यो परिवेश हो भनेर ठ्याक्कै तिथि मिति पनि तोक्दैन, ठाउँको नाउँ पनि भन्दैन। लेखकले बडो सरलताका साथ, अत चनाखो भएर पनि, सरल र चनाखो भएर हामीलाई एउटा यस्तो ठाउँमा लानुहुन्छ कि कुरा यो किताब पढ्दाखेरि यो एउटा नेपालको सीमावर्ती क्षेत्र हो, मधेस क्षेत्र हो, र जहाँ रेलको आवाज, कल कारखानाको बिहानको चाहिँ समयको सुरु हुने साइरनहरू बज्ने, रिक्सा टाँगा, हलवाईको पसल, पानको पसल, यी कुराहरूको यावत चित्रण गर्छन्। र एउटा सामान्य ग्रामीण परिवेश, जो नगरोन्मुख ग्रामीण परिवेश छ, तर पढिसक्दा कता कता के लाग्छ भने, लेखक बिरगंज निवासी भएको हुनाले त्यो बिरगंजको सेरोफेरोको छ। र यो किताबको एउटा अर्को महत्वपूर्ण पक्ष, मलाई छुने पक्ष त त्यो पनि भयो, किनभने म बाल्यकालमा पख्लेवाला भैरवाको नजिकै नौतनवा बजारको सीमावर्ती क्षेत्रमा हुर्केको हुनाले जुन किसिमको पात्रहरू, जुन किसिमको चरित्रहरूको चाहिँ उहाँले वर्णन गर्नुहुन्छ, त्यो चाहिँ मैले पनि अनुभव गरेको छु। किनभने नौतनवाको रेलवे स्टेसन धेरै टाढा थिएन, भारतमा काम गर्न जाने नेपालीहरूको ताँती भैरवाबाट सुनौली हुँदै गएको मैले देखेको थिएँ। तर यो किताबमा त्यसरी मान्छे जाने आउने क्रम त छैन, तर एउटा एक निश्चित कालखण्ड यो किताब पढ्दाखेरि बुझिन्छ। त्यो के हो भने, कि नेपालमा भर्खरै नयाँ परिवर्तनका रेखाहरू खुल्दै गरेको छ। यो 7 सालको सेरोफेरो पनि होइन, त्योभन्दा अझ अलि अगाडिको राणाकालको अन्त्यतिरको सेरोफेरो हो भन्ने सहजै पाठकले, अलि नेपालको इतिहासमा चाख लिने पाठकले सहजैसँग बुझ्न सक्छ। त्यो नाम धामका पाइलाले पनि त्यो के बताउँछ भने, कि पुरानो सूर्य उस्ताउँछ, नयाँ सूर्य उदाउँछ, नयाँ दिनका सुरुवातहरू हुन्छन्, र त्यो घामको पाइलासँगै, घामको पाइलालाई समयको पाइलासँग हामीले बुझ्नुपर्ने हुन्छ। समय छायाको जुन हामीले पछ्याइ हुन्छ, त्यो पछ्याइको हामीले अनुभव यस किताबबाट गर्न सक्छौँ। धनुषचन्द्र गोतामीले बडा, उहाँको कलम बडा सरल छ, र वरिपरिको परिवेशलाई, पात्रलाई, प्रवृत्तिलाई, ऐतिहासिक तथ्यहरूलाई बडो सहजताका साथ सठिक रूपमा बुन्दै कथा लिएर जानुभएको छ। अब यो कथाको प्लट भनेर म पाठकहरूको चाहिँ जुन जिज्ञासा हो त्यसलाई हर्न चाहन्न, तैपनि मैले पढ्दा के अनुभव गरेँ र यो किताबबाट मैले के पाएँ, अहिलेको सन्दर्भमा 35 सालमा लेखिएको किताब जो चाहिँ मैले भनिहालेँ 7 सालभन्दा अगाडिको सेरोफेरो नेपालले जुन परिवर्तनको कोल्टे फेर्दै गरेको समयको भएको हुनाले यसबाट हामी के सिक्न सक्छौँ, यसबाट मैले पुस्तकबाट के देखेँ भन्ने कुरा साझा गर्छु। म नितान्त एउटा पाठकको हैसियतले कुरा गर्दैछु, म कुनै समालोचक होइन, किनभने यसको विधा पात्र संयोजन लेखन संयोजन यी सबै कुराहरूको बारेमा म चर्चा गर्ने छैन, तर के हो भने मैले आफूलाई लागेको पाठकको हैसियतले लागेको कुरा मैले यो किन रोजेँ भन्ने कुरा भनिसकेँ कता कता मेरो बाल्यकालको स्मृतिसँग यो व्रत बृहत्तर परिवेश जोडिएको मैले देखेँ, त्यसले गर्दा पनि मलाई रमाइलो लाग्यो। अब यो कथामा मुख्य पात्र पवन भन्ने एउटा सुरुमा बालक हुन्छ, त्यो पछि बढ्दै गएर वयस्क त हुँदैन तर युवा हुन्छ, त्यसको कथा छ, त्यसको सेरोफेरोको कथा छ। र के छ भने यसमा विभिन्न पात्रहरू छन् जसले त्यो बेलाको नेपालको परिवर्तित समयलाई बुझाउने किसिमको परिवेश छ, कसरी एउटा सामान्य गाउँ अथवा गाउँ कसरी सहरतिर उन्मुख हुन्छ, यसले गर्दाखेरि यो किताब साहित्यको भए पनि समाजशास्त्रमा अथवा नेपालमा गाउँ सहरको सम्बन्ध के हो, औद्योगिकरणको सम्बन्ध के हो बुझ्नलाई पनि यसले बडा मद्दत गर्छ जस्तो मलाई लाग्दछ। के छ भने यो सामान्य प्लट के छ भने एउटा परिवार हुन्छ, ब्राह्मण परिवार, त्यो परिवार चाहिँ काठमाडौँको राजनीतिक उथलपुथलका कारणले कारणले मधेसको त्यो क्षेत्रमा आएर बसेको हुन्छ, तर मधेस भन्दा पनि के छ भने मधेस र पहाडको कोसमा आएर बसेको जस्तो देखिन्छ, किनभने जहाँबाट तपाईँको रेलवे अम्लेखगञ्ज हुँदै आउने रेलवेको कल्पना हामी गर्न सक्छौँ, जस्तो बुटोलको सेरोफेरो भन्न सकिन्छ, अम्लेखगञ्जको सेरोफेरो भन्न सकिन्छ, अथवा रक्सौल र अम्लेखगञ्जको बीचको सेरोफेरोलाई पनि बुझ्न सकिन्छ, जहाँ पहाड पनि देखिन्छ, डाँडाकाँडा पनि देखिन्छ, पहाडबाट आएका मानिसहरू पनि छन्, पारीबाट इन्डियातिरबाट आएका मानिसहरू पनि छन् र त्यहीँका स्थानीय वासीहरू पनि छन्। र यसले एउटा किसिमको के छ भने यी समयले कोल्टो फेर्दै जाँदाखेरि र बाह्य पात्रहरू पनि छन् यसमा, इन्डियाबाट आएका पात्रहरू छन्, विशेष त नेपालको जागरणको सन्दर्भमा विकासको सन्दर्भमा बंगालको ठूलो भूमिका छ, र ती पात्रहरू विभिन्न ठाउँ पक्रेर आउँछन् र ती पात्रहरूले आफूले गर्ने जुन भूमिका छ त्यसबाट हामी के देख्छौँ भने नेपाल एउटा नयाँ परिवेशमा आउँदैछ, गाउँ भने एउटा फ्युडल सामन्ती व्यवस्थाबाट एउटा खुला व्यवस्थामा आउँदैछ, गाउँबाट सहरतिर जाँदैछ, विश्वतिर पनि आकृष्ट हुँदै गरेको यो कथाको जुन पनोट छ त्यसले बताउँछ। पवन एउटा एउटा बालक हुन्छ, यो कथा सुरु हुँदा बाबुआमाले छोडेर गएको एउटा द्वारिका भन्ने मास्टरसँग, त्यो मास्टर पनि भारतबाट आएको छ, हामीले अधिकांश तराईका ठाउँहरूमा पहाडहरूमा पनि 7 सालभन्दा अघि र 7 सालको सेरोफेरोमा हामीले जस्तै गणितको शिक्षकहरू विज्ञानको शिक्षकहरू आएर देख्छौँ, र द्वारिकासँग द्वारिकालाई पवनले मामा भन्दछ, र त्यो मामा हुने परिवेश कसरी सिर्जना भयो भन्ने कुरा कथाले एकदम मजासँग बुनेर लिएर आउँछ। त्यहाँ पवनका बाबु पुरुषोत्तम छन्, उनी आफ्नै किसिमले कठोर परिश्रम गरिरहने मान्छे छन्, पवनका हजुरबा छन् दुर्गा दत्त उनको नाम हो, उनी छन्। त्यसपछि पवनको आमा, त्यसपछि त्यहाँ एउटा सेरोफेरो छ, रेलवेको सेरोफेरो छ, त्यो के हो भने भर्खर काठमाडौँको व्यापारको निम्ति त्यो ठाउँमा रेलवे आएको हुन्छ, पण्डित दुर्गानाथको नाति पवन, मैले अघि दुर्गादत्त भने दुर्गानाथको उनको नाउँ, राणाहरूको द्वन्द्वमा परेर भाइ भारदारको झगडामा देव शमशेर र चाहिँ चन्द्र शमशेरको बीचको तनावबाट उनीहरूको द्वन्द्वबाट निष्कासित भएर मधेसमा आएर बसेका हुन्छन्, काठमाडौँमा राम्रो छाका साथ बसेको त्यो परिवार त्यो तराईको त्यो परिवेशमा आएर गर्मीमा औलोमा बसेको हुन्छ, किनभने रेलवेको आगमनका कारणले बजारको विस्तारीकरणको कारणले एउटा सानो हस्पिटल बनेको हुन्छ, दुर्गानाथ बाजे पण्डित दुर्गानाथलाई दमको बिरामी हुन्छ, त्यस कारण स्वास्थ्य उपचारको लागि एउटा अनौठो छ किनभने मान्छे कसरी कहाँबाट जान्छ, के को खोजी हुन्छ, एउटा स्कुल पनि हुन्छ त्यहाँ, त्यो स्कुलमा पढाउन भारततिरबाट बाहिरबाट शिक्षकहरू पनि आएका हुन्छन्। त्यस्तै गर्दा बजारको सुरुवात भइरहेको हुन्छ, रेलवे भन्ने बित्तिकै बजारको सुरुवात हुन्छ, त्यहाँ सेठ हुन्छन्, त्यो सेठहरूले रेलमा कसरी थाना थापा गर्छन् ट्रलीमा आउने सामानहरूको लागि, त्यो पनि बडा रमाइलो किसिमले आर्थिक परिवेशको कुरा पनि त्यहाँ गरिएको छ। तर सबैभन्दा महत्वपूर्ण यो कथाको मलाई के लागेको भने, एउटा बालकको चरित्रबाट उसको आँखाबाट रेलको बिम्बको प्रयोग गरेर समय कसरी बग्छ, मान्छेहरू कसरी एउटा प्लेटफर्म, जस्तै संसार भनेको एउटा प्लेटफर्म हो जहाँ तपाईँ मानिसहरू आउने जाने गर्छन्, मान्छेहरूको जुन सामाजिक परिवेश हुन्छ उनीहरूलाई छोड्न पनि सक्दैन, नयाँ परिवेशमा आउँदा नयाँ परिवेशसँग बस्ने हुन्छ तर पुरानो परिवेशलाई छोड्न नसक्ने किसिमको तपाईँको हामी यसमा तनावहरू देख्दछौँ। अन्तर समुदाय संवादका विषयमा जुन भाषाको प्रयोगहरू गरिएको छ बडा सठिक भाषा छ, जसले हामीलाई त्यो बेलाको समयमा कसरी अन्तर समुदायमा हुन्छ, जस्तो फर इक्जाम्पल त्यहाँ एउटा महत्वपूर्ण पात्र यो चाहिँ वेस्टर्न लिटरेचरहरूमा पनि एउटा जोकर भन्ने गरिन्छ अथवा सूत्रधार भन्ने गरिन्छ, एउटा सूत्रधार यो उपन्यासमा पनि छ जसको नाम हो गणेशी। गणेशी एउटा पान बेच्ने मान्छे हुन्छ, गल माने घाँटीमा एउटा ठुलो काठको डब्बा बोकेर त्यसमा पान बेच्छ प्लेटफर्ममा, रेलवे स्टेसनमा प्लेटफर्ममा जान्छ, कुरा गर्छ, सबैका घरमा पुग्ने एउटा हँसिलो क्यारेक्टर छ, जसले हरेक मान्छेको घरको द्वन्द्वलाई, समाजको चाहिँ इच्छा आकांक्षालाई पनि एउटा व्यङ्ग्यको रूपमा अथवा हल्कासँग प्रयोग गरेर लिएर जान्छ। मलाई मन परेको पात्र यो पुस्तकमा यसको प्रोटागोनिस्ट पवन बाहेक गणेशजी पनि हो, किनभने त्यसले बजार र एउटा सामान्य तहको काम गर्ने मानिसले कसरी चाहिँ समाजलाई जोड्छ अथवा विग्रह पनि ल्याउँछ, उसका कारणले विभिन्न पात्रहरूका बीचमा झगडा भएको पढ्न पनि रमाइलो देखिन्छ। र यसले एउटा नेपालको त्यो बेलाको राजनीतिक द्वन्द्वलाई, समाजको चाहिँ इच्छा आकांक्षालाई पनि एउटा व्यङ्ग्यको रूपमा अथवा हल्कासँग प्रयोग गरेर लिएर जान्छ। मलाई मन परेको पात्र यो पुस्तकमा यसको प्रोटागोनिस्ट

एउटा तात्कालीन नेपाल अथवा एउटा काल्पनिक नेपाल छ, तर त्यो नेपाल चाहिँ प्रजातन्त्र आउनुभन्दा अगाडिको नेपाल हो। एउटा बर्डर एरियाको सीमान्त सीमान्त क्षेत्रको समाज कसरी घुलिन, एकअर्कामा अन्तर्घुलिन झुलन भएर अगाडि बढ्दछ। काठमाडौँबाट एउटा रेलवे भएको हुनाले त्यहाँ एउटा डक्टर पनि छ, डक्टर काठमाडौँको सम्भ्रान्त परिवारको छ, उसकी श्रीमती हुन्छ, त्यो श्रीमतीले जुन किसिमको भाषा प्रयोग गर्छ मधेसका मानिसहरूलाई आजभोलि हामीलाई त्यो सुन्दा कठिन हुने किसिमको ल्याङ्ग्वेज छ। तर के भने त्यो यथार्थ फरक ल्याङ्ग्वेज हो, किनभने समाज व्यक्ति प्रवृत्ति फरक फरक छ। त्यो यो घामका पाइलाहरूमा अहिलेको नेपाललाई हेर्ने हरेक किसिमको पात्र हामीले पाउँछौँ र एउटा नयाँ समय र नयाँ परिवेशको निर्माण कसरी हुन्छ भन्ने कुरा हरेक पात्रहरूको संवादबाट, उनीहरूको इच्छा आकांक्षा कुण्ठाहरूबाट हामी देख्न पाउँछौँ। एउटा यिनी अनौठो के छ भने नेपालको परिवर्तन त्यो सामाजिक जागरणका सन्दर्भमा, त्यो आधुनिकरणको सन्दर्भमा, यातायात विशेष गरेर रेल, अहिले वीरगन्जमा नेपालको पहिलो चाहिँ तपाईँको एउटा विराटनगर र के भन्छ तपाईँको रङ्गेली बजार थियो भने अर्को विराटनगर के वीरगन्जको बजार हो। त्यो बजारमा कसरी चाहिँ साहुकारहरू आए कसरी कल्पना गर्न सकिन्छ, तर वीरगन्ज त भन्दैन तर त्यसले कल्पना गर्न सकिन्छ कसरी त्यहाँ व्यापार भयो। र मलाई एउटा रमाइलो के लाग्यो भने त्यो बेलामा रेलवेमा आफ्नो सामानहरू लिएर आएर काठमाडौँ पठाउने रोपवे मार्फत पठाउनेमा ठेक्कापट्टाको विषयहरूमा त्यहाँ कामदारहरूलाई कसरी चाहिँ व्यापारीहरूले प्रयोग गर्थे भन्ने कुरा पढ्दाखेरि अहिलेको नेपाललाई अघिल्लो समयको चाहिँ ऐतिहासिक परिवेशबाट पनि हेर्न सक्ने बनाएको छ। रमाइलो छ त्यो ब्याक एन्ड फोर्थ, त्यो कथा पढ्दै जाँदा अहिले पनि यस्तै छ, यहाँ पनि त्यस्तै छ होइन। हामीले मधेसीलाई हेर्ने दृष्टिकोण, मधेसीले हामीलाई हेर्ने दृष्टिकोण, हामीले सहरका मान्छेलाई हेर्ने दृष्टिकोण, सहरका मान्छेले गाउँका मान्छेलाई हेर्ने दृष्टिकोण, अर्को भाषाका मान्छेलाई हेर्ने दृष्टिकोण पनि हाम्रो यो कथामा चाहिँ त्यो पवन भन्ने पात्र मार्फत र विभिन्न अरू क्यारेक्टरहरू मार्फत चाहिँ धनुषन्द्र गोतामीले एकदम सजीव रूपमा बुन्नु भएको छ। यसकारण नेपाली समाजको विकास क्रमलाई बुझ्नको निमित्त पनि एउटा हुन त हालाकि यो पोडकास्ट सिरिजमा मैले राजनीतिक किताबहरू मात्रै गरेँ भन्ने चर्चा पनि उठेको छ, तर साहित्यलाई पनि राजनीतिक रूपमा बुझ्नलाई, साहित्य पनि समाजको दर्पण हो र त्यसले हामीलाई राजनीति समाज अर्थव्यवस्था बुझ्न मद्दत गर्दछ। घामका पाइलाले एउटा आञ्चलिक रूपमा आञ्चलिक परिवेशका रूपमा हामीलाई बताउँछ कि कुनै कालखण्डमा नेपालमा सहरहरू कसरी उत्पन्न भएका थिए र हामीसँग यातायात व्यापारको परिवेश कस्तो थियो र त्यो वरिपरि सामाजिक सम्बन्धहरू कसरी निर्माण हुन्छ भन्ने छ। अर्को महत्वपूर्ण पक्ष के छ भने त्यसमा एकजना नेपालको रेलवेको सुरुवाती समय हुनुपर्छ, एउटा लोको बाबु छ, लोकोमोटिभ अफिसर छ, जो चाहिँ बङ्गाली छन्, बङ्गाली उनको रहन सहन आँट बाट र उनले नेपालका सम्भ्रान्त वर्गसँगको सम्बन्ध योगदानका कारण चाहिँ अमलेन्दु हो उनको नाउँ, उनको छोरी पनि छ, उनको वाइफ दुलै चाहिँ धेरै अगाडि बितेको हुनाले टुहरी छोरीका साथमा बसेका छन् र बडा रमाइलो किसिमले अमलेन्दुले नेपालको नेपालमा यातायात रेलवेलाई कसरी हेर्छन्, रेलवेको सुरुवातीका दिनहरूको कथा पनि उनी पात्र मार्फत होइन, बङ्गाली रेल बनाउन त बङ्गाली आउनु पर्यो कि बेलायती आउनु पर्यो, हाम्रो त टेक्नोलोजी थिएन नि त भन्दाखेरि त्यो मार्फत एउटा आधुनिकरणको समयको पनि एउटा व्याख्या हुन्छ परिवर्तन। अब बङ्गालीको छोरी भएको हुनाले अणु भन्ने क्यारेक्टर पनि बडा रमाइलो छ। त्यो पढ्दाखेरि चाहिँ के लाग्यो भने कि नेपालमा चिया पिउने भर्खर भर्खर सुरुवात भएको कुरा त्यसबाट देखिन्छ कि जब पवन र अणु भएर भर्खर बन्दै गरेको बजारमा कलकत्ताबाट आएको कुनै एउटा नेपालीले चिया पसल खोज्छ र एउटा महिला चिया पसलमा जाँदा जुन किसिमको चर्चा परिचर्चा हुन्छ त्यो पनि बडा रमाइलो छ र चिया पसलको सेरोफेरोमा त्यो समाज कसरी बनेको छ भन्ने कुरा घामका पाइलामा पनि हामीले पढ्न पाउँछौँ। एउटा महिला चिया पसलमा जाँदा जुन किसिमको तरङ्ग उठ्छ र त्यो जुन चिया पसलले के भन्छ भने कि बङ्गालमा त सबै चिया आउँछ, महिलाहरू पनि आउँछन्, सबै आउँछन्, त्यो प्रगतिशील समाज हो, महिलालाई हेर्ने दृष्टिकोणमा श्रद्धाका दृष्टिकोणले हेर्नुपर्छ भन्ने त्यो पात्रको मुखबाट हामीले जब सुन्छौँ भन्दा हामी कुन परिवेशबाट गुज्रेको समाज रहेछौँ र अहिले सम्झिँदाखेरि धेरैलाई चाहिँ नौलो लाग्न सक्छ कि एउटा महिलालाई लिएर एउटा पुरुष केटा मान्छे चिया खान पसलमा जाने। मलाई पनि सम्झना छ कि 35-34-35 सालमा हामी काठमाडौँ आउँदा
काठमाडौँ भ्याली स्विट्समा कृतिपूर्ण

0: पल्ट आएपछि धेरै कम महिलाहरू यहाँको चिया पसलमा भ्याली स्विट्स भन्ने थियो रानी पोखरीमा त्यहाँ चिया खान जाने पनि थिएन। भन्दाखेरि त्यो परिवर्तन एउटा बजार महिला समाज जात जाति भाषा भाषीलाई कसरी हेर्ने भन्ने कुरामा आज नेपालमा जुन हामीसँग संवेदनशीलता छ अथवा संवेदनशील भएर हामीले हेरिरहेका छौँ, एकअर्कालाई होच्याउनु हुँदैन, एकअर्कालाई सम्मान गर्नुपर्छ भन्ने जुन पोलिटिकल डिस्कोर्सेसहरू सोसल डिस्कोर्सेसहरू चलिरहेको छ त्यसको सन्दर्भमा पनि यो किताबलाई मैले हेर्ने जमर्को गरे पढ्ने। त्यसले गर्दा म पाठकलाई मेरो अनुरोध के छ भने यसलाई पढ्दाखेरि साँगुरो रूपमा नहेरिदिनु होला कि कसरी आफ्नो समाज परिवर्तन भएको छ र यो लेखकले कसरी नेपालको कुनै बेलाको समाजलाई गर्छन्। तर घामको पाइला कस्तो थियो भने घाम आज उदाउँछ के अरे आज अस्ताउँछ भोलि उदाउँछ र के हुन्छ भने यो अगाडि बढिरहन्छ। रेलवेको प्रतीक म यसमा के छ भने एउटा रेलवे नेपालको सन्दर्भमा परिवर्तनको प्रतीक पनि हो। अहिले हामीले विगत केही समयदेखि रेल आउँछ उत्तरबाट दक्षिणबाट रेलवे समृद्धिको प्रतीक हो भन्ने भनेका छौँ भने त्यो मायामा पनि पढ्दाखेरि कुनै पनि नयाँ चिज आउने कुरा भयो भने समाजमा उथल पुथल हुने रहेछ, मत मतान्तर हुने रहेछ। भारतवर्षको इतिहासले पनि के देखाउँछ भने जातीय छुवाछुतलाई कम गर्नलाई रेलवेले ठूलो महत्वपूर्ण भूमिका खेलेको छ। महात्मा गान्धी जस्तो मान्छे साउथ अफ्रिकामा रेलवेबाट धकेलिनु परेको थियो, थर्ड क्लास फर्स्ट क्लासको टिकट लिएर चढ्न पाउनु भएको थिएन। एउटा सामाजिक जागरण र रेलवे हाम्रो सब कन्टिनेन्टमा हाम्रो उपमहाद्वीपमा एउटा महत्वपूर्ण एउटा इनोभेसन टेक्नोलोजिकल इनोभेसन पोलिटिकल सोसियल चेन्जलाई पनि रिप्रेजेन्ट गर्दछ। त्यस बारेमा घामका पाइला मलाई लाग्छ सम्भवतः एउटा पहिलो उपन्यास हो नेपाली साहित्यमा जसले यो औद्योगिकरण यातायातको विषयको वरिपरि बसेर सामाजिक परिवर्तनका चिन्हहरूलाई पदचापहरूलाई पहिल्याउने प्रयास गरेको छ। त्यस बारेमा मलाई लाग्छ घामका पाइलाको कन्स्टिट्युसन चाहिँ छ। अर्को कुरा के छ भने हालाकि मधेसको परिवेशमा अथवा पोचको परिवेशमा पहाड र मधेस जोडिने पोचको परिवेशमा त्यति धेरै किताबहरू लेखेका छन्। नयनराज पाण्डेको उलारले नेपालगञ्जको फेरोफेरो बताउँछ भने भवानी भिक्षुको आगत लगायत अन्य उपन्यासले कपिल वस्तुको फेरोफेरोलाई बताउँछ भने धनुषन्द्र गोतामीको किताब दिपी कोइरालाको किताबले कोशीका बगरहरू विराटनगर पूर्णिया फारमेसगंजका कुराहरूलाई बताउँछ भने धनुषन्द्र गोतामीको किताबले मध्य नेपालको तराई र त्यसले जोड्ने काठमाडौँलाई जोडाउँछ। रेल सामाजिक परिवर्तन सामाजिक घुलिन सम्मिश्रण हरेक समाजका पात्रहरूको आफ्नो आफ्नो कुण्ठा इच्छा आकांक्षा महत्वाकांक्षाको घुम्मिलनले नै आजको नेपाली समाज बनेको हो भन्ने मलाई लाग्छ। त्यस सन्दर्भमा पनि यो किताबले त्यो ती विषयहरूलाई त्यो कौतुकताहरूलाई जगाउनलाई मद्दत गरेको छ। त्यस कारण घामका पाइलाहरू साझा प्रकाशनबाट प्रकाशित छ, यो सजिलै बजारमा उपलब्ध पनि छ। नयाँ जेनेरेसनको भाइ बहिनीहरूले पढ्नुभयो भने निकै राम्रो हुनेछ भन्ने विश्वास लिएको छु। आजलाई धन्यवाद।
1: भर्खर तपाईँले धनुषचन्द्र गोतामीद्वारा लिखित घामका पाइलाहरू पुस्तकको चर्चा सुन्नुभयो। यस पुस्तकले ग्रामीण जीवनका संघर्ष र सामाजिक सन्देशलाई जीवन्त रूपमा चित्रण गरेको छ। अर्को हप्ता हरि शर्मा रोबर्ट माइकल्सद्वारा लिखित पुस्तक पोलिटिकल पार्टी अ सोसियोलोजिकल स्टडी अफ द ओलिगार्किकल टेन्डेन्सीज अफ मोडर्न डेमोक्रेसीको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले राजनीतिक दलहरूको संरचना र तिनीहरूको सत्ताको स्वरूपलाई गहिरो रूपमा विश्लेषण गरेको छ। पडकास्टको यो अंक कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्सक्राइब गर्न नबिर्सिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब लगायत विभिन्न पडकास्ट प्लेटफर्ममा उपलब्ध छ। यो पोडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल, जया लुइटेल, आयाम र म राजन पराजिललाई बिदा दिनुहोस्। अर्को अंकमा भेटौँला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी
1: काम को टेंशन राति सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन नगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह सास फुल्ने छाती र मुटु दुख्ने शरीर सुन्निने मुटुको बाथरोग मुटुको पेस मेकर एन्जियोग्राफी एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेशन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी इको 24 घण्टे होल्टर एबीपीएम टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6096।
7: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
8: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भएको छ त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
8: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
8: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
7: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
10: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
11: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
12: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
11: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल आवेदन फारम दस्तुर 1,000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0296 98-412-88-391 98-580-40-382।

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट डिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा पहिरो र सड़क भाँसिदा कर्णाली राजमार्गको दर्जन ठाउँ अवरूद्ध, भोलिदेखि मौसममा क्रमिक सुधार आउने भनाई, आजदेखि सोह्र श्रद्धा अर्थात पितृपक्ष शुरू र एसियाली खेलकुद अन्तर्गत पुरूष ब्याडमिण्टनमा नेपाल इरानसँग पराजित। लगातारको वर्षासँगै आएको बाढ़ी पहिरो र सड़क भाँसिदा सुर्खेतदेखि जुम्लासम्मको कर्णाली राजमार्गको दर्जन बढ़ी ठाउँमा अवरूद्ध सड़क अवरूद्ध भएको छ। राजमार्गका विभिन्न खण्डमा पहिरो खस्नुका साथै सड़कमा लेदो र ढुंगा माटो थुप्रिँदा सड़क अवरूद्ध भएको छ। सुर्खेत दैलेख हुँदै कालीकोट र जुम्ला जोड्ने मुख्य सड़क नै ठाउँ ठाउँमा अवरूद्ध भएपछि सयौं यात्री र दर्जनौं सवारी साधन बीच बाटोमै रोकिएका छन्। गगने खोला, पेली, रातो पहाड़ लगायतका स्थानमा पहिरो जाँदा तथा सड़क भाँसिदा समस्या देखिएको छ। वर्षाका कारण नयाँ नयाँ स्थानमा पहिरो खस्ने क्रम जारी रहेकोले एउटा स्थानको पहिरो हटाए लगतै अर्को स्थानको सड़क अवरूद्ध हुने गरेको यातायात व्यवसायको भनाई रहेको छ। राजमार्ग अवरूद्ध हुँदा कालीकोट, जुम्ला, मुगु लगायतका हिमाली जिल्लातर्फ जाने र दैनिक उपभोग्य सामग्री बोकेका माल र वाहक सवारी साधन बढ़ी प्रभावित भएका छन्। अझ कृष्ण प्रतिपदा अर्थात आजदेखि सोह्र श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध परेको छ। धर्मशास्त्रविदका अनुसार सोह्र श्राद्ध दिउँसोको समय पितृको तिथि अनुसार तर्पण, सिद्धदान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। कारणवश तोकेको तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औंसीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी, द्वादशी र औंसी लगायतका विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविदले बताएका छन्। पितृपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बड़ा दशैं शुरू हुने भएकाले दशैं अघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण सोह्र श्राद्ध र बड़ा दशैं केही ढिला परेको छ। र जापानमा चलिरहेको विशौं एसियाली खेलकुद अन्तर्गतको ब्याडमिण्टनमा पुरूष एकलतर्फ नेपाली खेलाड़ी क्षितिज खनाल अन्तिम 32 बाहिरिनु भएको छ। चिनो मिया सिटी म्युनि सिम्पल जिम्नेसियममा भएको खेलमा क्षितिज इरानका निमा रोस्ताम सँग 2-0 को सोझो सेटमा पराजित हुनुभएको हो। क्षितिजले 14-21 र 9-21 को नतिजा बेहोर्नु पर्यो। क्षितिजले पहिलो चरण मकाओका चिचोन पुईलाई 2-0 पराजित गर्नुभएको थियो। एसियाली खेलकुदको ब्याडमिण्टनमा नेपाली खेलाड़ीको एक मात्र जित हो। महिला एकलतर्फ रसिला महर्जन र रिहाना महर्जन पनि पहिलो चरणबाटै बाहिरिनु भएको थियो। रसिला चीनका वाङ झी ईसँग तथा रिहाना श्रीलंका रणिथ्यामा थिनुडीसँग पराजित हुनुभएको थियो। मेक्स डबलतर्फ क्षितिज रिहाना तथा प्रफुल महर्जन रसिलाको जोड़ी पहिलो चरणमै रोकिएको थियो। हवस् त बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: त्यसलाई चाहिँ एउटा सेन्टर जस्तो बनाएर नियमित रूपमा त्यसलाई चाहिँ अनुसन्धान गर्ने, अध्ययन गर्ने, त्यसको चाहिँ अनुगमन गर्ने, त्यसका सूचना प्रणालीहरू विकास गर्ने र आम जनमानसलाई पूर्व सूचना प्रणाली मार्फत सुसूचित गर्ने र यो संकट समाधान गर्नको लागि तत्काल रूपमा संकट आउनु अगाडि यसलाई चाहिँ रोक्नको लागि र संकट पछाडि यसको चाहिँ उत्थानशील विकासको लागि यो संयन्त्र मार्फत हामीले ठोस रूपमा रणनीतिक कार्यदिशा र कार्ययोजना सहित अगाडि बढ़न सक्यौं भने उहाँले राखेको यो प्रस्ताव निकै सकारात्मक छ र हामीलाई चाहिएको पनि के हो भने छिमेकी राष्ट्रहरूको आर्थिक विकास र उहाँहरूको जुन सूचना प्रणालीमा उहाँहरूको जति फड्को मार्नु भएको छ त्यसबाट हामीलाई धेरै सहयोग र साथ हुन सक्यो भने यो क्षेत्रीय समस्यालाई हामीले त्रिदेशीय समन्वय र सहकार्य मार्फत चाहिँ सम्बोधन गर्न सक्छौ, जुन चाहिँ सकारात्मक मान्नुपर्छ।
2: एकदम प्रश्नसँग भन्नुभयो डाक्टर रेग्मीज्यू, अब उहाँले जलवायु न्यायलाई आर्थिक सहयोग वा क्षतिपूर्तिमा मात्र सीमित गर्न हुँदैन, जलवायु न्याय भनेको चाहिँ केवल पैसाको विषय होइन भन्नुभएको छ, यसलाई हामीले कसरी बुझ्ने?
1: उहाँले यो एकदम सान्दर्भिक र यो गहकिलो र यो जुन हामीले पीड़ितहरूले भोगेको चाहिँ जुन पीड़ा हो र हाम्रो सार्वभौम अधिकार जनताको अधिकार जुन हनन भएको छ जलवायु संकटको कारणले गर्दा, यो हाम्रो नेपाली जनताको बाँच्न पाउने अधिकार सुरक्षित बाँच्न पाउने अधिकारलाई चाहिँ जलवायु संकटहरूले जुन व्यवधान खड़ा गरिरहेका छन्, यसमा उहाँले दुईटा चीज भन्नुभएको छ, एउटा डिस्ट्रिब्युसनल जस्टिस अर्को प्रोसिड्युरल जस्टिस। एउटा प्रक्रियागत रूपमा चाहिँ हाम्रो अर्थपूर्ण सहभागी र निर्णय प्रक्रियामा समुदाय जो प्रभावित समुदाय हो अल्प विकसित राष्ट्रहरूको चाहिँ अर्थपूर्ण सहभागिताको कुरा गर्नुभएको छ। अर्को चाहिँ यो प्रदूषकहरूले चाहिँ यो सबै जुन क्षतिको मूल्य बियर गर्नुपर्छ, पोल्युटर्स पे भन्ने कुरामा डिस्ट्रिब्युटिभ भन्या जसले जति यो समस्या समाधान गर्नको लागि चाहिँ योगदान दिए अथवा यसको चाहिँ मुख्य कारक हुन् त्यसले नै बढी जिम्मेवार रूपमा जवाफदेही हुनुपर्छ। र यो जवाफदेहीता भनेको चाहिँ यो न्यायको विषय हेर्दाखेरि चाहिँ हामीलाई जति प्रभाव परिरहेको छ महासन्धिका विषयहरू कूटनीतिक विषय हुन् तर यो न्यायको विषय अधिकारको विषय हो। र यो भएको हुनाले उहाँले प्रष्ट रूपमा जलवायु न्याय भनेको खालि वित्त मात्रै प्रभाव होइन है, यो हाम्रो अधिकारको विषय पनि हो, किनभने जलवायु वित्तले त केही राहत देला तर अकालमै ज्यान गुमाउनु पर्ने घाइते परिवारबिन विस्थापित हुनुपर्ने समुदायलाई न्याय दिनको लागि त यो जुन हरित गृह ग्यास उत्सर्जन जुन बढ़िरहेको छ यसलाई कटौती गर्दै विश्वको तापक्रम 1.5 डिग्री सेल्सियस भन्दा तल राख्नुपर्ने जुन दायित्व छ धनी विकसित राष्ट्रहरूको, यो दायित्व उहाँले पूरा नगरेको हिसाबले यो अन्याय भयो, हामीले यसको चाहिँ मार भोग्नु पर्यो, हाम्रो अधिकार हनन भयो भन्ने विषयसँग जोड्नु भएको छ। यो अर्थ राजनीति मात्रै नभइकन विकसित राष्ट्रहरूले चाहिँ जुन जिम्मेवारी वहन गर्नुपर्ने हो त्यो जिम्मेवारी र जवाफदेहिताको पनि उहाँले प्रश्न उठाउनु भएको छ, त्यो सकारात्मक
2: एकदम। अब प्रधानमन्त्रीले जलवायु संकटको लागत कसले व्यवहारने भन्ने प्रश्न नै जलवायु न्यायको मुख्य प्रश्न भएको भन्दै कसको आवाज सुनिन्छ भन्ने प्रश्नलाई जलवायु न्यायसँग जोड़िएको छ, विशेष गरी हिमाली समुदाय साना टापु राष्ट्र भूपरिवेष्टी तथा अति कम विकसित देश र भावी पुस्ताको आवाज महत्वपूर्ण रहेकोमा चाहिँ उहाँले जोड़ दिनु भएको छ।
1: त्यो सही हो, किनभने हाम्रो भावी पुस्ताको लागि हामीले चाहिँ उहाँहरूको भविष्यलाई जुन संकटतर्फ धकेलिरहेका छौं यो निकै सोचनीय विषय हो, गम्भीर विषय हो, जटिल विषय हो, यो संकट हो, किनभने हामीले भावी पुस्ताको लागि त्यो खालको चाहिँ विश्व वातावरण त्यो खालको चाहिँ व्यवस्था गर्न सकेका छैनौ, प्राकृतिक दोहनको कारणले जलवायु परिवर्तनको कारणले यस्ता संकटहरूको कारणले विश्वमा जुन सामाजिक आर्थिक संकटतर्फ विश्व धकलिरहेको छ, यसले गर्दा त हाम्रो भावी पुस्ताहरूको चाहिँ जुन अधिकार हो त्यसलाई हनन गरेको छ, त्यो अधिकार स्थापित गर्नको लागि तत्काल रूपमा हामीले यो समस्या समाधान गर्न सकेनौं भने अझै यो विकराल रूप लिनेछ। यसमा अब उहाँले प्रष्ट रूपमा के भन्नुभयो भने जलवायु परिवर्तन सम्बन्धी महासन्धिको जुन सिद्धान्त छ यो चाहिँ फरक फरक दायित्व भन्ने, जसले बढ़ी उत्सर्जन गरू त्यसले बढ़ी दायित्व लिनुपर्छ, कम उत्सर्जन गर्ने तर बढ़ी प्रभावित गर्ने जुन राष्ट्र हुन् त्यसलाई असमान रूपमा असर गरेको हुनाले यो असमानता जुन असमानताको खाडल छ यसलाई पूर्णको लागि वित्तीय प्राविधिक र क्षमता विकासमा लगानी गर्नुपर्छ भनेर महासन्धिको सिद्धान्त पनि हो, महासन्धिले प्रस्तावित गरेका परिच्छेदहरूमा पनि छ र महासन्धिका हस्ताक्षर राष्ट्रहरूले त्यो प्रतिबद्धता पनि जनाएका छन् भने फेरि सम्झौतामा आइसके पछि जलवायु वित्तलाई अझै विविधीकरण गर्ने यसलाई अझै स्केल अप गर्ने र यसलाई चाहिँ सरल रूपमा अल्प विकसित राष्ट्रहरूको पहुँच बढ़ाउने भन्ने विषय राखे तापनि जुन हामीलाई चाहिएको वखतमा तत्काल रूपमा जलवायु वित्त उपलब्ध नभएको र हामीले यस्तो संकटबाट यसलाई समाधान गर्नको लागि राज्यको आफ्नो सीमित स्रोत साधन खर्च गर्नुपर्ने जुन बाध्यता छ यो अन्याय हो, किनभने यसमा चाहिँ धनी राष्ट्रले आफ्नो जिम्मेवारी वहन नगरेको हुनाले त्यसको चाहिँ आर्थिक भार चाहिँ हाम्रो जस्तो गरीब मुलुक र सरकारलाई पर्ने भएको हुनाले सरकारको त्यो दायित्व नै बढेको छ र यसले गर्दा चाहिँ हाम्रो विकासमा गर्ने लगानी गरिबी निवारणमा गर्ने लगानी हाम्रो सोह्रौं योजनाको चाहिँ हाम्रो लक्ष्य प्राप्ति लगायत अब यो दिगो विकासका लक्ष्यहरू हासिल गर्नको लागि हामीलाई निकै कठिनाई भइरहेको छ र यो अब संकट कसले सिर्जना गर्यो यसको कारक को र यो संकट सिर्जना गर्नेले नै यसको समाधान हुनुपर्छ भन्ने त एकदम न्यायको मूलभूत सिद्धान्तको एउटा कडी हो त्यसैलाई समातेर सम्माननीय प्रधानमन्त्रीज्यूले जुन जलवायु न्यायलाई अझै परिभाषित गर्दै यसमा वित्तीय स्रोतको व्यवस्थापनको बारेमा उहाँले प्रष्ट रूपमा राख्नु भएको छ उहाँले प्रष्ट भन्नुभएको छ कि अहिलेको विद्यमान अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्बन्धी वित्तीय संरचनाहरूले काम गर्न छोडेको छन् त्यो भुत्ते भइसकेको छ त्यसले गर्दा हामी जस्ता मुलुकहरूलाई सरल रूपमा यथेष्ट रूपमा तत्काल रूपमा हामीले चाहिँ पाउनुपर्ने वित्तीय सहायता पाउन सकिरहेको छैन प्रक्रियागत कठिनाईहरू छ हामीले परियोजना मार्फत चार वर्ष पाँच वर्ष छ वर्ष लगाएर एउटा परियोजना त्यो पनि दस मिलियन बीस मिलियनको लागि यति धेरै मेहनत गर्नुपर्छ मागे जस्तो छ यो माग्ने होइन हाम्रो अधिकारको कुरा हो त्यो भएको हुनाले अहिलेको चाहिँ जुन जलवायु परिवर्तन सम्बन्धी वित्तीय संस्थागत संरचना छ यसलाई टोटल रिफर्म गर्नुपर्छ उहाँले त्यही कुरा उठाउनु भएको छ जुन हामीले उठाउनु पर्ने विषयहरू हामीले भन्दै आइरहेका छौं हामीले विगतमा दिनहरूमा पनि के भनेका छौं भने यस्तो खालको वित्तीय संरचना यति असमान छ यसले हामीलाई तत्काल रूपमा जलवायु जोखिमको र हामीलाई आवश्यक परेको चाहिँ वित्तीय सहायता उपलब्ध गराउन सक्दैन भने यस्तो वित्तीय संयन्त्रको के काम अब त्यही भएर यसलाई चाहिँ हामीले अहिले नै यो विषयलाई उठाउन सकेनौं भने यसको बारेमा हामीले कूटनीतिक पहल गर्न सकेनौं भने यसको बारेमा हामीले प्रष्ट रूपमा आफ्ना धारणा राख्न सकेनौं भने हामी सार्वभौम राष्ट्र हौं र सार्वभौम राष्ट्रको हैसियतले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो विषय र राष्ट्रिय स्वार्थको लागि चाहिँ जसरी कूटनीतिक पहल गर्नुपर्छ यो कूटनीतिक पहल गर्ने क्रममा यो सम्बोधन एउटा शुरूआत हो सम्बोधनले सबै कुरा समाधान हुँदैन
2: एकछिनपछि म आउँला डाक्टर यसमा एकछिनपछि आउँला डाक्टर विमल रेग्मीज्यू तपाईँ जलवायु विज्ञ हुनुहुन्छ आज हामी प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको जलवायु न्यायको विषयमा उठाउनु भएका विषयमा तपाईसँग कुरा गरिरहेका छौं बुदागत रूपमा र प्रधानमन्त्रीले सम्बोधनको शुरूआतमा चाहिँ नेपालको भोटेकोशी नदी विश्वलाई चेतावनी पनि हो तपाईँले सुन्नुभयो भनेर एउटा ध्यानाकर्षण गराउनु भयो त्यो ध्यानाकर्षणले चाहिँ कतिको प्रभाव पार्यो भनेर हामीले बुझ्न सक्छौ
1: यो ध्यानाकर्षणलाई हेर्नुहुन्छ भने अब यहाँहरूले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले पनि आफ्नो यो सम्बोधनमा महासभाको शुरूआती सम्बोधनमा पनि त्यही भन्नुभएको छ म तीन वर्ष अगाडि नेपाल गएर हिमालयको काखमा बसेर मैले प्रत्यक्ष रूपमा जलवायु परिवर्तनले हिमालय क्षेत्रमा जुन खालको चाहिँ तीव्र रूपमा प्रभाव परिरहेको छ र जसरी हिम नदीहरू पग्लिरहेका छन् हिमतालहरू निर्माण भइरहेका छन् त्यसले समग्र पारिस्थितिक प्रणाली मानवीय सभ्यता संस्कृतिलाई नै त्यसले ठूलो प्रभाव पाइरहेको छ यो विश्वको लागि ठूलो चेतावनी हो यदि हामीले यसलाई समय नै सम्बोधन गर्न सकेनौं भने यो जलवायु संकटले ठूलो महाप्रलय ल्याउनेछ भनेर तीन वर्ष अगाडि संयुक्त राष्ट्र संघका महासचिवले बोल्नुभएको विषय उहाँले फेरि उठान गर्नुभयो मैले त्यतिखेर विश्व सामु यो यथार्थ चित्रण गरिरहँदा मेरा भनाईहरूलाई विषयान्तर गरियो यसलाई गहिराईमा बुझिएन र यो भाषण मात्रै हो भन्ने खालको हिसाबले सशंकित रूपमा जुन विश्वले लियो त्यसको परिणाम स्वरूप नेपालले जुन जलवायु संकटबाट जुन रसुवा र भोटेकोशीको जुन महाप्रलय भयो यो हाम्रो लागि निकै दुःखद पीड़ादायी कुरा भयो भनेर उहाँले शुरू गर्नुभयो होइन त्यसमा हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले त्यही विषयलाई समातेर हामीले यो पूर्व जानकारी हुँदा हुँदै पनि हामीले यसलाई संवेदनशील रूपमा विश्वले ग्रहण नगर्दा फेरि त्यसको परिणाम नेपाली जनताले भोगे यो ठूलो अन्याय हो किनभने यो चेतावनी त संयुक्त राष्ट्र संघका महासचिव लगायतका विश्वका वैज्ञानिकहरू सबैले बताइसकेको कुरा हो कि यो तीव्र रूपमा पग्लिरहेको हिमाली क्षेत्र र जुन संकट पर्वतीय क्षेत्रहरूमा परेको छ यसले कुनै न कुनै दिन महाप्रलय निम्त्याउनेछ भन्ने पूर्व अनुमान भइसकेको थियो तर यसलाई सम्बोधन गर्नको लागि न प्राविधिक न वित्तीय न अन्य सहायताहरू भए त्यसको परिणाम स्वरूप हाम्रो चाहिँ 1400 भन्दा बढ़ी सर्वसाधारणले अकालमा ज्यान गुमाउनु पर्यो 6000 भन्दा बढ़ी चाहिँ अहिले बेपत्ता छन् हैन। अब यो चाहिँ जस्तो दुःखदायी घड़ी हामीले हेर्दा हेर्दै धनी राष्ट्रहरू विकसित राष्ट्रहरू त्योसँग सम्बन्धित संयन्त्रहरू जिम्मेवार नहुँदाखेरि जवाफदेही नहुँदाखेरि जुन हामीलाई अन्याय पर्यो जुन पीड़ा पर्यो यसलाई त प्रष्ट रूपमा राख्नै पर्छ। जुन राख्नु भएको छ त्यो सकारात्मक छ तर अब त्यसका अरू पाटाहरू छन् अरू विषय
2: त्यसको अब समग्रमा भन्दाखेरि प्रधानमन्त्रीले नेपालको उत्सर्जन नगर्ने भए पनि जलवायु संकटको ठूलो मूल्य नेपालले चुकाइरहेको छ त्यसैले जलवायु न्याय भनेको पैसा मात्र होइन जिम्मेवारीको न्यायपूर्ण बाँडफाँड प्रभावितको आवाजको सम्मान र भावी पुस्ताको अधिकार सुनिश्चित गर्नु हो भनेर सारांशमा उहाँले त्यो कुरालाई जोड़ दिनु भएको छ। अब यसमा नेपालले यसपटक जलवायु न्यायलाई मुख्य मुद्दा बनाउनुको आधार नै के हो?
1: जलवायु न्यायलाई मुख्य आधार बनाउने हाम्रो श्रृंखलाबद्ध जुन जलवायु जन्य महाप्रलयहरू भयो हेर्नुहुन्छ नि विगतमा 10 वर्षमा हेर्नुहोस् होइन जुन श्रृंखलाबद्ध रूपमा जलवायुकै कारण अब त्यसमा वैज्ञानिक आधारहरू प्रष्ट छन् जस्तै हिमताल थामेमा हिमताल विस्फोट भयो मेलम्चीमा पनि एउटा कारक जलवायु परिवर्तन नै हो हाम्रो पश्चिममा सुदूरपश्चिममा कञ्चनपुरतिर जुन महा ठूलो बाढ़ी आयो त्यो पनि वर्षाले रेकर्डै तोड्या हो होइन अनि 2 वर्ष अगाडि काठमाडौँ वरपर जुन खालको चाहिँ वर्षा भयो त्यसले वर्षौंको रेकर्ड तोडेको छ त्यो पनि एकदम अतिशय भारी वर्षा भएको कारणले गर्दा जुन जनधन क्षति भयो गत वर्ष तपाईँले फेरि हेर्नुभयो भने रोसुवामा पनि त्यो खालको तिब्बतमा आएको चाहिँ हिमताल विस्फोटपछि आएको बाढ़ीले असर गरेको थियो भने त्यही वर्ष इलाममा हेर्नुभयो भने धेरैको ज्यान गएको छ इलाममा पनि भारी वर्षा भएको छ अतिवृष्टि भएको कारण हो जुन चाहिँ जलवायु जन्य अतिशय घटनासँग हामीले जोड्न सक्छौ र यी श्रृंखलाबद्ध जुन जलवायु जन्य प्रमाणित छन् किनभने हाम्रो चाहिँ यो जलवायु परिवर्तनको दुईटा कारणले हुन्छ एउटा तापक्रम अत्याधिक रूपमा वृद्धि हुनु होइन त्यो चाहिँ एउटा कारण हो भने अर्को चाहिँ वर्षामा ठूलो फेरबदल हुनु छोटो समयमा बढ़ी पानी पर्नु र नियमित पानी पर्नु भन्दा एकदम त्यसलाई त्यो चाहिँ दोब्बर तिब्बर पानी पर्नु जुन एउटा चाहिँ थ्रेसहोल्ड भन्छ त्यसको नियमित पर्ने पानी भन्दा धेरै पर्दाखेरि चाहिँ त्यसले ल्याउने चाहिँ महाविपत्ति हामीले भोगिसकेका छौं। यो श्रृंखलाबद्ध विपत्तिको उदाहरणहरूलाई समग्र रूपमा समेटेर अझै हाम्रो चाहिँ पर्वतीय क्षेत्रहरूमा हिमाली क्षेत्रमा हिमाली जिल्लाहरूमा अन्य ठाउँको तुलनामा अन्य ठाउँमा अहिले 1.5 डिग्री बढ़ेको छ भने त्यहाँ 1.8 डिग्री तापक्रम बढ़िसकेको छ। यो जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय जुन वैज्ञानिक संयन्त्र छ जसलाई हामीले आईपीसीसी भन्छौ इन्टर गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज त्यसले प्रष्ट रूपमा हिमाली क्षेत्रहरूमा तापक्रमको वृद्धि तीव्र रूपमा भएको छ भनेको छ। हाम्रो अहिले नेपालका चाहिँ यससँग काम गर्ने संस्थाहरूले पनि त्यो प्रमाणित गरेका छन् कि तापक्रम वृद्धि छ। त्योहरू मैले भन्न खोजेको के हो भने हामीसँग श्रृंखलाबद्ध रूपमा जलवायु जन्य घटना र विपदहरूका थुप्रै उदाहरण छन्। अब यो रसुवा र भोटेकोशीलाई मात्रै नलिकन यो श्रृंखलाबद्ध रूपमा जुन संकट हामीले भोगेका छौं यसबाट सयौंको संख्यामा जनधनको मानिसहरूले अकालमा ज्यान गुमाउनु परेको छ भने यसबाट हाम्रो आर्थिक जुन क्षति भयो अहिले सम्माननीय प्रधानमन्त्रीज्यू अथवा भाषणहरूमा सुन्न सक्नुहुन्छ अहिले 15% जति जीडीपी हाम्रो चाहिँ यो भोटेकोशीकै कारणले गयो भने योभन्दा अगाडिका घटनाहरू हेर्ने हो भने जलवायुजन्य कारणबाट 2-5% जति हाम्रो चाहिँ कुल ग्रास्त उत्पादनको हानि नोक्सानी त्यसले पुर्याएको छ होइन यो चाहिँ ठूलो संकट हो र अब आउने शताब्दीको अन्त्यमसम्ममा यो त अझै भयावह भएर हाम्रो चाहिँ यसले आर्थिक सामाजिक सांस्कृतिक पर्यावरण संकट निम्त्याउनेछ यो प्रमाणहरू यथेष्ट छ त्यही भएर यो प्रमाणहरूलाई एकीकृत गर्दै यो श्रृंखलाबद्ध रूपमा जे जति जलवायुजन्य घटनाहरू भए यसलाई चाहिँ हामीले चाहिँ वैज्ञानिक आधार सहित यो तथ्य तथ्याङ्कको आधारमा अब यो जलवायु न्यायको भाष्यलाई राष्ट्रिय सोच हाम्रो तयारी अनुसार चाहिँ यसलाई अन्तर्राष्ट्रिय रूपमा पैरवी र कूटनीतिक पहल गर्न जरूरी छ
2: कार्यक्रम बदलिन्दो नेपालमा आज हामी राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुरा गरिरहेका छौं जलवायु विज्ञान डाक्टर विमल रेग्मीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
6: कृषि मन्त्र नार्कसँग
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ युरिया मलको प्रयोग नगरौं असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ

0: श्री धाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा जलवायु विज्ञान डाक्टर विमल रेग्मीसँग कुरा गरिरहेका छौं। डाक्टर विमल रेग्मीज्यू, नेपालमा पछिल्ला वर्षहरूमा जलवायु जन्य विपत्तिहरू जे जस्तो भइरहेका छन् ती हाम्रो कारणले गर्दा भन्दा पनि अरू विश्वका अरू विकसित देशहरूको कारणले गर्दाखेरि चाहिँ जलवायु परिवर्तनमा त्यसले असर गर्यो र त्यस्ता घटना भएका छन् र नेपालले जलवायु न्याय पाउनुपर्छ भन्ने जुन विषय तपाईँले पनि उठाउनु भयो, प्रधानमन्त्रीले महासभामा उठाउनु भयो, अरू विज्ञहरूले उठाउँदै आउनु भएको छ, सबैले बुझ्ने भाषामा अरूको कारणले हाम्रो देशमा जलवायु परिवर्तनको त्यो असर कसरी हुन्छ र जलवायु न्याय भनेको चाहिँ के हो एकदम सरल भाषामा भन्दाखेरि।
2: अब यो जलवायु परिवर्तनको विषय हेर्दाखेरि अब यसको कारक के हो भन्ने विषयमा जानुपर्ने हुन्छ, होइन? यसको कारण के हो भने वायुमण्डलमा हरित गृह ग्यास उत्सर्जन भएर वायुमण्डलमा थुप्रिने हो। हरित गृह ग्यास उत्सर्जन भनेको कार्बन जस्तै हो, जुन केबाट हुन्छ भने हाम्रो चाहिँ
1: उद्योग
2: कल कारखाना, अब यातायात, होइन, यातायातबाट र विविध हिसाबले हामी जति कार्बनको इन्धन भनौँ, पेट्रोल, डिजेल, ग्यास लगायतका इन्धनहरू जति प्रयोग गर्छौं त्यसबाट उत्सर्जित हुने जुन प्रदूषण हो त्यो ग्यास हो, त्यो गएर वायुमण्डलमा गएर थिग्रिन्छ। त्यसले सूर्यको चाहिँ प्रकाश पृथ्वीमा आएर फर्किने क्रममा त्यो तापलाई चाहिँ त्यसले रोक्छ र त्यसको कारणले गर्दा पृथ्वीको तापक्रम चाहिँ बढ्दै जाने हो। जति धेरै उत्सर्जन गएर वायुमण्डलमा यो सिरक जस्तो हिसाबले थुप्रियो उति नै सूर्यबाट आएको चाहिँ प्रकाश पृथ्वीमा ठोकेर फर्किने जाने प्रकाशलाई त्यसले रोक्छ। र यो हरित गृह ग्यास उत्सर्जन कसले गर्यो भनेर हेर्नुपर्छ। यो चाहिँ विशेष गरी यो औद्योगिक क्रान्तिको समयमा 1970 दशकतिर धनी विकसित राष्ट्रले जसरी खनिज पदार्थलाई बढी चाहिँ दुरुपयोग गरे, त्यसको चाहिँ उत्खनन गरे, त्यसको चाहिँ धेरै प्रयोग गरे र त्यसबाट सिर्जित जुन हरित गृह ग्यासको उत्सर्जन जुन तीव्र रूपमा भयो त्यसले ठूलो वातावरणीय समस्या पछि गएर जलवायु जन्य समस्या भयो। यो प्राकृतिक होइन, प्राकृतिक रूपमा जति हाम्रो चाहिँ जलवायुमा हुने परिवर्तन होइन, यो मानव सिर्जित के भयो भने यो विकसित धनी राष्ट्रहरूको औद्योगिक क्रान्तिको नाममा उहाँहरूले गरेको प्रकृतिमा गरेको दोहन र उहाँहरूले जुन प्रदूषण गर्नुभयो त्यसको कारणले बढ्दै गएको समस्या हो। अब यो विश्वव्यापी हुन्छ किनभने युरोपमा गरेको चाहिँ समस्या नेपालमा नहुने होइन, किनभने हामी एउटै वायुमण्डल हामी सेयर गर्छौं, होइन? त्यो कारणले गर्दा त्यो तापक्रम वृद्धिको असर नेपालमा पनि पर्छ, त्यही भएर अझै हिमाली क्षेत्रहरूमा बढी पर्छ। त्यसका विविध कारणहरू छन्, वैज्ञानिक कारणहरू, त्यो अन्य देशहरू अन्य ठाउँहरूको तुलनामा हाम्रो हिमाली क्षेत्रमा बढी पर्छ र जलवायु परिवर्तनको दुईटा प्रत्यक्ष रूपमा हामीले किटानै गरेर प्रभाव हेर्न सक्छौं। एउटा चाहिँ तापक्रम वृद्धिको कारणले गर्दा हिमाली क्षेत्रमा यो हिमश्रृंखला ग्लेसियरहरू पग्लिने, होइन, यो पग्लियो भने नदीनालाबाट तल जान्छ समुद्र अनि समुद्रको सतह बढ्छ, यो चाहिँ माथि ग्लेसियर मेल्ट हुने, होइन, हिमश्रृंखला पग्लिने अनि त्यसको पानी चाहिँको कारणले गर्दा समुद्रको सतह त बढ्ने, होइन, सी लेभल राइज र ग्लेसियर मेल्टिङ, यो प्रत्यक्ष जलवायु परिवर्तनको कारण हो। अब प्राकृतिक रूपमा जुन नियमित रूपमा हामीले चाहिँ भोग्दै आइरहेको बाढ़ी पहिरोहरू यो चाहिँ वर्षासँग सम्बन्धित छ। अब वर्षाको चाहिँ तौर तरिका कसरी परिवर्तन भएको छ भन्ने विषय हेर्दा अब हामीले जुन मनसून भन्छौं जुन महत्वपूर्ण हो हाम्रो कृषि अर्थतन्त्रको लागि, हाम्रो सामाजिक आर्थिक विकासको लागि, होइन, मनसूनमा निर्भर छ नि हाम्रो कृषि अर्थतन्त्र। समयमै पानी पर्दा जुन किसानहरूलाई त्यसले चाहिँ सहयोग गर्छ खेतीपातीमा, तर त्यो चाहिँ अतिवृष्टि भयो अनावृष्टि भयो भने त्यसले ठूलो विपद निम्त्याउँछ। अहिले मनसून समयमा हुँदैन र ढिलोसम्म जान्छ र पानी पर्ने तौर तरिकाहरू फरक छ. छोटो समयमा बढी पानी पर्ने अनि यो आरी घोप्टे वर्षा हो एकै ठाउँमा पानी पर्ने. यसो हेर्दा त तपाईँले चाहिँ महिनामा वर्षमा लगभग उस्तै उस्तै पानी परेको चाहिँ तथ्याङ्क देख्नुहुन्छ. तर छोटो समयमा तपाईँको पाँच घण्टामा बाह्र घण्टामा चौबिस घण्टामा पानी जति बढी पर्छ त्यो दर बढ़िरहेको छ भनेको छोटो समयमा बढ़ी पानी पर्दा के हुन्छ. हाम्रो जस्तो एकदम अस्थिर भौगोलिक बनावट भएको चाहिँ एकदम स्लोपी भिरालो जमिनमा र यो त भर्खरै बनेको चाहिँ पर्वतीय क्षेत्र हो नि पहाड़हरू हो त्यसले गर्दा यो कमजोर भू पारिस्थितिकी प्रणालीको कारणले गर्दा पनि छोटो समयमा बढ़ी पानी पर्ने तीव्र रूपमा चाहिँ जुन तापक्रम वृद्धि छ यसले गर्दाखेरि चाहिँ हाम्रो जमिन थिलो थिलो पार्ने र अब यो पहिरो निम्त्याउने पहिरोले चाहिँ खोला थुन्ने अनि फेरि त्यो ठूल त्यसले विकराल रूप लिने यसलाई चाहिँ यो के छ भने यो धेरै विपदहरूको चाहिँ अन्तर सम्बन्ध छ कि. अब जस्तै माथि चाहिँ एउटा हिमताल विस्फोट भयो भने अनि त्यसले चाहिँ सिर्जना गर्दा खालि हिमतालबाट आउने पानी मात्रै होइन कि त्यो पानी थुनिन्छ अनि त्यसले फेरि पहिरो निम्त्याउँछ पहिरोले फेरि खोला थुन्छ अनि पानीको सतह बढ्छ अनि एकैचोटि विस्फोट हुन्छ अनि हाम्रो कमजोर भू धरातलको कारणले गर्दा तल प्रभाव त्यो सँगसँगै हाम्रो विकासका कुराहरू पनि जोडिन्छन्.
1: यसलाई तपाईँले प्रश्न पार्नुभयो जलवायु परिवर्तनको असरले हाम्रो देशमा कस्तो खालको समस्या भइरहेको छ भन्ने कुरो प्रश्न पार्नुभयो. अब यो जलवायु न्यायको विषय जोडौं न. जलवायु न्याय भन्नाले वास्तवमा के बुझिन्छ. क्षतिपूर्ति अनुदान ऋण र प्रविधि हस्तान्तरण मध्ये यसको दायरा कहाँसम्म पुग्छ.
2: जलवायु न्याय भनेको के हो भने जलवायु परिवर्तनबाट संकटबाट अन्यायसै कुनै आफ्नो कारण बिना कोही एकदम पीड़ित हुन्छ कोही प्रभावित हुन्छ त्यसको कुनै देन हुँदैन र त्यसबाट ऊ चाहिँ संकट बेहोर्नुपर्छ त असमान संकट बेहोर्नुपर्छ. उसको चाहिँ जीविकोपार्जन उसको चाहिँ जीवनयापन उसले प्रयोग गर्ने स्रोतहरूमै त्यसले ठूलो संकट निम्त्याउँछ भने यो चाहिँ ठ्याक्कै नखाएको विष भनौं न अब नेपालीहरूले उखान नखाएको विष लाग्ने भने जस्तै हो. आफूले चाहिँ नगरेको चाहिँ जुन कारणले गर्दा आफूले बढी समस्या बेहोर्ने. अब यो त अन्याय भयो. अन्याय भयो नि त. अन्याय कसरी भयो भने तपाईँको मानव अधिकार हनन भयो. अधिकार हनन भयो नि हजुरको. अधिकार के हो भने तपाईँले सुरक्षित रूपमा स्वतन्त्र रूपमा पूर्ण रूपमा आफ्ना स्रोतहरूलाई दिगो रूपमा परिचालन गरेर बाँच्न पाउने अधिकारै हनन भयो अर्काको कारणले गर्दा. किनभने नियमित प्राकृतिक रूपमा जसरी हाम्रो चाहिँ मानव सभ्यता र हाम्रो पारिस्थितिक प्रणाली हिमाली क्षेत्रको जुन सम्बन्ध छ नि त्यो सम्बन्ध नै यसले खलबलाइदियो. किनभने अब नियमित रूपमा हुने तपाईँको वर्षा मनसुन अथवा तापक्रम वृद्धिले त हाम्रो सन्तुलन लिएर आएको थियो नि. यो चाहिँ हाम्रो चाहिँ पर्यावरण सन्तुलन लिएर आएको थियो भने त्यो पर्यावरण सन्तुलनमा जुन खलबल लिएर आयो यो त अर्को कारणले गर्दा खलबल भयो भने हाम्रो जुन अधिकार हो बाँच्न पाउने अधिकार स्वच्छ रूपमा स्वच्छ वातावरणमा हाम्रा चाहिँ स्रोतहरूलाई दिगो रूपमा प्रयोग गरेर बाँच्न पाउने अधिकारै हनन भएको हुनाले यो कसले गर्यो त्यो अधिकार हनन भन्ने कुरालाई लिएर हेर्दाखेरि हामीले पल्युटर्स पे भन्छौ नि. जसले प्रदूषण गर्यो तिमीले तिर होइन भनेपछि तिम्रो कारणबाट सिर्जित समस्याको भागीदार हामी हुनु परेको छ. अहिले यत्रो मान्छेहरूले अकालमै ज्यान जोगाउनु पर्ने यत्रा हराइरहेका मान्छे हजारौंको संख्यामा मान्छेहरूले आफ्नो चाहिँ थाक थलो छोडेर विस्थापित हुनुपर्ने यो अन्याय होइन. किनभने उहाँहरूले गरे होइन नि. उहाँले गरेका कारणले यो सिर्जित भएको होइन. त्यही भएर यो चाहिँ अधिकारसँग जोडिएको हुनाले हामीले न्यायको कुरा गर्छ. अन्याय भयो हाम्रो अधिकार हनन भयो भन्ने विषय हो. र अब क्षतिपूर्तिको कुरा जुन हामी चिया चर्चा गर्छौ नि यसको बारेमा थोरै प्रस्ताव. हाम्रो संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तन सम्बन्धी महासन्धिमा अब यो धेरै राष्ट्रहरू छन् 193 भन्दा बढी छन् यसका पक्षधर राष्ट्र. यो सबैजना मिलेर यो महासन्धिमा हस्ताक्षर गरे पेरिस सम्झौतामा यिनीहरू चाहिँ सहमति भए. अब के हुँदो रहेछ भने यो अर्थ राजनीति सबैजना एकै ठाउँमा आएर सबैको सहमतिमा कुनै एउटा चाहिँ सन्धिमा सबैलाई मनाउनु विषय पनि गाह्रो हुन्छ. त्यही भएर यो पैरवी गर्दा गर्दै यो चाहिँ एउटा विषयमा धनी राष्ट्रहरूले विकसित राष्ट्रहरूले यदि हामीले यसलाई क्षतिपूर्ति भनियो भने त तत्काल रूपमा हाम्रो जिम्मेवारी बढ्छ, आर्थिक जिम्मेवारी बढ्छ र यो हामीले तिर्नुपर्छ, कानूनी रूपमा हामी चाहिँ बाध्यताकारी हुन्छौं भनेर क्षतिपूर्तिको विषय कूटनीतिक हिसाबले बठाईपूर्वक चतुर्याईपूर्वक उहाँले स्वीकार नगरे हो। तर रिपारेसन भनेर अहिले हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले जुन उठाउनु भयो त्यो लगभग क्षतिपूर्तिकै कुरा उहाँले उठाउनु भएको। अब महासन्धिको उसमा क्षतिपूर्ति नभएर अनुदान भने पनि जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिने भएको हुनाले हामीले क्षतिपूर्तिका विषयहरूलाई जलवायु न्यायसँग जोडेर हेर्नुपर्छ। अब यहाँ के भाष्य निर्माण गरिएको छ भने नेपालले क्षतिपूर्ति भन्ने कुरा कूटनीतिक रूपमा उठाउनु हुँदैन, जलवायु न्यायको मुद्दा खासै कसैले छुन्दैनन्, यो विषय उठाएर केही हुँदैन भन्ने कुरा गर्नुभएको छ। अब आफ्नो अधिकार हनन हुँदा पनि चुप लाएर सहेर बस्ने भन्ने भाष्य हो क्या यो। यदि त्यो हो भने हामी सहेरै बसौं, यो अन्याय यसको बारेमा अब जसले जे गर्छ त्यही हुन्छ, हामी पीड़ा भोग्दै जाउँ हो। तर यदि अब राष्ट्रले त त्यो गर्न सक्छ सक्दैन, राष्ट्रको नेतृत्वले त्यो गर्न मिल्दैन, उसले त जनताप्रति न्याय गर्नुपर्छ नि। र राजनीतिक दलले हाम्रो नेतृत्वले क्षतिपूर्तिको न्यायको विषय उठाउनु समय सान्दर्भ पनि हो र जनतालाई न्याय पनि हो। त्यही भएर यो भाष्य जुन छ यो उठाउनु हुँदैन, हाम्रो कूटनीतिक रूपमा हामीलाई अप्ठ्यारो पर्छ, जे जति हामीले भनेका छौं नि यो विषयले त्यति मान्य राख्छ जस्तो लाग्दैन। जनताले सधैँ ज्यान गुमाइरहेका छन्, जनताको त्यो पीड़ा हामी यदि बुझ्न सक्दैनौं र हाम्रो नेतृत्वले त्यो कुरालाई अगाडि बढ़ाउन सक्दैन र जनतालाई न्याय दिने कुरामा त्यो आवाज पनि उठाउन सक्दैनौं भने अनि हामी सार्वभौम राष्ट्र कसरी भयौं भन्ने प्रश्न मलाई मनमनै आउँछ कि। त्यही भएको हुनाले यो विषयलाई हामीले विषान्तर गर्नुभन्दा पनि यो विषय यथार्थ हो, यो विषय हामीले भोगेको विषय हो। यस्ता संकट यदि हामीले उठाएनौ, सतर्क गरेनौ, सचेत बनाएनौ भने यो बारम्बार यो संकटबाट हामी प्रभावित हुन्छौ। समय यही हो, यही बेला हामीले सशक्त रूपमा यो विषयलाई स्थापित गर्नको लागि हामी मात्रै होइन, हामी जस्तै अल्प विकसित राष्ट्रहरू र त्यसबाट लाखौं प्रभावित जनसमुदायहरू, गरीबहरू, विपन्नहरू, जसले यसले जसको प्रभाव प्रत्यक्ष रूपमा भोगेका छौं, हामी काठमाडौँ बस्ने सुविधा सम्पन्न व्यक्तिहरूलाई त्यो पीड़ा हामीले महसुस नगरौंला, तर दूर दराजमा रहेका यसबाट सबभन्दा प्रभावित भएका समुदायप्रति हामीले थोरै पनि न्याय गर्ने हो भने यो क्षतिपूर्तिको विषय, जलवायु न्यायको विषय चाहिँ यो सान्दर्भिक छ, हामीले उठाउनुपर्छ, यो हाम्रो अधिकारको विषय हो।
1: डाक्टर विमल रेग्मीज्यू, तपाईँ जलवायु विज्ञ हुनुहुन्छ, आज हामी जलवायु न्याय र राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले यो विषयमा उठाउनु भएको विषयलाई केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले भनिहाल्नुभयो यो जलवायु न्यायको विषय चाहिँ नेपालले बारम्बार उठाउनुपर्छ, त्यो कारणले गर्दा प्रधानमन्त्रीले यसपालि उठाउनुभयो। अब योभन्दा अगाडि पनि प्रधानमन्त्रीहरू त्यस्तै खालको महासभामा जाँदा, अन्तर्राष्ट्रिय त्यस्तो खालको बैठकमा जाँदा पटक पटक उठाउँदै आउनु भएको। अब यो नेपालको मुख्य मुद्दा रहेको, मुख्य चासो रहेको, सरोकार रहेको यो मुद्दामा अरू देशहरूले अहिलेसम्म कस्तिको चाहिँ उनीहरूले यसलाई सम्बोधन गरेको, बुझेको, ध्यान आकर्षण भएको पाइन्छ?
2: यो महत्वपूर्ण विषय उठाउनु भएको छ। यसमा मैले के सम्झन चाहन्छु भने आजभन्दा धेरै वर्ष अगाडि यो पर्वतीय राष्ट्रको जलवायु न्यायको मुद्दा सन् 2009 यो विषय उठान भएका यहाँभन्दा विगतका राष्ट्राध्यक्षहरू र सम्माननीय प्रधानमन्त्रीज्यूहरूले पनि यो विषयलाई सधैँ महासभाका सम्मेलनहरूमा उच्चारण गरेको विषय हो। तर अहिले यसलाई चाहिँ स्पष्ट रूपमा यसैलाई मुख्य विषय बनाएर उठाएको पहिलो सन्दर्भ हो। तर पहिला पनि हाम्रा पूर्व प्रधानमन्त्रीज्यूहरूले पनि यस विषयमा चाहिँ उठाएको कुरालाई हामीले सकारात्मक रूपमै लिनुपर्छ। अब यो कस्तो छ भने यो अर्थ राजनीति, भू राजनीति नै हो। यो धनी राष्ट्रहरू र गरीब राष्ट्रहरू, पीड़क र पीड़ित जुन हुन्छ नि, जसले अब यो धनी र गरीब राष्ट्रहरू बीचमा चाहिँ यो खाडल जुन छ, यो अब धेरै ठाउँमा हामीले यो कूटनीतिमा देख्न सक्छौं। अब धेरै जसो अल्प विकसित राष्ट्रहरू र यसबाट प्रभावित भएका राष्ट्रहरूको एउटै स्वर छ। जस्तै दुई हप्ता अगाडि अल्प विकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकले यो जलवायु परिवर्तनको संकटको बारेमा र यसलाई समाधान गर्नको लागि धनी राष्ट्रहरू जति उदासीन छन् त्यसलाई सचेत गराउँदै नेपालको घटनालाई लिएर तत्काल रूपमा यसमा धनी विकसित राष्ट्रहरूको आफ्नो जिम्मेवारी दायित्व वहन गर्नको लागि उहाँहरूले एक स्वर भएर लगभग 43 जस्तो लाग्छ अल्प विकसित राष्ट्रहरूको चाहिँ मन्त्री स्तरीय बैठकले एउटा निष्कर्ष निकालेको छ भनेको जहिले पनि जलवायु कूटनीतिको कुरा गर्दाखेरि अल्प विकसित राष्ट्रहरू अफ्रिकन राष्ट्रहरू र यसबाट प्रभावित राष्ट्रहरू एकै ठाउँमा उभिन्छन् उहाँहरूको समान चासो विचार हुन्छ तर अब यो कूटनीति भएको हुनाले अब डिभाइड एन्ड रूल पनि छ धनी राष्ट्रहरूले हाम्रो एकबद्धतालाई त्यसलाई आघात पुर्याउने हिसाबले उहाँहरूले आफ्नो कूटनीतिक प्रयासहरू गर्नुहुन्छ कसरी हुन्छ हाम्रा आवाजहरूलाई कमजोर गराउने हिसाबले अब यो त प्रष्ट छ सिधै रूपमा सजिलो रूपमा उहाँहरूले आफ्नो दायित्व महसुस गरेर त्यो अनुसार जिम्मेवार रूपमा प्रस्तुत नभएको त यथार्थ हो नभए त हामीले 1990 जुन जलवायु परिवर्तन महासन्धि सम्बन्धी संयन्त्रको बारेमा छलफल भयो त्यतिखेर भन्दा लगभग कार्बन डाइअक्साइडको हाम्रो वायुमण्डलमा डबल जस्तो भइसकेको छ महासन्धिमा गएर हस्ताक्षर गरेर यसलाई चाहिँ समाधान गर्नुपर्छ भन्दा भन्दै अनि पृथ्वीको तापक्रम त्यही अनुसारको चाहिँ अहिले पनि तीव्र रूपमा बढ़िरहेको सन्दर्भमा यो विशेष गरी विकसित राष्ट्रहरू औद्योगिक राष्ट्रहरू र 1990 अगाडि जो राष्ट्रहरू यसको जिम्मेवार राष्ट्रहरू छन् उनीहरूले आफ्नो दायित्व आफ्नो कर्तव्य जिम्मेवारी पूरा नगरेको कारणले विश्व अहिले ठूलो संकटमा गइरहेको छ त्यो उहाँहरूले जिम्मेवारी अझै पनि लिनुभएको छैन त्यो जिम्मेवारी लिइदिएको भए उहाँहरूले यो हरित गृह ग्यास कटौती गरिदिएको भए यो समस्या हामीले भोग्नै पर्थेन यो यथार्थै हो यो सबैले भन्नै पर्छ प्रष्ट विषय दोस्रो कुरा के छ भने उहाँले आफ्नो हरित गृह ग्यास उत्सर्जन त कटौती गर्नु भएन तर जति वित्तीय जति प्राविधिक जति सहयोग गर्ने भनेर वाचा बन्धन गर्नुभयो प्रतिबद्धता जनाउनुभयो यो पेरिस सम्झौतामा त्योभन्दा अगाडिका महासन्धिका बैठकमा त्यो पनि पूर्ण रूपमा उहाँले पालन गर्नु भएन जस्तै उदाहरण स्वरूप हामीले अल्प विकसित राष्ट्रहरूले बाकु अजरबैजानको बाकुमा हामीले जलवायु वित्तको नयाँ सन्दर्भमा लगभग हामीले जुन खोजेको 5 ट्रिलियन अमेरिकन डलर जति चाहिन्छ भन्ने हामीले भन्यौं तर त्यो अनुसार चाहिँ धनी राष्ट्रहरूले त्यो एग्री नै गर्नु भएन अनि एग्री के अरे उहाँहरूले त्यसलाई चाहिँ पछि धकल्ने त्यो चाहिँ एकदम कम रूपमा उहाँहरूले चाहिँ प्रतिबद्धता जनाउनु भयो अब यो विश्वको चाहिँ जुन सन्दर्भ छ जहाँ हामी हाम्रो अधिकारको लागि एकबद्ध भएर अल्प विकसित राष्ट्रहरू जस्तै अन्य हाम्रा चाहिँ शुभचिन्तक राष्ट्रहरू पनि छन् सहयोगी राष्ट्रहरू जस्तै युरोपियन राष्ट्रहरू यो मामिलामा अलिकति सहयोगी छन् त्यही भएर यो कूटनीति पनि हो कि अब यसै हामीले गएर भन्दैमा त यो विषय हुने होइन यसको प्रक्रिया छ हेर्नुहोस् महासन्धिको प्रक्रिया
3: अब मैले यसमै जोड्न खोजेँ डाक्टर विमल रेग्मीज्यू अब हामीले योभन्दा अगाडि पनि बारम्बार जलवायु न्यायको विषय चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएका छौं संयुक्त राष्ट्रसंघको महासभा लगायतका अरू फोरमहरूमा उठाउँदै आएका छौं तर हामीले उठाएको कुरालाई जसरी सम्बोधन गर्नुपर्ने हो सम्बन्धित देशहरूले त्यो अनुसार सम्बोधन नभएको र हाम्रो कुरा नसुनिएको अवस्था छ सारा सम्बन्ध होइन अब यसपालि प्रधानमन्त्रीले अझ जोड़सँग यो विषयलाई उठाउनु भएको छ अब भोटेकोशी बाढ़ीको यो विपद यो संघारमै भएको कारणले गर्दाखेरि पनि यो विषय चाहिँ विश्वले सुनेको छ भनेर बुझौं किनकि राष्ट्रसंघका महासचिवले पनि यसलाई नेपाली नागरिकै तर्फबाट चाहिँ उहाँले पनि उठाउनु भएको छ अब प्रधानमन्त्रीले महासभामा सम्बोधन गरिसकेपछि चाहिँ नेपालले आफ्नो मागलाई निरन्तरता दिन चाहिँ अब कस्तो खालको कूटनीतिक पहलको खाँचो छ
2: अब यसलाई अलिकति पछाडि हेर्दा 2009 हामी काला पत्थरमा जुन मन्त्री स्तरीय बैठक बस्यो त्यतिखेरको पूर्व सम्मानित प्रधानमन्त्रीज्यू माधव कुमार नेपालको अध्यक्षतामा त्यो यता यो विषय धेरै उठान भएको होइन नेपालले यो हिमाली पर्वतीय क्षेत्रको विषयलाई सशक्त रूपमा उठाउनुपर्छ भनेर त्यो खालको केही गृह कार्य गरेको पनि थियो र बारम्बार अब गएका पूर्व प्रधानमन्त्री ज्यूहरू जस्तै पुष्पकमल दाल प्रचण्ड, शेरबहादुर देउबा, बाबुराम भट्टराई, कृष्ण प्रसाद ओली, केपी शर्मा ओली लगायतका पूर्व प्रधानमन्त्रीज्यूहरूले पनि उठाउनु भयो. तर के भयो भने त भाषणमा मात्रै सीमित भयो. हाम्रो गृह कार्य, हाम्रो कूटनीतिक तयारी र त्यो अनुसार चाहिँ राष्ट्रले न्यूनतम रूपमा यसको तयारीहरू नगर्दाखेरि यो अन्तर्राष्ट्रिय माज स्थापित हुन सकेन. जस्तै म यहाँलाई के भन्न चाहन्छु भने जलवायु परिवर्तन सम्बन्धी महासन्धि अथवा यो पक्षधर राष्ट्रहरूको सम्मेलन कपमा यो जुन विषय हुन्छ, एजेण्डा हुन्छ, जुन हामीले चाहिँ विषय प्रवेश गराउनु पर्ने हुन्छ, त्यसको एउटा प्रक्रिया हुन्छ. यदि कुनै नयाँ विषयहरू प्रवेश गराउने हो भने सम्बद्ध राष्ट्रले समयमै त्यसको चाहिँ सम्मिसन गराउनु पर्ने हुन्छ. त्यो सम्मिसन गराइसकेपछि अनि अध्यक्ष मण्डल अनि यो सचिवालयसँग हामी छलफल गरेर र अन्य राष्ट्रहरूको सहमतिमा त्यो चाहिँ आधिकारिक र औपचारिक एजेण्डा बन्छ कि बन्दैन भन्ने चाहिँ छलफल हुन्छ. त्यसमा नेपालले पूर्व तयारी अनुसार त्यो पहिला सम्मिसनै गर्नुपर्छ, होइन? हामी यदि पर्वतीय राष्ट्रलाई जलवायु न्यायको कुरा पनि हामी उठाउन सक्छौं, एउटा एजेण्डा बनाउन सक्छौं, औपचारिक एजेण्डा बनाउन सक्छौं. तर त्यसलाई त हामीले गृह कार्य गरेर समयमै प्रक्रियालाई अनुसारै हामीले चाहिँ बुझाउनु पर्यो नि त. त्यो बुझाउन नसक्दा खालि यो पक्षधर राष्ट्रहरूको सम्मेलन कपमा जाने, जाँदाखेरि त कुनै औपचारिक एजेण्डा पनि बनाउँदै हुँदैन, होइन? पर्वतीय राष्ट्रहरूको अनि बाहिर एउटा चाहिँ सानो इभेन्ट गरेर हामी भाषणमा मात्रै सीमित गरेर फर्किन्छौं र प्रक्रियागत रूपमा यो विषयलाई प्रवेश गराउने हिसाबले त्यो तयारी एउटा चाहिँ जरूरी देखिन्छ. दोस्रो के छ भने यो विषय निरन्तर रूपमा सशक्त रूपमा कूटनीतिक माध्यमद्वारा विज्ञानद्वारा चाहिँ विज्ञानमा आधारित भएर हामीले प्रस्तुत गर्नुपर्छ. जस्तै अब यो विषयलाई अगाडि बढ़ाउनको लागि हाम्रो कूटनीतिक पहलमा के हाम्रो संस्थागत संरचना त्यो अनुसारको चाहिँ विज्ञ अथवा दक्ष टोली, कूटनीतिक टोली गठन छ त? छैन. अहिलेसम्म त्यो पनि छैन. को गएर के कुरा गर्ने भन्ने कुराहरूमा हामी प्रष्ट हुन जरूरी छ. त्यही भएर नेतृत्व लिने भन्ने के हो भने तयारीका साथ हामी अगाडि प्रस्तुत गर्नुपर्छ. त्यो तयारी देखेरै हाम्रा छिमेकी मुलुकहरू अथवा अन्य राष्ट्रहरूले हामीलाई विश्वास गर्ने हो. गएर एकछिन गफ गर्दैमा हुँदैन. नेपालले निरन्तर रूपमा संस्थागत रूपमा यसलाई चाहिँ एकबद्ध भएर त्यो चाहिँ तयारीका साथ त्यसको नेतृत्व लिने वातावरण सिर्जना नगरेसम्म यो हामीले कूटनीतिक रूपमा यसलाई स्थापना गर्नै सक्दैनौं. त्यही भएर हाम्रोमा हामी प्रष्ट हुन जरूरी छ. त्यही भएर नेतृत्व लिने भन्ने के हो भने तयारीका साथ हामी अगाडि प्रस्तुत गर्नुपर्छ. त्यो तयारी देखेरै हाम्रा छिमेकी मुलुकहरू अथवा अन्य राष्ट्रहरूले हामीलाई विश्वास गर्ने हो. गएर एकछिन

0: बन्न सकिँदैन तर यसको लागि अहिले ठूलो अवसर पनि हो किनभने पर्वतीय राष्ट्रहरू विशेष गरी हाम्रो क्षेत्रीय समस्या हो त्यही भएर भारत चीनलाई हामी भूटान लगायतका राष्ट्रहरूलाई एकबद्ध गरेर एउटा चाहिँ क्षेत्रीय हाम्रो धारणा निर्माण गरौं त्यही अनुसारको पैरवीको एउटा चाहिँ मार्गचित्र खडा गरेर सबैलाई लिएर अगाडि बढ़ौं अर्को कूटनीतिक पहल हो कूटनीतिक पहल त हामीले निरन्तर गर्नुपर्छ होला नि त कप त सधैँ हरेक वर्ष हुन्छ यो मुद्दा त के एकचोटि मात्रै आउने हो र भोटेपछि हुँदा यो पर्वतीय संकट त हामीले चाहिँ अब झन बिहोर्ने हुन्छौं त्यही भएर चाहिँ सरकारले एउटा थाई किसिमको यो कूटनीतिक पहलको लागि वार्ताको लागि एउटा टोली गठन गर्नु पर्यो त्यो पनि फेरि राजनीतिक पूर्वाग्रहको आधारमा नभइकन समावेशी हुनु पर्यो र यो विषयलाई कूटनीतिक रूपमा वैज्ञानिक रूपमा सशक्त रूपमा राख्नको लागि एउटा त्यो खालको चाहिँ टोली जसले निरन्तर अर्को किन राज्यको पनि लगानी हुनु पर्यो नि हाम्रो स्रोत अनुसार चाहिँ हामीले क्षेत्रीय रूपमा अन्तर्राष्ट्रिय रूपमा यसलाई कूटनीतिक रूपमा लैजाने हो भने त्यो खालको चाहिँ महादूत होइन पहिला यो खालको अन्य देशहरूमा चलन छ त्यो खालको चाहिँ संस्थागत रूपमा हेर्ने एउटा कुनै देशमै एउटा चाहिँ विभाग अथवा केन्द्र त्यो पनि हामीले सोध्न सक्छौ जसले यही बारेमा मात्रै कुरा गरोस्
1: एकदम त्यो चाहिँ निरन्तरको पहलको
0: अनि हाम्रो कूटनीतिक नियोगहरू छन् उहाँहरूले कति यो विषयमा जानकार छ त हामीले कति यो विषयमा उहाँहरूलाई चाहिँ सुसूचित गरेका छौं कति विषय हाम्रो चाहिँ कूटनीतिक पहल मार्फत चाहिँ यो विषय अन्य राष्ट्रहरूसँग हामी कुरा गरेका छौं जस्तै यस्तो विपत्ति भयो पर्वतीय राष्ट्रहरूको समस्या छ भने हामीले कूटनीतिक नियोगहरूलाई परिचालन गर्नु पर्यो त्यो अनुसार चाहिँ हाम्रो चाहिँ कूटनीतिलाई प्रभावकारी बनाउनु पर्यो भने यो त हेर्नुहोस् यसमा राज्यले लगानी नगरेसम्म यसले यो मुद्दालाई स्थापित गर्न गाह्रो छ
1: भने यसरी बुझौ न महासभा आयो अथवा कुनै अन्तर्राष्ट्रिय मञ्च भयो नेपालले बोल्ने अवसर पायो त्यहाँ गएर बोलेर मात्रै भाषण गरेर मात्रै भएन त्यसलाई चाहिँ निरन्तर रूपमा एउटा छुट्टै संयन्त्र बनाएर र अन्तर्राष्ट्रिय निकायहरू जुन नेपालको नियोगहरू छन् उनीहरू मार्फत पनि निरन्तर यो आवाज चाहिँ उठाइरहनु पर्यो
0: एकदम यसको प्रत्यक्ष एउटा उदाहरण छ जहाँ यो टापु राष्ट्रहरू समुद्र तटीय टापु राष्ट्रहरू जुन यो समुद्रको सतह बढ़ेको कारणले ठूलो संकटमा छन् त्यसैको हिसाबले उहाँहरूले यो हानि तथा नोक्सानीको विषयलाई सन् 2008 उठाउन खोज्नुभएको तर त्यो लामो समय पछाडि बल्ल त्यो संस्थागत भयो कति दुःख झेल्नुभयो उहाँहरूले तर निरन्तर रूपमा कूटनीतिक रूपमा के अरे हतोत्साही नभइकन त्यसलाई चाहिँ पहलहरू गर्नुभयो होइन त्यो कारणले गर्दा अहिले हानि तथा नोक्सानी सम्बन्धी कोष पनि छ होइन भलै त्यो कोषको बारेमा हामी धेरै त्यसका अन्य पाटका बारेमा हामी छलफल गर्न सक्छौं त्यसलाई चाहिँ अब शंकाको सुविधा दिँदाखेरि त्यो सकारात्मक हो त्यस्तै पर्वतीय राष्ट्रहरूको मुद्दामा हामीले यहाँ त बोल्छौं हामीले उठाउनुपर्छ भन्छौं हामीले सगरमाथा संवाद गर्छौं ती बैठकहरू सकारात्मक छन् हामीले अब त्यसलाई फेरि बैठक गर्दैमा नराम्रो भन्न मिल्दैन त्यो चाहिँ साझा मञ्च हो जहाँ हामी आएर विचारहरू विज्ञानहरू हाम्रा अनुभवहरूको बारेमा आदान प्रदान गर्छौं क्षेत्रीय रूपमा साझा धारणा निर्माण गर्ने प्रयास गर्छौं तर त्यो त्यस्तो बैठकमा संवादमा मात्रै केन्द्रित हुन्छ कि त्यो पछाडि के त यसले हामी यस्ता खालका बैठक सम्मेलनपछि यो मुद्दालाई हामी कसरी स्थापित गर्छौं हाम्रो चाहिँ गन्तव्य के हो भन्ने बारेमा हामी प्रश्न हुन जरुरी छ
1: अब अन्त्यमा डाक्टर विमल रेग्मीज्यू हामीले धेरै कुरा गर्यौं यो जलवायु न्यायको विषयमा अब प्रधानमन्त्रीको महासभा सम्बोधनपछि नेपालको सफलता चाहिँ अब कसरी मापन गर्ने कति रकम आयो भनेर कि नेपालको जलवायु एजेण्डा अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा कति स्थापित भयो भनेर
0: अब यसको प्रत्यक्ष मापन त सम्माननीय प्रधानमन्त्रीज्यूले यो पूरै भाषणमा जलवायु परिवर्तनको विषय जुन उठान गर्नुभयो र न्यायको विषय प्रष्ट रूपमा राख्नुभयो र वित्तीय संयन्त्रको पूरै रिफर्मको कुरा उहाँले उठाउनुभयो यो अन्यायको क्षतिपूर्तिका कुरा उठाउनुभयो क्षेत्रीय सहयोगको अन्तर्राष्ट्रिय सहायताको अनि अन्तर्राष्ट्रिय साझेदारीको विषयलाई जुन सशक्त रूपमा उठाउनुभयो त्यसलाई मापन गर्दा त उहाँले जे होस्मा उत्कृष्टै भएर फर्किनुभयो तर अब त्यो होइन यो पूरै एजेण्डा पर्वतीय राष्ट्रको एजेण्डा र न्यायको एजेण्डामा यो जम्मा शुरूआती मात्रै हो यसलाई जम्मा 5% दिउँ 100 अब 95% अब उहाँले आएर आन्तरिक गृह कार्य गरेर अब आउने दिनहरूमा राज्यले सरकारले

0: र नेतृत्व गर्ने राजनीतिक दलले यसलाई कसरी सशक्त रूपमा अन्तर्राष्ट्रिय रूपमा उठाउँछ भन्ने एउटा विषय हो। दोस्रो विषय घरेलु पनि छ कि आन्तरिक, हामी यो विषय उठाउँछौ तर हाम्रा विकासका चाहिँ निर्माणमा जलवायु परिवर्तनलाई आन्तरिकरण गर्ने, हाम्रो जलवायु वित्तलाई स्थानीय समुदायसँग पुर्याउने र सबभन्दा बढ़ी संकटमा रहेका संकटासन्न समूह व्यक्ति घरधुरीलाई हामीले न्याय नै गर्न सकेका छैनौं आन्तरिक रूपमा घरेलु रूपमा। हामीले हाम्रो विकासका संरचना हेर्नुहोस् त, कुनै पनि वातावरण जलवायु मैत्री छैनन्। त्यसले पनि ठूलो जोखिम र संकट निम्त्याएको छ भने अझै जलवायु वित्तको जुन असमानताको कारणले गर्दा अझै दूर दराजमा रहेका हाम्रो चाहिँ गरीब विपन्न र यो सीमान्तकृत समुदाय अझै जलवायु संकटमा परेका छन्। हाम्रो कारणले पनि परेका छन्, हाम्रो नीति कार्यान्वयन नहुनु, हाम्रो संस्थागत संरचना कमजोर हुनु, हाम्रो वित्तीय प्रणाली केन्द्रीकृत हुनु र हामीले प्रभावकारी रूपमा चाहिँ परियोजना कार्यक्रमहरू चाहिँ लक्षित समुदायसँग पुर्याउन नसक्नु, यसको पनि आत्मसमीक्षा हुनु पर्यो। किनभने जलवायु संकट त अरूले मात्रै समाधान गरेर हुने होइन, हामीले आन्तरिक रूपमा जसरी सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले आधाभन्दा बढ़ी भूभाग चाहिँ अब वन क्षेत्रले ढाकेको छ, त्यसबाट उत्सर्जन कम गर्ने, हाम्रो चाहिँ रिन्युएबल इनर्जीमा हाम्रो हाइड्रो पावरमा जति लगानी गरेका छौं, हामी स्वच्छ ऊर्जा मार्फत विश्वलाई पनि त्यो खालको हाम्रो योगदान छ भनिरहँदा हामीले हाम्रा जनतालाई आन्तरिक रूपमा हाम्रा नीति कार्यान्वयन मार्फत हाम्रा क्रियाकलाप मार्फत वित्तीय प्रवाह मार्फत कति न्याय गर्न सकेका छौं भन्ने विषय पनि महत्वपूर्ण हुन्छ। त्यही भएर व्यावहारिक रूपमा हामीले आन्तरिक रूपमा गर्नुपर्ने जुन कार्यान्वयन जुन फितलो छ त्यसलाई पनि सुदृढ गर्दै अब अन्तर्राष्ट्रिय कूटनीतिलाई बलियो बनाउनको लागि सरकार अगाडि बढ़ोस्, हाम्रो शुभेच्छा छ सरकारलाई। हामी सुविधा यो चाहिँ सहयोग पनि गर्नुपर्ने हुन्छ र अहिले जुन सकारात्मक पहल भएको छ यसलाई अब यो ऊर्जा छ नि, सबैमा यो खालको चाहिँ चासो छ, यो ऊर्जालाई अब हामीले सही दिशातर्फ रूपान्तरण गर्न सक्यौं भने वास्तविक रूपमा जलवायु न्यायको विषय ले स्थान पाउनेछ र हामीले यसबाट प्रभावित भएका समुदायप्रति साँचो न्याय गर्नेछौ। धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर विमल रेग्मी। आजको कार्यक्रममा हामीले राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन र जलवायु न्यायको विषयमा कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो? ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
8: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
7: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
8: 198 198।
9: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
10: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोली गाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
11: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
11: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412-88391, 98580-40382।
12: रेडियो भेरी एफएम 98.6 82.7 MHz। रेडियो भेरी टाइम्स
13: अहिले बिहानको 9 बजेको छ।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्वमा झरी रोकियो, काठमाडौँमा दिउँसोपछि सुधार हुने, पश्चिममा दिनभर पानी पर्ने, पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै चितवनमा 222.4 मिलिमिटर वर्षा, पाल्पाको माथागढ़ी 3 मा पहिरोले घर पुरिदा 3 जना सम्पर्कविहीन। नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह। सेतीको बहाव बढ़्यो, रामघाटमा ताल बनेपछि उच्च सावधानी, बाढ़ी पहिरोले सड़क अवरूद्ध, खुल्न समय लाग्ने। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ गर्नुको कारण खुल्न बाँकी। हर्मुज जलमार्ग खोल्ने प्रस्ताव बारे इरान अमेरिकाको औपचारिक जवाबको प्रतीक्षामा, दुई देशबीच युद्ध शुरू भएको 7 महिनामा हर्मुज विवाद कायमै। र क्रिकेट लीग 2 का लागि हम्जाको कप्तानीमा क्यानाडाको टोली घोषणा। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ। काठमाडौँमा दिउँसोपछि झरी रोकिए पनि पश्चिम क्षेत्रमा भने दिनभर झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेस प्रदेशमा भने हिजोदेखि नै झरी रोकिएको छ। पश्चिमी भेगमा पनि गैरातीको भन्दा आज बिहानदेखि पानी केही कम हुँदै गएको मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। तर पश्चिममा आज दिनभर नै पानी पर्नेछ। देशका धेरैजसो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमश सुधार हुनेछ। गैराती, बागमतीको चितवन, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ। मौसमविद अधिकारीका अनुसार विशेष गरी चितवन, तनहो, नवलपरासी, रूपन्देही, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, पर्वत, कास्की लगायतका जिल्लामा मुसलधारे र आरीघोप्टे वर्षा भएको छ। ठूलो वर्षा ती क्षेत्रमा आज बिहानदेखि केही घटेको हो। गैरातीभन्दा अहिले कम मात्रामा पानी परिरहेको छ, तर यसअघि परेको पानीले नारायणी, तिनाउसहित विभिन्न नदी तथा खोलामा जलसतह बढ़ेकोले आज दिनभर नै सावधानी अपनाउन महाशाखाको आग्रह छ। काठमाडौँमा बिहानभर पानी परे पनि दिउँसोपछि मौसम सुधार हुने मौसमविद अधिकारीले बताउनु भएको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीका कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। हिजो पूर्वका धेरैजसो ठाउँ र काठमाडौँ उपत्यकामा बिहानदेखि बेलुकासम्म झरी रोकिएकोमा काठमाडौँमा फेरि पानी परेको हो। निरन्तर जसो पानी परेपछि जनजीवन प्रभावित भएको छ। मुख्य सड़क अवरूद्ध नै छन्। मौसमविदका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएको छ। कोशीबाट बाहिरिसकेको अनि बागमती र मधेसमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी, मधेस र बागमतीमा भने कुनै जोखिम छैन। त्यस्तै पश्चिमका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आज पानी पर्नेछ। आजदेखि कोशी र मधेसमा मौसम खुल्ने, काठमाडौँ उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्नेछ। चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सीसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। मौसम खुलिसकेका कोशी र मधेसमा आज बाटो सहज भए लामो दूरीको समेत यात्रा गर्न सकिने मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्यसपछि यो हप्ताभर धेरै ठूलो वर्षा छैन। यद्यपि मनसूनी प्रणाली देशैभर अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदीतटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। पाल्पाको माथागढ़ी गाउँपालिका 3 भैंसकुट्टमा पहिरोले घर पुरिदा एकै परिवारका 3 जनाको अवस्था थाहा हुन सकेको छैन। आज बिहान 5 बजेतिर घरमाथिबाट पहिरो खसेको हो। पहिरोले घर पुरेपछि 70 वर्षीय लीलबहादुर घरती मगर, वहाँका छोरीहरू 17 वर्षीय झरना र 15 वर्षीय दिना घरती सम्पर्कविहीन भएको वडा अध्यक्ष तेजबहादुर घरती मगरले जानकारी दिनुभयो। घरमाथिबाट आएको ठूलो ढिस्को सहितको पहिरोले घर नै देख्न नसक्ने गरी पुरिएको छ। ठूलो ढिस्को र पहिरो आएकोले उद्धारमा समस्या भएको गाउँपालिका का अध्यक्ष यामचिदीले बताउनुभयो। घटना लगत्तै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएका अध्यक्ष चिदीले उज्यालोलाई जानकारी दिनुभयो। देशका मध्य र पश्चिम क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा चितवनको माडी कल्याणपुर केन्द्रमा 222.4 मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको मेघौली, नवलप्रासीको वर्धघाट र तनहुमा पनि 200 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ।
200 मिलीमीटर भन्दा धेरै वर्षा पछिल्लो 24 घण्टामा मापन हुनुलाई अति भारी अर्थात आरीघोप्टे वर्षा मानिन्छ। त्यस्तै 100 देखि 200 मिलीमीटर वर्षा हुनुलाई धेरै भारी अर्थात मुसलधारी वर्षा र 50 देखि 100 मिलीमीटर वर्षा हुनुलाई ठूलो वर्षा भनिन्छ। आज दिउँसोपछि काठमाडौँ उपत्यका सहित पूर्वमा मौसम सुधार हुनेछ। त्यस्तै अरू क्षेत्रमा भोलिदेखि क्रमशः सुधार आउने अनुमान छ। यसैबीच नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान पौने 8 बजे विशेष बाढ़ी पूर्वानुमान बुलेटिन मार्फत नारायणीमा जलसतहले खतरा तह अर्थात 9 मिटर पार गरी झण्डे 11 मिटर पुगेको जनाएको छ। नारायणीमा जलसतह अझै बढ़दो छ। नारायणीको प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा पानीको बहाव खतरा तहभन्दा माथि पुगेको छ। त्यसै गरी सेती, मादी, मर्स्याङदी, दरौदी र चेपे नदीमा पनि बहाव बढ़दो छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा बहाव सतर्कता तह नजिक पुगेको र बढ़दो क्रममा रहेको छ। नारायणी, कालीगण्डकी सहित विभिन्न नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसै गरी निरन्तरको वर्षाले पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा ताल बनेको छ। रामघाटमा साँगुरो निकासका कारण पानी सहजै बग्न नपाउँदा ताल बन्न पुगेको हो। रामघाटमा ताल बनेपछि उच्च सावधानीसहित निगरानी बढ़ाएको कास्की प्रशासनले जनाएको छ। साथै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पनि आग्रह गरेको छ। रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारमा रहेका पोखरा महानगरको वडा 9 र 11 का सुकुम्बासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शब्दाह गृह समेत जलमग्न भई जोखिममा परेका छन्। निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभएको छ। यस्तै निरन्तरको वर्षाका कारण सप्तरीको हनुमान नगर, कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढ़ीले झण्डै 500 घर डुबानमा परेका छन्। डुबानबाट 2000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। हनुमान नगर, कंकालिनी नगरपालिका 5, 7, 12, 13 को बस्तीमा बाढ़ी पस्दा 483 र तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 मा बाढ़ी पस्दा 17 घर डुबानमा परेपछि उनीहरू प्रभावित भएका हुन्। सप्तकोशी नदीमा पानीको सतह बढ़ेपछि बस्तीमा बाढ़ी पसेको हनुमान नगर, कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले बताउनुभयो। बाढ़ीबाट प्रभावितलाई सुरक्षित ठाउँमा सार्ने र तत्काल खानाको व्यवस्था गर्ने काम भइरहेको तथा पानी कम भएपछि पीड़ित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराउने उहाँले बताउनु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ीले स्याङ्झाको कालीगण्डकी गाउँपालिका 7 मिर्वी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीको बाढ़ीले बगाएको छ। जिल्ला प्रहरीकारले स्याङ्झाका अनुसार बाढ़ीले पक्की पुल बगाएको हो। वर्षाका कारण स्याङ्झाको मिर्वीको कालीगण्डकी 1 जलविद्युत आयोजनाका सबै ढोका खोलिएको छ भने आयोजनाले विद्युत उत्पादन समेत बन्द गरेको जनाएको छ। स्याङ्झा पर्वत र गुल्मीको संगम स्थलमा रहेको सेतीबेड़ी बजार समेत डुबानमा परेको जिल्ला प्रहरीकारले स्याङ्झाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। लगातारको वर्षाले अवरूद्ध सड़क खुलाउन अझै समय लाग्ने भएको छ। निरन्तरको झरी नरोकिएकोले आज पनि सड़क खुल्ने सम्भावना नरहेको प्रहरीको भनाई छ। संघीय राजधानी काठमाडौँलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन्। धादिङको कृष्णवीरमा एकतर्फी सड़क खुले पनि धादिङ प्रशासनले अर्को सूचना नभएसम्मका लागि गाड़ी चलाउन रोक लगाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि गाड़ी चल्न सकेका छैनन्। चितवनतर्फको विभिन्न ठाउँमा पहिरोको जोखिम रहेकोले यात्रु तथा गाड़ी चालकलाई अवस्था बुझेर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। त्यस्तै तनहुँ खण्डको पृथ्वी राजमार्गमा मौरीबास, मादीपुल, घाँसीकुवा, मुसेखोला, छिर्कने, विमल नगर, डुम्रे र ऐना पहाड़ा लगायतका क्षेत्रमा पहिरो खसेको छ। बीपी राजमार्ग अन्तर्गत काभ्रेको माप्ती, पिप्ले, 400 बेसी, कटुन्जे र चौकी डाँडा लगायतका क्षेत्रमा पहिरोका कारण बीपी राजमार्ग अवरूद्ध छ। सिन्धुलीको कोशी क्षेत्रमा बाढ़ीले सड़क कटान गरेको छ। तमोर करिडोर अन्तर्गत छरूवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा पनि सड़क बन्द छ। राप्ती राजमार्गको कपूरकोट, खारखोला खण्ड, बालुवाङ, चकचके, लिवाङ सड़क र कर्णाली राजमार्गको गगने खोला, नागमो जुम्लाको राँका क्षेत्र आसपासका सड़क पनि पहिरोबाट प्रभावित छन्। गुल्मी, पाल्पा, रोल्पा र प्युठानका सड़कमा पहिरो तथा कटानका कारण यातायात ठप्प छ। सड़क खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण समस्या भएको हो। प्रहरीले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त ठाउँमा अत्यावश्यक बाहेक रात्रिकालीन आवागमनमा यसअघि नै रोक लगाएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्नुभएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले काठमाडौँ महाराजगंजमा रहेको निवासबाट उहाँलाई गैराती पक्राउ गरेको हो। उहाँलाई पक्राउ गर्नुको आधिकारिक कारण खुलेको छैन, तर जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको छ। यसबारे थप विवरण आउन भने बाँकी नै छ। 2075 साल पुस सत्रमा प्रधान न्यायाधीश बनेका उहाँ विरूद्ध 2078 फागुन 1 गते महाभियोग दर्ता भएको थियो। त्यसपछि निलम्बनमा पर्नुभएको थियो। महाभियोग लामो समयसम्म संसदमा अलपत्र भएको थियो। संसदको अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेख्नु भएको थियो। संसद सचिवालयका तत्कालीन महासचिवको सफाई पत्र विरूद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधान न्यायाधीश जबरा विरूद्धको महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो। अब विदेशको खबर। इरानका विदेश मन्त्री अब्बास अराघचीले हर्मुज जलमार्ग खोल्ने विषयमा तेहरानले अमेरिका समक्ष राखेका प्रस्तावबारे औपचारिक जवाब अहिलेसम्म प्राप्त नभएको बताउनु भएको छ। उहाँको यो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछि आएको हो। इरानले अस्ति शुक्रबार कतार मार्फत अमेरिका समक्ष 7 दिने अर्थात 1 हप्ते मार्गचित्र प्रस्तुत गरेको थियो। प्रस्ताव अनुसार आवश्यक शर्त पूरा भएमा केही दिनभित्रै चरणबद्ध रूपमा तनाव कम गर्ने, हर्मुज खोल्ने र अमेरिका इरानबीच थप वार्ता शुरू गर्ने योजना थियो। त्यसका लागि अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने, इरानी तेल बिक्री सम्बन्धी प्रतिबन्धमा सहजीकरण गर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने र क्षेत्रीय युद्धविराम कायम गर्ने इरानको प्रस्ताव थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो इरानको प्रस्ताव अस्वीकार गरेको घोषणा गर्नुभयो। अमेरिका र इरान बीचको तनाव अहिले 7 महिनामा प्रवेश गरेको छ। हर्मुजको यो द्वन्द्वको प्रमुख केन्द्रको विषय बनिरहेको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाल र ओमानसँग हुने श्रृंखलाका लागि क्यानाडाले 15 सदस्यीय टोलीको घोषणा गरेको छ। क्यानाडाको कप्तानी 36 वर्षीय हम्जा तारिकले गर्नेछन्। हम्जा तारिकले 7 वर्ष अघि क्यानाडाको एकदिवसीय टोलीमा हम्जा तारिकले सात वर्षपछि क्यानाडाको एकदिवसीय टोलीमा पुनरागमन गर्न लागेका हुन्। लीग 2 श्रृंखलामा ओमान 28 खेलमा 31 अंकका साथ चौथो स्थानमा छ। क्यानाडा 32 खेलमा 25 अंकसहित 6 तथा नेपाल 32 खेलमा 24 अंकसहित 7 स्थानमा रहेको छ। चारभन्झ्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पूर्वमा झरी रोकियो, काठमाण्डौमा दिउँसोपछि सुधार हुने, पश्चिममा दिनभर पानी पर्ने, पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै चितवनमा 222.4 मिलिमिटर वर्षा, पाल्पाको माथागढ़ी 3 पहिरोले घर पुरिदा 3 सम्पर्कविहीन, नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह, सेतीको बहाव बढ़्यो, रामघाटमा ताल बनेपछि उच्च सावधानी, बाढ़ी पहिरोले अवरूद्ध सड़क खुल्न अझै समय लाग्ने, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवारा पक्राउ गर्नुको कारण खुल्न बाँकी, हर्मुज जलमार्ग खोल्ने प्रस्तावबारे इरान अमेरिकाको औपचारिक जवाबको प्रतीक्षामा, दुई देशबीच युद्ध शुरू भएको 7 महिनामा हर्मुजको विवाद कायम, र लीग टू क्रिकेटका लागि हम्जाको कप्तानीमा क्यानाडाको टोली घोषणा।
2: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
9: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90
10: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
11: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
10: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
11: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
10: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
11: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्। दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
10: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
11: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
12: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: खुशीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश चौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98585-6096।
6: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
7: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
6: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
7: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
6: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
7: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
6: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
8: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
9: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151590
10: सूचना
11: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
10: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
11: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत
12: रेडियो भेरी एफएम
13: Guys, I want to dedicate everyone. Let's party, celebrate, get ready on.

0: के तपाईँ उपचार गर्दा गर्दै हिँडिराख्नु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताक भित्र टिकट काउन्टर देखि पश्चिम पति। हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी

0: स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं समूहमा 24 मात्र सहभागी गरिनेछ सम्पर्क मानिकेज ऊर्जा सुर्खेत सम्पर्क व्यक्ति रुद्र घरती मोबाइल नम्बर 98025424900

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404719 र 9858551715
4: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
5: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
4: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
5: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
5: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
4: हो त नि ऋण खोज्ने झन्झट

0: नहुने कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी तीन थानामा यसको अफिस रहेको छ।
2: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
3: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157590 97157590।
4: रेडियो भेरी एफएम

0: काम को टेंशन रातिसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: सूचना
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
5: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
6: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
6: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715
8: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
9: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिव्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
8: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
5: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
10: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
11: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: गाड़ी धनी र निर्माण व्यवसायीहरुमा खुशीको खबर। गाड़ी धनी र निर्माण व्यवसायीहरुले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाड़ीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन
1: पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250

0: सिंह फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्ध पथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
5: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: रेडियो भेरी FM।

0: सम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिट्ठिको परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
4: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
2: रेडियो भेरी टाइम्स
5: अहिले बिहानको 11 बजेको छ।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट डिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा वर्षाका कारण कर्णालीका 6 जिल्लाका सड़क खण्ड अवरूद्ध, सड़क खुलाउने काम चल्दै, आजदेखि स्वर श्राद्ध अर्थात पितृपक्ष शुरू, र एसियाली खेलकुद अन्तर्गत पुरूष ब्याडमिण्टनमा नेपाल इरानसँग पराजित। लगातारको वर्षाका कारण कर्णाली प्रदेशका 6 जिल्लाका विभिन्न सड़क खण्ड अवरूद्ध भएका छन्। वर्षासँगै पहिरो खस्दा कालीकोट, सल्यान, हुम्ला, जाजरकोट, जुम्ला र मगुका सड़क खण्डमा यातायात सेवा प्रभावित भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका एक गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरूद्ध भएको छ। यस्तै सल्यानको कपुरकोट गाउँपालिका एक खारखोला तथा वडा नम्बर 3 र 4 पर्ने अरिङगालेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरूद्ध भएको हो। जुम्लाको तातोपानी गाउँपालिका एक राँकामा पहिरो खस्दा कर्णाली राजमार्ग अन्तर्गत जुम्ला नागम सड़क खण्ड पनि अवरूद्ध भएको प्रहरीले जनाएको छ। लगातारको वर्षासँगै हावाहरूले बाँकेमा धान बालीमा क्षति भएको छ। नेपालगंज 19 मणिकापुरका किसान हेमराज कादुले अधिकांश खेतमा हुरीले धान ढालेको बताउनुभयो। डुरुवा गाउँपालिका 5 सुजन थापाको खेतमा पनि धान ढलेको छ। कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धान बालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइ नसकेको बताउनु भएको छ। उहाँले यो वर्ष बाँकेमा 33,503 हेक्टरमा धान रोपिएको बताउनु भएको छ। असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि स्वर श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग र नागरिक विकास समितिले स्वीकृत गरेको पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। धर्मशास्त्रविदका अनुसार स्वर श्राद्ध दिउँसोको समयमा पितृको तिथि अनुसार तर्पण, सिद्धदान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई स्वर श्राद्ध भनिएको हो। कारणवश तोकेको मितिमा तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औंसीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी, द्वादशी र औंसी लगायतका विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविदहरूले बताएका छन्। पितृपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बडा दशैं शुरू हुने भएकाले दशैं अघि पितृतृप्तिका लागि स्वर श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण स्वर श्राद्ध र बडा दशैं केही ढिला परेको छ। र जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत ब्याडमिण्टनको पुरूष एकलतर्फ नेपाली खेलाड़ी 36 खनाल अन्तिम 32 बाहिरिनु भएको छ। चिनो मिया सिटी म्युनिसिपल जिम्नेसियममा भएको खेलमा 36 इरानका नेमा रोस्तामपुर लागाल्दा निसँग 2-0 सेटमा पराजित हुनुभएको हो। 36 14-21 र 9-21 नतिजा बेहोर्नु पर्यो। 36 पहिलो चरणमा मकाउका चिचोङ पुईलाई 2-0 हराउनु भएको थियो। एसियाली खेलकुदको ब्याडमिण्टनमा नेपाली खेलाड़ीको यो एकमात्र जित हो। महिला एकलतर्फ रसिला महर्जन र रिहाना महर्जन पनि पहिलो चरणबाट बाहिरिएका थिए। रसिला चीनकी वाङ झीईसँग तथा रिहाना श्रीलंकाकी रणितमा थिनुडी बेहेनास गेमसँग पराजित हुनुभएको हो। मिक्स्ड डबलतर्फ भने क्षितिज रिहाना तथा प्रफुल महर्जन रसिलाको जोडी पहिलो चरणमै रोकिएको थियो। पुरूष डबल्स क्षितिज प्रफुल तथा महिला डबल्समा रसिला रिहानको जोडीले पनि पहिलो चरण पार गर्न सकेनन्। पुरूष एकलतर्फ प्रफुल महर्जन श्रीलंका डुमिन्डु अबे विक्रमसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए। हवस् त बिहान 11 बजेको भेरी हाइलाइट्स सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत बिदा हुन्छु। नमस्कार।
1: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति, पीडौला दुख्ने वा करकर खाने, जीव गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एण्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523700 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
3: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083521987 र मोबाइल 9858506696।
6: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेड को छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचार को आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
0: खुशीको खबर,
6: अब हजुरहरुकै आफ्नै शहर वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरुद्वारा संचालित काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरुको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट प्रदान गरिन्छ।
6: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
6: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
6: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
6: किन काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
6: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर 6 मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-1099।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरु भएको छ मेरा दिनेशै बाइजना भया
8: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
8: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486-36175 र 98-84-39-576
12: समय बदलियो पुस्ता फेरियो साथ साथ उस्तै छ

नमस्कार अनि धेरै धेरै स्वागत छ हिमाल पहाड तराई समयकै साथ गुञ्जनी अनि सबैको मन छुने रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा सँगसँगै तपाईँले हामीलाई इन्टरनेटमा www.radiobheri.com.in सुनिरहनु भएको छ। कार्यक्रम भेरीको डबली यति बेला आवाजमा सुटिलो भने प्रविधि संयोजनमा साथी वीरेन्द्रनगरबाट पूर्ण र हरेबाट चाहिँ विनोदजी हुनुहुन्छ। तपाईँ सँगसँगै हामीले पनि आज पनि यो आशा मनभरि सँगालेका छौं कि तपाईँको साथ र सहयोग माया उत्तिकै रहनेछ आज पनि र कुराकानी गर्नेछौ। 083-5242445 एउटै बाटो भएर मिलिजुली आउनुहोला र आइसकेपछि गीत, गजल, शायरी, भावना, क्यारेक्टर लगायतका विभिन्न खालका प्रतिभाको साथमा आउनुहोला। र जनता केवलले चाहिँ प्रायोजन गरेको छ आइतबारको भेरीको डबलीको यो श्रृंखलालाई जनता केवलद्वारा प्रायोजित कार्यक्रममा एकैछिनपछि कुराकानी गर्न तपाईँको आवाजमा विभिन्न खालका फरक फरक खालका प्रतिभाहरू सुन्न आउनेछौ। चिसो चिसो मौसम छ, देशै भर पानी परेको छ, धेरै दिन भए पानी परेको पनि लगातारको झरीले गर्दा विभिन्न ठाउँमा सड़कहरू अवरूद्ध छन् अनि त्यस्तै गरेर विद्युत सेवाहरू, टेलिफोन सेवाहरू पनि अवरूद्ध भएको छ। हामीले चाहिँ समाचारहरू सुन्न पाइरहेका छौं। एकदमै खोला अझ बस्ती खोला नजिक भएका बस्तीहरूका घरहरूमा क्षति पुर्याएको छ। कति ठाउँमा मानिसहरूमा पनि एकदमै मानिसहरूलाई बगाएको घटनाहरू पनि हामीले चाहिँ सुनिरहेका छौं। एकदमै सतर्क रहनुहोला जहाँ हुनुहुन्छ सबै, होइन यस्तो यो विपदको बेलामा भनौँ अझ यो वर्षा भइरहँदा बारीले पहिरोले अलिकता क्षति पुर्याउने समयमा सबैजना चाहिँ एकदमै सतर्क रहनुहोस्। यात्रा गर्दा सकभर एकदमै सावधानी अपनाएर गर्नुहोस् र हामी यति भन्छौं। एकैछिनपछि आउनेछौ कुराकानीका लागि, तपाईँका प्रतिभा सुन्नका लागि तपाईँ भने फोन डायल गर्दै गर्नुहोला।

आहा, नजाऊ भने मायाको झल्को छ। यो गीत तपाईँका लागि हामीले राख्यौं। जनता केवलले चाहिँ प्रायोजन गरेको छ भेरीको डबलीलाई। यति बेला जहाँ हुनुहुन्छ सुनेर साथ दिनुभएको छ होला, सुनेर साथ दिनुभएको छ भने हामीलाई पनि सम्झन सक्नुहुनेछ। एउटा प्रतिभाको साथमा गीत गजल मुक्तक शायरी भावना क्यारेक्टर तपाईँले लिएर आउनुपर्ने हुन्छ यस समयमा भेरीको डबलीमा चाहिँ भन्दै गर्दा साथी आउनु भएको छैन। आज सम्भवतः धेरै ठाउँमा टेलिफोन सेवा चाहिँ अवरुद्ध भएको छ, अझ भनौ विद्युतका पोलहरू ढल्ने होइन बाढी पहिरोले गर्दा त्यो भएर पनि धेरै ठाउँमा टेलिफोनले काम गरिरहेको छैन होला। त्यो नेटवर्कको काम नहुँदाखेरि, नेटवर्कले काम नगर्दाखेरि यस्तै हो, फोन चाहिँ आएन आज भन्नुपर्छ। आयो भने हामी कुराकानी गर्ने कोसिस भने गर्नेछौ। जहाँ हुनुहुन्छ स्वस्थ र व्यस्त रहनुहोस् यति भन्छौ। जनता केवलले चाहिँ प्रायोजन गरेको कार्यक्रम भेरीको डबलीलाई सुनेर साथ दिनुहोस् घरमै बसेर भए पनि। र यति बेला पनि अर्को गीत राख्छौ, त्यसपछि फेरि आउनेछौ कुराकानीका लागि। फोन लाग्यो भने तपाईँ 083-5245445 मा फोन डायल गर्दै गर्नुहोला।

0: स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
6: बीएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-81-029-56, 98-412-88-391, 98-85-40-382।
7: काठमाडौँ युनिभर्सिटी धुलिखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
9: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
10: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
11: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
10: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
11: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
12: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
11: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
12: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
11: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
13: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
14: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157190 97157190।
15: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: फेरि पनि स्वागत छ हिमाल पहाड़ तराई समयकै साथ गुञ्जनी अनि सबैको मनचुनी रेडियो भेरी एफएम 98.4 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा www.radiobheri.com.nmा सुनिरहनु भएको छ। जनता केवलद्वारा प्रायोजित कार्यक्रम भेरीको डबली र भेरीको डबलीमा तपाईँका प्रतिभाहरू सुन्ने नै सुनाउने क्रम चलिरहँदा आज भने विशेष कारणवश विषयमा कुराकानी हुन सकिरहेको अवस्था छैन। अहिले चाहिँ साथी आउनु भएको छ एकजना, हामी उहाँसँग कुराकानी गर्न सफल हुन्छौं या के हुन्छौं हामी प्रयास भनेको गर्छौं। त्यति बेला साथी लाइनमा हुनुहुन्छ। हजुर नमस्कार।
1: नमस्कार।
0: नमस्कार हजुर, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? एलिनाजी सञ्चारम हुनुहुन्छ। अनि हाम्रो एलिनाजीले चाहिँ कुण्ठाबाट सम्झनु भयो सुर्खेतको ठ्याक्कै? अहँ नेवारेबाट सम्झनु भयो, खुसी लाग्यो। एलिनाजीले के गर्नुहुन्छ नि? कतिमा? ओहो, टेनमा पढ्दै हुनुहुन्छ। पानी परेर स्कुलहरू विद्यालयहरू बिदा छन् यति बेला होइन? लौ न, सम्झनु भयो, खुसी लाग्यो एलिनाजी। तपाईँको पढाइ लेखाइमा त सफलता मिलोस् हामी कामना गर्छौ। र भेरीको डबलीमा एउटा प्रतिभा सुनाउनु पर्ने हुन्छ, के सुनाउनु हुन्छ आज सबैजनालाई? ओके, लौ न ल सुनाउ ल।
1: शत्रु यस संसारमा शत्रु बिनाको मानवको होला, शत्रु कमाउन आफै मर्ने मानवको होला। शत्रु छन् भन्दैमा घमण्ड नगरन, कुनै दिन आफैले छोड्नु पर्ला मेरो शत्रुको होला। शत्रु टाढा त हुँदैनन्, आफ्नै वरिपरिका पनि हुन सक्छन्। आशा चिन्ने र विश्वास गरेका मान्छे पनि घाटी हुन सक्छन्। शत्रु बिनाको जीवन कस्तो होला र? त्यो दुनियाँमा मिठो भन्दा बढी शत्रु हुन सक्छन्। शत्रुले गर्दा जीवन सफल हुन्छ होला, सफल भन्न असल सत्ता मित्र बनाउनु पर्छ होला। शत्रु र मित्रताको पनि खुट्टा छिटै विशेषता छ, सफलता प्राप्त गर्न शत्रुसँग मित्रता कायम हुनुपर्छ होला।
0: धन्यवाद दिन्छु तपाईँलाई यो आफ्नो सृजनाका लागि। फेरि पनि सम्झदै गर्नु होला, आजलाई हामी छुट्टिन्छौ। नमस्कार।
1: नमस्कार।
0: यति बेला साथी हुनुहुन्थ्यो बिनपा सुर्खेतबाटै एलिना नेउपानेजीले हामीलाई सम्झनु भएको थियो भेरीको डबलीमा जनता केवलले प्रायोजन गरेको छ भेरीको डबलीलाई, र तपाईँको सहभागिता रहन्छ आज पनि साथी। र यति भन्दै गर्दा अर्को साथी पनि आउनु भएको छ, हामी कुराकानी गर्छौ। हजुर नमस्कार। नमस्कार हजुर, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? के थापा भन्नुभयो? क्रिसा भन्नुभयो? अनि के छ सञ्चारम हुनुहुन्छ? एकदमै हामी सबैजना सन्चो आरामै छौँ। के गर्नुहुन्छ क्रिसा थापाजीले हाम्रो बिनपा चिसा पानीमा बसेर? क्रिसाजी सम्झनु भयो, खुसी लाग्यो, आवाज अलिकता कटेर आएको छ। लौ न हामी प्रतिभा नै सुनौ है।

कृष्ण जी धन्यवाद दिन्छौं यो गीतका लागि। फेरि पनि सम्झदै गर्नु लाजला, हामी छुट्टिन्छौं। नमस्कार। कृष्ण थापाजी हुनुहुन्थ्यो सुर्खेतबाट, हामी सम्झनु भएको थियो चिसा पानीबाट। अब भने एउटा गीतै राख्छ सबैजनालाई। जनता केवलले चाहिँ प्रायोजन गरेको छ भेरीको डबलीलाई। यति बेला एकैछिन पछि आउँला हामी सुनिति राशि 5:22:445 मा कुराकानी गर्नका लागि। यति बेला पनि अर्को गीत राख्छौ तपाईँ सबै सबैका लागि।

फेरि पनि स्वागत छ गीतपछि लता कार्यक्रम भेरीको ढोबलीमा यति बेला बिहानको समयमा छौ। एउटा जनता केवलले चाहिँ प्रायोजन गरेको छ भेरीको ढोबलीलाई। यति बेला गीत पछाडि फेरि पनि साथी आउनु भएको छ, हामी कुराकानी गर्छौं। लाइनमा हुनुहुन्छ, हजुर नमस्कार। साथी हुनुहुन्थ्यो, छोडेर गइसक्नु भएको छ भन्दै हुनुहुन्छ हाम्रो प्रविधिको साथीले। केही छैन, 083-5-22-445 केटा साथी र 445 केटी साथी भन्दै गर्दा एउटै बाटो प्रयोग गरेर आउनुहोला। टेलिफोनमा समस्या हुँदै गर्दा एउटै बाटो 5-22-445 को बाटोमा भएर तपाईँ सबैजना मिलिजुली आउनुपर्ने हुन्छ। यति बेला हामी एउटा गीतै राख्छौं फेरि पनि, त्यसपछि आउनेछौ तपाईँ भने जनता केवलद्वारा प्रायोजित कार्यक्रम भेरीको डबलीलाई चाहिँ सम्झँदै गर्नुहोला। यदि फोनले काम गरेको छैन सुनेर पनि साथ दिन सक्नुहुनेछ। हामी यताबाट तपाईँ सबैका लागि नेपाली गीत सकिनेताबाट हामीले राखिराखेका छौं। त्यो बेला फेरि पनि एउटा गीत राख्छौ, त्यसपछि हामी आउनेछौ अन्तिममा विदाई हुनका लागि। है त,

फेरि पनि स्वागत छ हिमाल पहाड तराई समयकै साथ गुन्जनी अनि सबैको मनसुनी रेडियो भेरी एफएम 98.4 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा www.radiobheri.com.inमा सुनिरहनु भएको छ। कार्यक्रम भेरीको डबलीलाई जनता केबलले चाहिँ प्रायोजन गरेको छ। भेरीको डबलीलाई अब भने हामी आजलाई विदा भएर जाने बेला भइसकेको छ। यति बेला एलिना नेउपानेजी हुनुहुन्थ्यो विनपा एघारबाट, त्यस्तै कृषा थापाजी हुनुहुन्थ्यो विनपा पाँचबाट, सम्झनु भयो दुवैजना धन्यवाद दिन्छौ। सुनेर साथ दिनुभयो जहाँ जहाँबाट तपाईँलाई धन्यवाद दिन्छौ र प्रविधिका दुवैजना साथीलाई धन्यवाद भन्दै कार्यक्रम भेरीको डबलीको यो आजको बसाईबाट जनता केबलद्वारा प्रायोजित कार्यक्रम भेरीको डबलीबाट म ढिलो पनि अर्को हप्तासम्मका लागि विदा हुन्छु। रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।

समय बदलियो, पुस्ता फेरियो, पर साथ

0: जनता केवल पाँच दशक देखि
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
2: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
3: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एण्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
3: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
3: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
4: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्ने सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148-520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन,
8: मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, बुटन बुटुवा लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाऊ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: रेडियो भेरी एफएम।
10: रेडियो भेरी टाइम्स
11: अहिले मध्याह्नको 12 बजेको छ।
12: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसम सुधार हुने, पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने, सावधानी अपनाउन आग्रह। बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गयो। सम्पर्कविहीन 3 जनाको खोजी चल्दै काली गण्डकीको बहाव बढेपछि पर्वतको जलजलामा 25 घर बगायो। नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम। नवलपरासीको बर्दघाट सुस्तापूर्वका बस्ती डुबानमा। ओपन एआईद्वारा एआईका नयाँ मोडलको विकासमा अस्थायी रोक। थप सुरक्षा उपायहरू लागू भएपछि विकासलाई फेरि शुरू गर्ने। र विश्वसित रियो करातेमा नेपाललाई 2 स्वर्णसहित 6 पदक। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसम सुधार हुने भएको छ। गैराती, चितवन, तनहुँ लगायतका मध्य क्षेत्रमा ठूलो वर्षा गराएको प्रणाली फेरि पूर्व अर्थात धादिङ, काठमाडौँ उपत्यका, मकवानपुर पर्सातर्फ फर्किएको छ। यी क्षेत्रका आकाशमा वर्षा गराउने बाक्लो बादल गुजुल्टिएर रहेको हुँदा अब केही बेरसम्म मध्यमदेखि ठूलो वर्षा हुन सक्ने मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा लेख्नु भएको छ। कुलेखानी बाँध तथा बागमती लगायत उपत्यकाभित्रका नदीमा जलसतह बढ़न सक्छ। काठमाडौँमा दिउँसोपछि झरी रोकिए पनि पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेस प्रदेशमा भने हिजोदेखि नै झरी रोकिएको छ। देशका सबैजसो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमशः सुधार हुने मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गएको छ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका 4 जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र परसाईका अनुसार निसीखोला गाउँपालिका 3 की श्यामकुमारी विकर, उहाँका 3 जना छोरा मनोज, मुकेश र निशानको ज्यान गएको हो। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 2 र रिब्दीकोट गाउँपालिका 6 पहिरोमा परि 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका 6 टिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको ज्यान गएको छ। यस्तै माथागढ़ी 3 पहिरोले घर पुरिँदा 3 जनाको अवस्था थाहा हुन सके छैन। माथागढ़ी गाउँपालिका 3 भैंसकट्टामा आज बिहान 4:30 बजे घरमाथिबाट पहिरो खसेको थियो। पहिरोले लीलबहादुर घरती मगरको घर पुरेको र 70 वर्षीय लीलबहादुर सहित उहाँकी छोरी 17 वर्षीय दिना र छिमेकी मोतीलाल घरती मगरकी छोरी 15 वर्षीय झरना सम्पर्कविहीन भएका वडाध्यक्ष तेज बहादुर घरती मगरले जानकारी दिनुभयो। घरमाथिबाट ठूलो धेसको र पहिरो आएकाले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष एम चिदीले बताउनु भएको छ। यसैगरी पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा 25 घर बगेका छन्। आज बिहान 8 बजे कालीगण्डकी नदी बस्तीमा पसेको हो। नेपाल प्रहरीका अनुसार फर्सेका झण्डे 80 घर मध्ये 25 घर बगेका छन् भने अन्य घर समेत जोखिममा छन्। मानवीय क्षति भने भएको छैन। बस्तीका सबै बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी मिलन चौकबाट बाढ़ी पसेको क्षेत्र फर्से झण्डै 6 किलोमिटर पूर्वमा पर्छ। थप विवरण आउन बाँकी छ। कालीगण्डकीको बाढ़ीले पर्वत सहित म्याग्दी र बागलुङ लगायतका जिल्लाका तटीय क्षेत्रमा विभिन्न नदी विभिन्न ठाउँमा कटान गरेको छ। त्यसैगरी नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान 7:45 विशेष बाढ़ी पूर्वानुमान बुलेटिन मार्फत नारायणीमा जल सतहले खतरा तह अर्थात 9 मिटर पूरा गरी झण्डे 11 मिटर पुगेको जनाएको छ। नारायणीमा जल सतह अझै बढ़दो छ। नारायणीको प्रमुख सहायक नदी मध्य कालीगण्डकीमा पानीको बहाव खतरा तह भन्दा माथि पुगेको छ। त्यसैगरी सेती मादी मर्स्याङदी दरौदी र चेपे नदीमा पनि बहाव बढ़दो छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा बहाव सतर्कता तह नजिक पुगेको र बढ़दो क्रममा छ। नारायणी कालीगण्डकी सहित अन्य विभिन्न नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उता रूपन्देहीको तिनाउ नदीको बाढ़ीले बुटवल उपमहानगरपालिका 11 टप मझुवा क्षेत्रका 6 घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख जनक बहादुर शाहीका अनुसार बाढ़ीले 6 पक्की र 4 कच्ची घर बगाएको हो। घरसँगै त्यहाँका सरसामान पनि भएका छन्। मानवीय क्षतिको विवरण आइपुगेको छैन। जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै नारायणी नदीमा जलसतह बढ़ेसँगै नवलपरासी बर्दघाट सुस्तापूर्वका बस्ती डुबानमा परेका छन्। गैड़ाकोट नगरपालिका 2 भोटेटोल तथा कावास सुतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका सूचना अधिकारी प्रहरी अनिल पण्डितका अनुसार बोटेटोल डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै लगातारको वर्षापछि आएको बाढ़ीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने मोटरेबल पुल नदीको बाढ़ीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बाढ़ीले पक्की पुल बगाएको छ। वर्षाका कारण स्याङ्जाको मिर्मीको कालीगण्डकी ए जलविद्युत आयोजनाका सबै ढोका खोलिएको छ भने आयोजनाको विद्युत उत्पादन समेत बन्द भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तराईका विभिन्न जिल्लामा हावाहुरी र पानीले धान बालीमा क्षति, आज सुनचादीको भाव सामान्य बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 0825625601, 98578935990, 98578135684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसो पछि मौसम सुधार हुने, पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने सावधानी अपनाउन आग्रह, बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गयो, सम्पर्कविहीन 3 जनाको खोजी चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चितवनको नारायणगढ मुगलिन खण्डको सिमलतालमा सड़क भाँसिएको छ। आज बिहान 8:45 बजेतिर मुगलिन नारायणगढ सड़क खण्डको सिमलतालमा त्रिशुली नदीले कटान गर्दा सड़क भाँसिएको सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क भाँसिएपछि एकतर्फी मात्रै सड़क सञ्चालनमा छ, त्यस क्षेत्रका अन्य ठाउँमा पनि पहिरो खसेको जनाइएको छ। यस्तै तराईका विभिन्न जिल्लामा हावाहुरी लगातारको वर्षाले धान बालीमा क्षति गरेको छ। बाँकेमा गैरातीको हुरीले धान बालीमा क्षति पुगेको छ। यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धान डुबेको छ। बाँके नेपालगंज 19 मन्नीपुरका किसान हेमराज काँदुका अनुसार हुरीले खेतमा धान ढलेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धान बालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भई नसकेको जानकारी दिनुभयो। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई उहाँको आग्रह छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 700 रूपियाँले बढ़ेर 2,79,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुन 2,98,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 35 रूपियाँले बढ़ेर 4,655 रूपियाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी 4,620 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। ओपन एआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता एआई मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ। एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको एपी न्यूजले जनाएको छ। कम्पनीले गएको शुक्रबार अमेरिकी संघीय सरकारका वेबसाइटमा एआईबाट भएको केही गतिविधिबारे समीक्षा गरिरहेको जनाएको थियो। ती घटनामा एआईले सरकारी वेबसाइटबाट सूचना खोज्ने तथा वितरण गर्ने क्रममा दिएको निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको ओपन एआईले जनाएको छ। यसैबीच एआई मूल्यांकन संस्था ट्रान्सुलसले एआईसँग सम्बन्धी देखिएका केही समस्याहरूलाई अमेरिकी शिक्षा विभागको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गर्ने प्रयासका रूपमा लिएको छ। यो दावीलाई ओपन एआईले भने पुष्टि गरेको छैन। ओपन एआईका अनुसार थप सुरक्षा उपायहरू लागू गरेपछि विश्वस्त भएको पछाडि मात्र यसका नयाँ मोडलको विकासलाई पुनः शुरू गरिनेछ। अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्धरले स्वर्ण पदक जितेका हुन्। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जितिन्। एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 हराएकी हुन्। विश्व सितो रियो कराते च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जितेका छन्। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जितिन्। उनले टीम कुमितेतर्फ पनि काँस्य पदक जितिन्। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जितेका छन्। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। मेघा लिम्बू, सानोमा थिङ र एलिसा राजकोटीले टीम काता र टीम कुमेतमा काँस्य पदक जितेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसममा सुधार हुने, पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने सावधानी अपनाउन आग्रह। बागलुङ र पाल्पामा पहिरोमा पुगेर 6 जनाको ज्यान गयो, सम्पर्कविहीन 3 जनाको खोजी चल्दै। कालीगण्डकीको बहा बढ़ेपछि पर्वतको जलजलामा 25 घर डुबायो। नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम। नवलप्रासी पर्दाघाट सुस्तापूर्वका बस्ती डुबानमा। ओपन एआईद्वारा एआईका नयाँ मोडलको विकासमा अस्थायी रोक। थप सुरक्षा उपायहरू लागू भएपछि विकासलाई फेरि शुरू गर्ने। र विश्व सितो रियो कराटेमा नेपाललाई 2 स्वर्ण सहित 6 पदक। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
4: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताल भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-480-44-631।
7: सूचना विशेष गरी खोला, खोल्सा, नदी तथा तल्लो भूभागका आसपासमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अप्नाउनुहोला। अत्यावश्यक काम बाहेक वर्षाको समयमा घरबाट बाहिर ननिस्कनुहोस्। रातिको समयमा यात्रा नगर्नुहोला। खोला तथा खोल्सामा पानीको बहाव बढ़ेको अवस्थामा पैदल, मोटरसाइकल वा अन्य कुनै पनि माध्यमबाट खोला पार गर्ने प्रयास नगर्नुहोला। सम्भावित बाढ़ी तथा डुबानबाट बस्न महत्वपूर्ण कागजात, नगद, औषधि, मोबाइल, चार्जर, खाने पानी, टर्च तथा अति आवश्यक सामग्री सुरक्षित स्थानमा तयार राख्नुहोला। घर वरपरका नाली, पानी निकासा तथा कलबटहरू सफा राख्नुहोस् र पानीको निकास अवरुद्ध हुने गरी फोहोर नफाल्नुहोस्।
8: मौसम तथा विपजन्य आधिकारिक सूचना नियमित रूपमा सुन्नुहोस्। अफवा र अपुष्ट सूचनाको पछि नलाग्नुहोस्। विपद संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकहरू समयमा नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, खोला र सुरक्षित स्थानका बारेमा जानकारी लिने, विपदको जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारहरूले पूर्व तयारी अवस्थामा रहनुहोस्। विपदको जोखिम अवस्थामा सुरक्षित स्थानतर्फ जानुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। विपद तथा आपतकालीन अवस्थामा नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा मौसम जन्य विपद सम्बन्धी जानकारीका लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र 11-55 र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र 12-34 खबर गर्नुहोस्।
9: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
10: तै तय काउजु क्या गर्न मन गर्दछौ मुख बित्त
9: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
10: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
11: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
12: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489956576।
13: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: डेंगू रोग लामखुट्टे को टोकाई बाट सर्ने रोग हो। बरसात को समय में यह रोग प्रकोप को रूप में देखा पर्न सक्छ। इस रोग का लक्षण निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखा को पछाड़ी पट्टी को भाग में दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीर में बिमिरा आउनु।
0: डेंगू रोग को रोकथाम का उपाय:
1: लामखुट्टी को टोकाई बाट बच्न लामो बाउला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टी सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ लॉ अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ लॉ। आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ लॉ सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412388391, 98580403282।
5: रेडियो भेरी एफएम

0: सम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिट्ठीको परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
2: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
5: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
5: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
5: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
6: रेडियो भेरी एफएम

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश तौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाई वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैङ्क मुनि सुर्खेत। फोन नम्बर 0385-21-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी तीन थानामा यसको अफिस रहेको छ।
0: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
7: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: दादुरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
4: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
4: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
6: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
9: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
10: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
9: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-85-40-719 र 98-85-51-715।
11: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
12: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
13: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
11: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
14: रेडियो भेरी एफएम।

समय बदलियो, पुस्ता फेरियो, पर साथ

0: जनता केवल पांच दशक देखी
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
3: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
3: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
3: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
7: रेडियो भेरी FM

0: अब सुन्नुहोस् श्री स्टिज रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: BA LLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BA LLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
3: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनाश महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486-36175 र 98486-39576।
8: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
9: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
10: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
11: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
10: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
11: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
10: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाइ चाहिँ कति हुँदो रहेछ?
11: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
10: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
11: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
12: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
13: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97151-9790, 97151-9790।
14: रेडियो भेरी एफएम। रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज रेडियो भेरी टाइम्स
15: अहिले दिउँसोको 2 बजेको छ।

0: तपाईलाई पोली हाउस, स्प्रिंकलर, स्प्रे पम्प, टिमुर टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न, तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
5: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
5: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802-90053, फोन नम्बर 083-523-400 वा 9802-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
4: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 9708-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
7: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
9: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
10: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412388391, 98580403282।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, चोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98 480 44 631।
7: रेडियो भेरी एफएम

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404719 र 9858551715
5: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
6: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
5: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
6: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
5: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
6: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
5: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
7: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
8: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90
9: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
10: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तडपटी सम्पर्क मोबाइल नम्बर 97454333975 र 98145084031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
11: रेडियो भेरी एफएम

mai bădăliu. Pustaferiu. Părăsat. Statul steița.

0: जनता केवल पाँच दशक देखि
1: खुशीको खबर।
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज।

0: यी वरिष्ठ फिजिसियन पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
1: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
1: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 083-591-1099
2: मलाई त कस्तो भोक लाग्छ टेकराज कहीँ जाम न खाजा खान
1: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
3: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
2: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
0: सूचना के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने गोलीगाँठो दुख्ने वा सुनिने राति तथा बिहान ढाड दुख्ने बिहान ढाड अरठो हुने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने प्राय राति पिडौला दुख्ने वा करकर खाने जीव गल्ने र छिटो छिटो थकान हुने मांसपेशी कमजोर हुने छालामा डाबर वा निको नहुने घाउ आइरहने बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ समयमै रोगको निदान गरी उपचार गर्नुहोस् नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98-484-6631
6: रेडियो भेरी एफएम
7: रेडियो भेरी टाइम्स
8: अहिले दिउँसोको 3 बजेको छ

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्व प्रधान न्यायाधीश जबरा रिहा, पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कारले ल्याएको प्रहरीको दावी। मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेकका ठाउँमा मौसम खुल्यो, गैराती र बिहानको पानीले ठूला नदीमा बाढ़ीको जोखिम भने अझै कायमै। अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति, ढलेका पोल वा चुडिएका तार नजिक नजान प्राधिकरणको आग्रह। एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने बिल गेट्सको चेतावनी, जोखिम नियन्त्रणका लागि तत्काल कड़ा नियमनकारी कानून ल्याउन माग, र घुँडाको चोटका कारण एम्बापे 2 हप्ता मैदान बाहिर रहने। नेपाल खबरमा अब पूरा खबर। प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफन्तको जिम्मा लगाएको छ। गैराती महाराजगंजमा रहेको निवासबाट जबरालाई पक्राउ गरेको प्रहरीले आज आफन्तको जिम्मा लगाएको हो। प्रहरीले सुरक्षित ठाउँमा पठाएको बताए पनि कहाँ पठाएको भन्ने खुलाएको छैन। प्रहरीले जबरालाई पक्राउ पुर्जी विनय मध्यराती टेकुमा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याएको थियो। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याएको बताए पनि कसबाट कस्तो जोखिम रहेको भन्ने खुलाएको छैन। जबरा विरूद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढ़ाएको छ कि छैन भन्ने प्रश्न छैन। कारण नदेखाई पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेपछि आज व्यापक आलोचना भएको छ। यस्तै बिहान मानव अधिकार आयोगको टोली जबरालाई भेट्न नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेको थियो। कार्यालयको गेटमा 45 मिनट बसेको आयोगको टोली जबरालाई भेट्न नपाएपछि नभेटिकन फर्किएको छ। बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना भने कायमै छ। अब भोलिदेखि मौसममा उल्लेखनीय सुधार आई घाम लाग्ने मौसमविदको अनुमान छ। वर्षा रोकिए पनि गैराती र आज खाना परेको पानीका कारण देशका प्रमुख नदीहरूमा जल सतह बढ़ेर खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जल सतह देवघाट बाढ़ी मापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अर्थात झण्डै 11 मिटर पुगेको छ। नारायणीका प्रमुख सहायक नदीहरू कालीगण्डकी, सेती, मादी, मर्स्याङदी, दरौदी र त्रिशुलीमा पनि पानीको बहाव उच्च रहेको छ। यसैबीच कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिकाको फर्सेमा 25 वटा घर भएका छन्। त्यहाँका 80 घर जोखिममा परेका छन्। नारायणी नदी आसपासका चितवन र नवलपरासीका होचा तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित ठाउँतर्फ जान र नदी किनारमा अनावश्यक भीड़भाड़ नगर्न महाशाखाले आग्रह गरेको छ। बाढ़ी र पहिरोको जोखिम अझै कायमै रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविदको अनुरोध छ। अविरल वर्षा, बाढ़ी पहिरो र चट्याङका कारण देशका विभिन्न भागमा विद्युत प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा धेरै ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुनका साथै विभिन्न जलविद्युत आयोजनाको उत्पादन समेत प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर 220 केवी प्रसारण लाइनको दाना कुस्मा खण्डमा टावरहरूमा क्षति पुगेको छ। कुस्मा नयाँ बुटौल खण्डमा फल्ट आउँदा यो करिडोरमा जोड़िएका झण्डै 200 मेगावाट बराबरको विद्युत उत्पादन रोकिएको छ। बाढ़ीकै कारण 140 मेगावाटको कालीगण्डकी, 70 मेगावाटको मध्यम मर्स्याङदी, 50 मेगावाटको माथिल्लो मर्स्याङदी, 44 मेगावाटको सुपर मादी सहित माथिल्लो मादी, सेती नदी, अप्पर दोर्दी र नामार्जुन मादी जस्ता प्रमुख जलविद्युत गृहहरूबाट उत्पादन विद्युत पूर्ण रूपमा बन्द भएको छ। प्राधिकरणका अनुसार 220, 132, 33 र 11 केवी प्रसारण एवं वितरण लाइनमा पनि ठूलो क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको मरमत र वैकल्पिक माध्यमबाट विद्युत पुनः संचालन गर्न प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरेको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो। तर वर्षा र अवरूद्ध सड़कका कारण कतिपय ठाउँमा पुग्न कठिनाई भइरहेको छ। विपदको यस अवस्थामा संयमित रहन र ढलेका पोल वा चुडिएका तार नजिक नजान तथा उच्च सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले अनुरोध गरेको छ। अविरल वर्षापछिको बाढ़ी र पहिरोका कारण देशका 7 वटा मुख्य राष्ट्रिय राजमार्गहरू पूर्ण रूपमा अवरूद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने मुख्य सञ्जाल मानिएका पृथ्वी राजमार्ग, बीपी राजमार्ग, अरण्यको राजमार्ग र कान्ति राजमार्ग सहितका प्रमुख सड़क खण्डहरू ठप्प भएका हुन्। सड़क विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर टिंगा तिङाङ खानी बांगे र चालिसेमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। यस्तै नारायणघाट मुगलिन सड़क खण्डको नाम्सी खोला पुलमा लेदो सहितको पहिरो खस्दा सड़क बन्द छ। बीपी राजमार्गको मामती पिप्ले र चौकी डाँडा लगायतका क्षेत्रमा पहिरो जानुका साथै डाइभर्सनले बगाएकोले आज दिनभर सड़क सञ्चालन गर्न नसकिने विभागले जनाएको छ। अरणीको राजमार्ग, कान्ती राजमार्ग, राप्ती राजमार्गको कपुरकोट खार खोला खण्ड र बेसी शहर चामे सड़क पनि पूर्ण रूपमा अवरूद्ध छन्। यसै गरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया, मध्य पहाड़ी राजमार्गको बागलुङ खण्ड र तमोर करिडोर सहित छवटा सड़क खण्डमा भने एकतर्फी र आंशिक रूपमा गाड़ी चलाइँदैछ। कर्णाली र भालुवाङ लिवाङ खण्ड सड़कमा खसेको पहिरो हटाई सड़क खुलाउने प्रयास भइरहेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार अवरूद्ध राजमार्गहरू यथाशीघ्र सञ्चालनमा ल्याउन प्रभावित क्षेत्रमा आवश्यक मेसिन, उपकरण र प्राविधिक टोली परिचालन गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन से घर बरसिन उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्रॉ कूपन अनि पाने इन्वर्टर एसी 1 टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया चलिरहँदा असन्तुष्ट पूर्व सभापति शेरबहादुर देवापक्षीले पनि समानान्तर महाधिवेशनको तयारी तीव्र पारेको छ सहमति र वार्ताका आधारमा संयुक्त महाधिवेशन गर्नुपर्ने माग संस्थापन पक्षले अस्वीकार गरेको भन्दै देवा समूहले यही असोज 15 गतेदेखि ओडा अधिवेशन शुरू गर्दैछ देवा समूहका संयोजक डाक्टर शशांक कोइरालाका अनुसार आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने निर्णय भएको छ यसैबीच देउवा पक्षीय सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज शर्मा पौडेलले कुल 7,83,000 भन्दा बढ़ी क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई बुझाइसकेको जानकारी दिनुभयो नेपाली कांग्रेसले भने यही असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा महाधिवेशन गर्दैछ कांग्रेसका अनुसार महाधिवेशनको अन्तिम तयारी भइरहेको छ पार्टीको आधिकारिकता सम्बन्धी विवाद भने अहिले सर्वोच्च अदालतमा विचाराधीन छ अब विदेशको खबर अमेरिकी बहुराष्ट्रीय प्रविधि कम्पनी माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको दुराशयपूर्ण प्रयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ अमेरिकी प्रसारण संस्था एनबीसीको मिट द प्रेस कार्यक्रममा बोल्दै 70 वर्षीय गेट्सले नियत खराब भएका मानिसहरू वा आपराधिक समूहको हातमा एआई प्रविधि पुग्दा यसले अहिलेसम्मकै ठूलो जैविक र साइबर खतरा सृजना गर्ने बताउनुभयो यद्यपि एआईले मानव सभ्यता नै पूर्ण रूपमा समाप्त पार्न भने नसक्ने उहाँको भनाई छ गेट्सले एआईको माध्यमबाट घातक भाइरस निर्माण वा पूर्वाधारहरूमा ठूला साइबर हमला हुन सक्ने जोखिम औल्याउँदै अमेरिका लगायत विश्वका सरकारहरूले कम्पनीको भर नपरी तत्काल कड़ा सुरक्षा ढाँचा र नियमन गर्ने कानून पारित गर्नुपर्नेमा जोड़ दिनुभएको छ एन्थ्रोपिक र ओपन एआई जस्ता अग्रणी एआई कम्पनीहरूले समेत पछिल्ला दिनहरूमा एआई आधारित सफ्टवेयर प्रयोग गरी बढ़ेका ह्याकिङ घटना ध्यानमा राख्दै प्रविधि विकासको गतिलाई केही सुस्त बनाउनुपर्ने माग गरेका छन् स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने क्षमता भए पनि सम्भावित मानव निर्मित विनाश रोक्ने एआईमाथि सरकारी निगरानी अब अपरिहार्य बनेको उनीहरूको पनि भनाई छ अब खेल खबर फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान केलियन एम्बापेले घुँडाको चोटका कारण 2 हप्ता मैदान बाहिर रहने भएका छन् एम्बापेको बायाँ घुँडाको पछाडिको भागमा हाइपर एक्सटेन्सन अर्थात अत्यधिक तन्किने समस्या पुष्टि भएको उनी आबद्ध स्पेनी क्लब रियल मड्रिडले जनाएको छ गएको शुक्रबार टर्कीसँगको खेलमा फ्रान्सको 1-0 जीतमा गोल गरे लगत एम्बापे मैदानबाट बाहिरिएका थिए उपचारपछि खेल्ने प्रयास गरे पनि अन्तत एम्बापे मैदानबाट बाहिरिए उनको ठाउँमा डेजिर डुए मैदान प्रवेश गरेका थिए यसैबीच रियल मड्रिडले आउँदो अक्टोबर 10 देखि लाल लिगा फेरि शुरू भएपछि एम्बापे खेल्न तयार हुन सक्ने जनाएको छ नयाँ प्रशिक्षक जिनेदिन जिदानले फ्रान्सले कुनै जोखिम नलिने र आउँदो 10 दिनभित्र हुने नेशन्स लीगका 3 खेलमा एम्बापेलाई नखेलाउने बताएका छन् चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक पूर्व प्रधान न्यायाधीश जबरा रिहा पक्राउको कारण अझै खुलेन सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी मौसमी प्रणाली कमजोर भन्दै एक आध बाहेका ठाउँमा मौसम खुल्यो गैराती र बिहानको पानीले ठूला नदीमा बाढ़ीको जोखिम अझै कायमै अविरल वर्षा र बाढ़ी पहिरोले विद्युतीय संरचनामा क्षति ढलेका पोल वा चुडिएका तार नजिक नजान प्राधिकरणको आग्रह एआईको दुरूपयोगले 1 अर्ब मानिसको ज्यान दिन सक्ने बिल गेट्सको चेतावनी जोखिम नियन्त्रणका लागि तत्काल कड़ा नियमनकारी कानून ल्याउन माग र घुँडाको चोटका कारण एम्बापे 2 हप्ता मैदान बाहिर रहे
3: गुरूङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 523-702।
6: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
7: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
8: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
9: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
10: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
11: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
12: लोक सेवा आयोगका किताबहरू,
11: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
13: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्र नगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1133।
14: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
15: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
16: रेडियो भेरी FM, रेडियो भेरी FM,
17: रेडियो भेरी FM 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: गाड़ी धनी र निर्माण व्यवसायीहरुमा खुशीको खबर। गाड़ी धनी र निर्माण व्यवसायीहरुले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाड़ीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
3: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैङ मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
5: रेडियो भेरी एफएम

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-5205045।
5: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्य पश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
6: रेडियो भेरी FM।

0: टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-455।
5: रेडियो भेरी एफएम 98.6 MHz MHz। रेडियो भेरी टाइम्स
6: अहिले दिउँसोको 4 बजेको छ।

0: हिमाल पहाड तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्स पाटक सब ढकालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशको हुम्लामा यसपालि 48% भारी वर्षा, वर्षाका कारण कर्णालीका 6 जिल्लामा अझै सड़क अवरूद्ध, आजदेखि 16 श्राद्ध अर्थात प्रतिपक्षी शुरू, र जापानमा जारी 11 विश्व सितुरियो कराते च्याम्पियनशीपमा नेपाल 2 स्वर्ण सहित 6 पदक जित्न सफल। कर्णाली प्रदेशको हुम्लामा यसपालि 48% भारी वर्षा भएको छ। हुम्ला सदरमुकाम सिनकोटमा 24 घण्टामा 114.8 मिलिमिटर वर्षा भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतले जनाएको छ। कार्यालयका प्रमुख डाक्टर इन्दिरा कणेलले यो सन् 1978 पछिकै ठूलो वर्षा भएको पनि बताउनु भएको छ। यसअघि सन् 2021 सिमकोटमा 110 मिलिमिटर र सन् 2015 98 मिलिमिटर वर्षा भएको थियो। भारी वर्षाका कारण हुम्ला, जुम्ला, जाजरकोट, मुगु, सल्यान लगायतका विभिन्न स्थानमा पहिरो गएको बताइएको छ। यसैबीच लगातारको वर्षाका कारण प्रदेशका 6 जिल्लाका विभिन्न सड़क खण्ड अवरूद्ध भएको बताइएको छ। आजदेखि कृष्ण प्रतिपदा अर्थात 16 श्राद्ध अनि प्रति पछि विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध शुरू भएको छ। धर्मशास्त्रविदका अनुसार 16 श्राद्ध दिउँसोको समयमा पृथ्वीको तिथि अनुसार तर्पण, सिद्धदान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान रहेको छ। असोज कृष्ण प्रतिपदादेखि अशोक शुक्ल प्रतिपदासम्म 16 तिथिमा दिवंगत प्रीतिलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई 16 श्राद्ध भन्ने गरिन्छ। कारणवश तोकिएको तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औंसीदेखि असोज शुक्ल पञ्चमी तथा त्यसपछि अष्टमी, द्वादशी र औंसी लगायत विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प रहेको पनि धर्मशास्त्रविदहरूले बताएका छन्। पृथ्वीपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बडा दशैं शुरू हुने भएकाले दशैं अघि पृथ्वीको तृप्तिका लागि 16 श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण 16 श्राद्ध र बडा दशैं केही ढिला परेको छ। जापानमा जारी 11 विश्व सितोरियो कराते च्याम्पियनशीपमा नेपाली कराते टोलीले 2 स्वर्ण, 1 रजत र 3 कास्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दले स्वर्ण पदक जित्नु भएको छ। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथि तौल समूहमा स्वर्ण जित्दा टीम कुमुतीमा पनि कास्य पदक हात पार्नु भएको छ। एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेईका खेलाड़ीलाई 6-8 हराउनु भएको हो। विश्व सितोरियो कराते च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जित्नु भएको छ। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्दा टीम कुमोतीमा कास्य पदक जित्नु भएको छ। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा कास्य पदक जित्नु भएको छ। टीम इभेन्ट्समा नेपालले थप कास्य पदक जितेको छ। मेगा लिम्बू, सानुमाया थिङ र एलिसा रास्कोटीले टीम काँटा र टीम कुमुतीमा कास्य पदक जित्नु भएको बताइएको छ। यसैबीच जापानमै जारी विश्व एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनको पुरूष एकलतर्फ नेपाली खेलाड़ी क्षितिज खनाल भने अन्तिम 32 बाहिरिनु भएको छ। हवस् तालीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98480 44631।
1: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: जनता केवल पांच दशक देखी।
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसरु भएको छ मेरा दिनेशे यी बाइजना भया
2: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
2: कामको टेन्सन रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
1: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
7: रेडियो भेरी FM।

0: डिप्रेसनलाई बुझौं, जीवन रोजौं।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: साथै सुगर, थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
4: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
1: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9861029656, 9412388391, 9580403082।
7: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
10: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90, 9715-9715-90।
11: रेडियो भेरी एफएम।

0: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
0: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
0: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98580-40519 र 98580-51715।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
5: रेडियो भेरी टाइम्स एज
6: अहिले बेलुकीको 5 बजेको छ।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेशको हुम्लामा यसपालि 48 वर्ष यताकै भारी वर्षा, वर्षाकै कारण प्रदेशका 7 जिल्लाका सड़क खण्ड अझै अवरूद्ध, आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष शुरू, र जापानमा जारी 11 विश्व सितोरी कराते च्याम्पियनशीपमा नेपाली टोलीले 2 स्वर्ण सहित 6 पदक जित्यो। कर्णाली प्रदेशको हुम्लामा यसपालि 48 वर्ष यताकै भारी वर्षा भएको छ। हुम्ला सदरमुकाम सिमीकोट लगायतका क्षेत्रमा 24 घण्टाको समयमा 114.8 मिलिमिटर वर्षा भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतले जनाएको छ। कार्यालय प्रमुख डाक्टर इन्दिरा कणेलले यो सन् 1978 पछिकै ठूलो वर्षा भएको पनि बताउनु भएको छ। यसअघि सन् 2021 सिमीकोटमा 110 मिलिमिटर र सन् 2015 98 मिलिमिटर वर्षा मापन भएको कार्यालयको रेकर्ड रहेको छ। भारी वर्षाका कारण कर्णाली प्रदेशका 7 महत्वपूर्ण सड़क अझै अवरूद्ध रहेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णाली राजमार्ग, मध्यपहाड़ी राजमार्ग, कर्णाली करिडोर, राप्ती राजमार्ग, सुर्खेत सल्यान सड़क र लुहाम कालीमाटी सड़क हिजोदेखि नै अवरूद्ध भएको जनाएको छ। कर्णाली राजमार्ग अन्तर्गत पर्ने कालीकोट खण्डको शुभकालिका गाउँपालिका 1 गगने खोलामा भने शुक्रबार बेलुका 7 बजेदेखि नै सड़क अवरूद्ध भएको छ। सूचना अधिकारी एसएसपी सन्तोष सिंह राठौरले सुर्खेतको बराताल गाउँपालिका 7 औलिसेमा पनि पहिरोले सड़क अवरूद्ध बनेको बताउनु भएको छ। यसै गरी कर्णाली करिडोर अन्तर्गत सर्केघाट गाउँपालिका 1 खच्चामा पनि पहिरोले सड़क अवरूद्ध भएको छ। खुलाउने प्रयास भइरहेको भए पनि पानी पर्ने क्रम अझै नरोकिएकाले समस्या भएको प्रहरीले जनाएको छ। हुम्लाको दक्षिणी क्षेत्रको ओदानचुली गाउँपालिका 4 मछारीमा आज बिहान माथिबाट खसेको ढुङ्गा घरको छतमा बजारिँदा 3 घाइते भएका छन्। घाइते 3 थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट दिउँसो सुर्खेत ल्याइएको छ। घटनामा दैलेखको दुल्लो घर भएका जेसीबी चालक वर्ष 29 बखत खड्कासहित रूकुम पश्चिमको सानोभेरी नगरपालिका 1 16 वर्षे रोशन राणा र हुम्लाको सिमीकोट गाउँपालिका 4 17 वर्षे रमेश साई घाइते हुनुभएको छ। घाइते मध्ये राणा र साईको अवस्था सामान्य रहे पनि चालक खड्काको अवस्थाले गम्भीर भएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताउनु भएको छ। रेलमा हुँदै बिगाटीसम्मको सड़क निर्माण कार्य गरिरहेका उनीहरू मछारी पुल पारीको एक घरमा सुत्रिएको बेला अचानक माथिबाट खसेको ठूलो ढुङ्गा घरको छतमा खसेपछि घरभित्र सुतेका उनीहरू घाइते भएका हुन्। असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि 16 श्राद्ध अर्थात तृतीय कार्य शुरू भएको छ। विधिपूर्वक आजदेखि 16 श्राद्धको काम शुरू भएको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ। समितिले स्वीकृत गरेका पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गरिएको छ। धर्मशास्त्रविदका अनुसार 16 श्राद्ध दिउँसोको समयमा पृथ्वीको तिथि अनुसार तर्पण, सिद्धदान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान रहेको छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पृथ्वीलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई 16 श्राद्ध भनिएको हो। कारणवश तोकिएको तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औंसीदेखि असोज शुक्ल पञ्चमीसम्म अर्थात तथा त्यसपछि अष्टमी द्वादशी र औंसी लगायतको विशेष तिथिमा पनि गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविदहरूले बताएका छन्। जापानमा जारी 11 विश्व सितोरियो कराते च्याम्पियनशीपमा नेपाली कराते टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य गरी 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दले स्वर्ण पदक जित्नु भएको छ। एरिकाले महिलातर्फ 68 केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा उहाँले फाइनलमा चाइनिज ताइपेईका खेलाड़ीलाई 8-6 हराउनु भएको हो। विश्व सितोरियो कराते च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। राकेशले भने पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जित्दा निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नुभयो। यसै गरी मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य पदक जित्दा नेपालले टीम कुमुती र टीम इभेन्ट्समा पनि थप काँस्य पदक जितेको छ। हवस् फेरीलाई साँझ 5 बजेको फेरी हाइलाइट सक्यो। अहिले साँझ 6:30 बजेको फेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी शुरू सुन्दै गर्नुहोला। नमस्ते।
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हात खुट्टाको बाद रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
6: समय बदलियो पुस्ता फेरियो साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: खुशीको खबर।
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: कामको टेन्सन साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98585-6696।

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एकपटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 0385-20-045।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर
8: खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
9: ए दाई के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
8: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
9: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
8: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
9: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
8: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
9: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
10: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
11: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90, 9715-9715-90।
12: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआई सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: सूचना।
2: विशेष गरी खोला, खोल्सा, नदी तथा तल्लो भूभागका आसपासमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अप्नाउनुहोला। अत्यावश्यक काम बाहेक वर्षाको समयमा घरबाट बाहिर ननिस्कनुहोस्। रातिको समयमा यात्रा नगर्नुहोला। खोला तथा खोल्सामा पानीको बहाव बढेको अवस्थामा पैदल, मोटरसाइकल वा अन्य कुनै पनि माध्यमबाट खोला पार गर्ने प्रयास नगर्नुहोला। सम्भावित बाढ़ी तथा डुबानबाट बस्न महत्वपूर्ण कागजात, नगद, औषधि, मोबाइल, चार्जर, खाने पानी, टर्च तथा अत्यावश्यक सामग्री सुरक्षित स्थानमा तयार राख्नुहोला। घर वरपरका नाली, पानी निकासा तथा कलबटहरू सफा राख्नुहोस् र पानीको निकास अवरुद्ध हुने गरी फोहोर नफाल्नुहोस्।
4: मौसम तथा विपदजन्य आधिकारिक सूचना नियमित रूपमा सुन्नुहोस्। अफवा र अपुष्ट सूचनाको पछि नलाग्नुहोस्। विपद संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकहरू समयमा नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, खोला र सुरक्षित स्थानका बारेमा जानकारी लिने, विपदको जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारहरूले पूर्व तयारी अवस्थामा रहनुहोस्। विपदको जोखिम अवस्थामा सुरक्षित स्थानतर्फ जानुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। विपद तथा आपतकालीन अवस्थामा नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा मौसम जन्य विपद सम्बन्धी जानकारीका लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र 1155 र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र 1234 खबर गर्नुहोस्।
5: रेडियो भेरी एफएम।

0: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
1: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
0: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
1: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
0: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
1: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाई बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
0: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
2: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
3: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
4: सूचना के तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नहुने गोलीगाँठो दुख्ने वा सुनिने राति तथा बिहान ढाड दुख्ने बिहान ढाड अरठो हुने घुँडा दुख्ने वा सुनिने कुर्कुच्चा दुख्ने प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने प्राय राति पिडौला दुख्ने वा करकर खाने जिउ गल्ने र छिटो छिटो थकान हुने मांसपेशी कमजोर हुने छालामा डाबर वा निको नहुने घाउ आइरहने बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ समयमै रोगको निदान गरी उपचार गर्नुहोस् नेशनल बाथ रोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश
5: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल
7: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
8: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
8: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
9: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत

0: फोन नम्बर 083-522-148 र 520-702।
1: के तपाईलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
2: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
0: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
1: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 083-522-360।
3: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
3: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: पूर्व प्रधान न्यायाधीश जबरा रिहा पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी।
3: मनाङको हिमलुङ हिमालमा पहिरो, 10 जना बेपत्ता, पहिरोमा परेर पाल्पा म्याग्दी बागलुङ र धनुषामा गरी 13 जनाको ज्यान गयो। कालीगण्डीको बाढ़ीले बगाउँदा पर्वतको फर्से बजारका 66 घरमा क्षति।
4: नारायणीको जल सतह अहिलेसम्मकै उच्च, ठूला नदीको जल सतह घट्दै मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेका ठाउँमा मौसम खुल्यो, तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविदको भनाए।
5: अर्को उल्लेख्य मौसमी प्रणाली आएर पानी पार्ने सम्भावना अहिलेको विश्लेषणमा देखिँदैन। पश्चिमी वायुले पनि वर्षा गराउन सक्ने चाहिँ हुन सक्छ, त्यसमा हामी अलिक चनाखो हुनुपर्ने देखिन्छ।
3: दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा 2 ठाउँमा गोलीकाण्ड, कम्तीमा 27 जनाको ज्यान गयो, 26 जना घाइते।
4: र एसियाली खेलकुदको टेनिसमा बास्तोला र खड्काको जोडी विजयी।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ

0: भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफन्तको जिम्मा लगाएको छ। गैराती महाराजगंजमा रहेको निवासबाट जबरालाई पक्राउ गरेको प्रहरीले आज आफन्तको जिम्मा लगाएर पठाएको हो। प्रहरीले सुरक्षित ठाउँमा पठाएको बताए पनि कहाँ पठाएको भन्ने खुलाएको छैन। प्रहरीले जबरालाई पक्राउ पूर्जी विनय मध्यराती टेकुमा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याएको थियो। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याएको बताए पनि कसबाट कस्तो जोखिम रहेको भन्ने खुलाएको छैन। जबरा विरूद्ध कुनै आपराधिक अनुसन्धान मुद्दा पनि अघि बढ़ाएको छ कि छैन भन्ने अहिलेसम्म प्रश्न छैन। कारण नदेखाई पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेपछि आज व्यापक आलोचना भएको छ। यस्तै बिहान मानव अधिकार आयोगको टोली जबरालाई भेट्न नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेको थियो। कार्यालयको गेटमा 45 मिनट बसेको आयोगको टोली जबरालाई भेट्न नपाएपछि त्यत्तिकै फर्किएको थियो।
7: मनाङको नार्पा भूमि गाउँपालिका वडा नम्बर 5 रहेको हिमलुङ हिमालमा हिम पहिरो गएको छ। बिहान हिउँ पहिरो गएको जानकारी पाएपछि खोजी तथा उद्धारको लागि 4 टोली हेलिकप्टर मार्फत पठाएको भए पनि हेलिकप्टर अवतरण गर्न नसकेको मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार त्यहाँ 9 पर्वतारोही र 13 सहयोगीहरू गएकामा उनीहरूमध्ये 10 हराएका जानकारी आएको छ। तर संख्या भने यकिन भएको छैन। स्थानीय बासिन्दाबाट 2 शव भेटिएको जानकारी आए पनि यकिन नभएको उहाँले बताउनुभयो। हिमालमा गएका सबै नेपाली नागरिक रहेका सशस्त्र प्रहरीले जनाएको छ।
6: यसैबीच पाल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 5 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परि बेपत्ता भएका माथागढ़ी गाउँपालिका 3 कसेनी भैसेकटाका 75 लीलबहादुर घरती मगर, उहाँकी 17 छोरी दिना घरती र छिमेकी मोतीलाल घरतीकी 15 छोरी झरना घरतीको शव भेटिएको हो। यसअघि बिहान पहिरोमा परि माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलाका 75 शेरबहादुर चिदी र रूपदेकोट गाउँपाली रिद्धिकोट गाउँपालिका 6 ठिमुरे धुस्तुङकी 59 कृष्ण कुमारी सारूको ज्यान गएको थियो। आज बिहान झरेको पहिरोले लीलबहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको थियो।
7: यसैबीच म्यागदीमा पहिरोमा परेर 3 ज्यान गएको छ। अन्नपूर्ण गाउँपालिका 5 गिवाङमा आज पहिरोमा पुरिएका 2 शव भेटिएको छ। गिवाङकी 75 शिव कुमारी गर्बुजा र 56 दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। यसै गरी बेनी नगरपालिका 3 झकिमली की छेपारेमा पहिरोमा परेर 36 वर्षीय कुमारी ओली विकको ज्यान गएको आचार्यले जानकारी दिनुभयो। अन्नपूर्ण गाउँपालिका 3 दानाको फगाममा पहिरोमा फसेका 2 जनाको जीवितै उद्धार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
6: यस्तै बागलुङमा पहिरोमा पुरेर एकै परिवारका 4 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणेन्द्र प्रसाईका अनुसार निसी खोला गाउँपालिका 3 की श्याम कुमारी विक र उहाँका 3 जना छोरा मनोज मुकेश र निशानको ज्यान गएको हो। यस्तै धनुषाको मिथिला नगरपालिकामा पहिरोले घर पुरिँदा 1 जनाको ज्यान गएको छ। बिहान मिथिला नगरपालिका 11 आँपगाछीमा राजन श्रेष्ठको एक तले टालीको छानो भएको घर पहिरोले पुरिँदा 1 जना महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
7: लगातार 3 दिनदेखि परेको अविरल वर्षाका कारण काली गण्डकी नदीमा आएको भीषण बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 फर्से बजारमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीले फर्से बजारका 66 वटा घर बगाएको छ भने अन्य 22 वटा घर पूर्ण रूपमा बस्न नमिल्ने गरी क्षति पुगेको छ। प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीका अनुसार स्थानीय बासिन्दालाई बिहानै सुरक्षित ठाउँमा सारिएकाले कुनै मानवीय क्षति हुन पाएको छैन। बाढ़ी पीड़ितहरूका लागि प्रदेश सरकारसँग त्रिपाल र टेन्ट मगाएर व्यवस्थापन भइरहेको छ। यसैगरी बाढ़ीले पोखरे बगरमा रहेको मोटरेबल पुल र सड़क समेत बगाएपछि पर्वतबाट बागलुङ र मुस्ताङ जोड्ने यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ।
6: यस्तै लगातारको वर्षा कारण सप्तरीको हनुमान नगर कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढ़ीले झण्डै 500 घर डुबान परेका छन्। डुबानबाट 2000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। हनुमान नगर कंकालिनी नगरपालिका 5, 7, 12, 13 बस्तीमा बाढ़ी पस्दा 483 र तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 बाढ़ी पस्दा 17 घर डुबान परेपछि उनीहरू प्रभावित भएका हुन्। सप्तकोशी नदीमा पानीको सतह बढ़ेपछि बस्तीमा बाढ़ी पसेको हनुमान नगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले जानकारी दिनुभयो।
7: नारायणी नदीमा आज जल सतह 11.94 मिटर पुगेको छ। देवघाटमा रहेको जलमापन केन्द्रमा मापन गरिएको जल सतह जलमापन गर्न थालेपछि अहिलेसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो 2:10 नारायणीको जल सतह 11.94 मिटर पुगेको थियो। त्यहाँ 7.30 मिटरलाई चेतावनी तह र 9 मिटर भन्दा माथिलाई खतराको तह मानिन्छ। अहिले नदीको जल सतह घट्दो क्रममा रहे पनि खतराको तह भन्दा निकै माथि छ। देवघाट मा सन् 1963 जल मापन गर्न थालिएको हो।
6: यस्तै महाकाली नदीमा पानीको बहाव बढ़ेपछि कञ्चनपुरको पश्चिमी नाकका गड्डा चौकी भएर नेपाल भारत आवागमन प्रभावित भएको छ। महाकाली नदीमा आज गरेको मापन अनुसार नदीमा पानीको बहाव 1,75,700 क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो। महाकाली नदीमा पानीको बहाव बढ़दा शारदा ब्यारेजमा भारतीय पक्षले 4 पाङ्डे गाड़ी सञ्चालनमा रोक लगाएको छ। भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव 1,00,000 क्युसेक नागेपछि ठूला गाड़ी आवागमन रोक्दै आएको छ। सुदूरपश्चिमको पहाड़ी जिल्ला दार्चुला बैतडी र डडेलधुराका साथै भारतीय क्षेत्रमा भइरहेको लगातारको वर्षाले महाकाली नदीमा पानीको बहाव बढ़ेको हो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। अब ठूलो पानी पर्ने सम्भावना कतिको छ भन्ने बारे मौसमविदसँग गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू ₹3 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
10: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
10: यक्ष प्रश्न,
11: कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
12: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
11: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
12: इतिहास, गाथा र कथा, गाँठका कुरा,
11: गाँठका कुरा,
12: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पूर्व प्रधान न्यायाधीश दबरा रिहा पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कारले ल्याएको प्रहरीको दावी, मनाङको हिमलुङ हिमालमा पहिरो, दशजना बेपत्ता, पहिरोमा परेर पाल्पा, म्याग्दी, बागलुङ र धनुषामा गरी 13 जनाको ज्यान गयो, कालीगण्डैको बाढ़ीले बगाउँदा पर्वतको फर्से बजारका 66 घर क्षतिग्रस्त, नारायणीको जलसतह अहिलेसम्मकै उच्च, ठूला नदीको जलसतह क्रमिक रूपमा घट्दै लगायतका खबर प्रस्तुत गर्यो।
7: नेपाल दर्पणमा अब बाँकी खबर। नारायणगढ़ मोगलिन सड़क खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाम्सी खोला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटाएसँगै पोखरा जाने गाड़ी चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय चितवनका अनुसार दिउँसो 12 बजेपछि यो सड़क सञ्चालनमा आएको हो। यो सँगै पोखरा नारायणगढ़का लागि गाड़ीहरू आवत जावत गरिरहेका छन्। लगातारको वर्षाले गर्दा पृथ्वीराज मार्गको मलेखु मोगलिन सड़क खण्डका विभिन्न 10 ठाउँमा भने पहिरो झरेको र 55 समय लागेकाले सड़क अवरूद्ध भएको छ। नागडुङ्का मोगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सड़कको शीतल बजार, बेनीघाट बजार नजिकको गोमती खोलामा लेदो सहितको पहिरोका कारण सड़क एकतर्फी सञ्चालनमा आएको छ। कृष्णवीर माथिबाट लेदो सहितको पहिरो खसेर सड़क अवरूद्ध भएको छ। साथै ज्यामिरी घाट चौकी भीरमा ढुंगा र लेदो सहितको पहिरो खस्दा सड़क अवरूद्ध छ। फिसलिङ, चुम्लिङ टार र धारापानीको केही भाग भने भत्किएका छन्। यसै गरी बीपी राजमार्गको ममती, पिप्ले, चौकी डाँडा लगायतका क्षेत्रमा पहिरो जानुका साथै डाइभर्सन नै बगाएकाले आज सञ्चालन गर्न नसकिएको सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिनुभएको छ। कान्ति राजमार्ग, राप्ती राजमार्गको कपुरकोट खारखोला खण्ड र विशेषर चामे सड़क पनि अवरूद्ध छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया, मध्य पहाड़ी राजमार्गको बागलुङ खण्ड र तमोर करिडोर लगायतका 6 वटा सड़क खण्डमा पनि एकतर्फी र आंशिक रूपमा गाड़ी चलाइँदैछ। यसै गरी कुलेखानी जलाशयको पानीको सतह बढ़ने क्रम नरोकिएपछि हेटौँडा काठमाडौँ जोड्ने देउराली सिस्नेरी सड़क खण्डमा दिउँसो 4 बजेदेखि गाड़ी आवागमन बन्द गरिएको छ।
6: बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षा कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भने अब टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पश्चिम तराई र बाँकी प्रदेशका 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ कि अब पानी पर्ने क्रम रोकेकी हो भनेर साथी हृदय रिमालले जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारीलाई सोध्नु भएको छ।
13: राति भइसक्दाखेरि चाहिँ कतै पनि भारी वर्षाको सम्भावना छैन र भोलि र पर्सि त उल्लेख्य रूपमा मौसममा सुधार आउँछ। तराई भूभागमा वर्षाका गतिविधि एकदमै कम छन् र पहाड़ी भूभागमा पनि थोरै ठाउँमा धेरै जस्तो चाहिँ हल्का मात्रै वर्षा हुन सक्ने सम्भावना देखिन्छ र धेरै हदसम्म घाम लाग्ने नै पूर्वानुमान रहेको छ।
6: मनसुनको अवधि कति बाँकी छ?
13: अब 1 हप्ता भन्दा बढी बाँकी छैन। अब यो महिनाको 4 दिन र अब अर्को महिनाको 2 दिन भनेपछि 6 दिन, करिब 6 दिनको समय हो। जुन हरेक वर्ष मनसुन चाहिँ आगमन मिति र बहिर्गमन मिति भनेको चाहिँ 2-4 दिन तलमाथि हुन सक्छ। विद्यमान मौसमी प्रणाली छ, यो प्रणाली चाहिँ अलिक कमजोर भएसँगै मनसुन पनि कमजोर हुने सक्ने सम्भावना बढी छ।
6: फेरि विकसित भएर ठूलो वर्षा गराउने प्रणालीको सम्भावना रहने हुन्छ अथवा हुँदैन?
13: अर्को उल्लेख्य मौसमी प्रणाली आएर पानी पार्ने सम्भावना अहिलेको विश्लेषणमा देखिँदैन।
6: पछिल्ला केही वर्षमा यो मनसुनको अन्त्यतिर असामान्य वर्षा हुने गतिविधि अलिक बढेको देखियो, होइन? कसरी यसलाई चाहिँ बुझ्ने?
13: अहिले यो जलवायु परिवर्तनसँगै यसका चाहिँ के असर पर्यो त विभिन्न देशमा भन्ने सवालमा चाहिँ जस्तो हाम्रा विभिन्न मौसमी जुन प्रणाली छ त्यसमा अलिकति उथलपुथल आएको चाहिँ हो। जस्तो मनसुनको बहिर्गमन मिति अलिकति ढिला र मनसुनमा पनि चरम मौसमी घटनाहरू अलिक बढी हुने र केही समय चाहिँ सुक्खा रहने अनि फेरि 1-2 दिन चाहिँ एकदम चरम मौसमी गतिविधि हुने, धेरै ठूलो पानी पर्ने, त्यो किसिमको अलिकति अनयुजुअल प्याटर्नहरू चाहिँ देखेको अवस्था हो। त्यो बेला भनेको ठ्याक्कै मनसुनको उत्तरार्धमा अथवा मनसुन सकिएपछिको अवस्थामा चाहिँ न्यूनचापीय जुन प्रणालीहरू चाहिँ यो बंगालको खाडीमा चाहिँ बन्ने अथवा साइक्लोन डेभलप हुने चक्रवात डेभलप हुने ती कुराहरू फेरि असामान्य होइनन्, ती सामान्य मौसमी गतिविधि नै हुन्। तर मौसमी चक्र र मनसुनी चक्रमा नै केही उथलपुथल भएको कुरालाई चाहिँ नकार्न सकिँदैन। यो विषयमा चाहिँ एकदम विस्तृत अध्ययन अनुसन्धानहरू चाहिँ अलि अपूर्व नै छ, अध्ययनहरू गर्नु नै पर्ने देखिन्छ।
14: कुनै मौसमी प्रणाली विकसित भयो भने त्यसको प्रभाव कुन क्षेत्रमा बढी पर्छ भनेर कहाँ कस्तो सावधानी अप्नाउन सकिन्छ? चाडपर्व आउँदैछ, अब चाहिँ लामो दूरीको यात्रा चाहिँ ढुक्क भएर गर्ने अवस्था रहला भन्ने अनुमान गर्न सकिन्छ।
13: मनसुन नै सके पनि अब बिस्तारै पश्चिमी वायुको चाहिँ अलि गतिविधि बढ्न थाल्छ, होइन, पोस्ट मनसुन सिजन सुरु हुन्छ र मनसुन सकिसकेपछि पनि ठूला पानी परेको घटनाहरू पनि छन्। परार साल दशैंकै कुरा गर्नुभयो भने पनि मनसुन सकेको अवस्थामा पनि हामीले विशेष मौसम बुलेटिन जारी गरेका थियौँ। त्यस अनुसार चाहिँ मनसुन त सकिएला तर मौसमको चाहिँ हामीले चाहिँ उचित निगरानी राख्नुपर्ने हुन्छ र आधिकारिक मौसमी सूचनाहरू यो नेपाल मौसम विज्ञान विभागले चाहिँ यो मौसम विश्लेषण गर्ने र पटक पटक चाहिँ मौसमी सूचनाहरू अध्यावधि पनि गर्दै गएको छ र गर्दै जाने नै छ। अब यो मनसुन सकिसकेपछि पनि विशेष गरेर पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमी वायुहरूले चाहिँ यो नेपालका विभिन्न भूभागहरूमा चाहिँ प्रभाव पार्न सक्छ, त्यसमा चाहिँ अध्यावधिक हुनुपर्ने हुन्छ र पश्चिमी वायुले पनि धेरै भूभागमा हिउँ गराउन सक्ने, वर्षा गराउन सक्ने चाहिँ हुन सक्छ, त्यसमा हामी अलिक चनाखो हुनुपर्ने देखिन्छ।
6: उहाँ हुनुहुन्थ्यो मौसमविद सञ्जीव अधिकारी। सिविस राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायम रहने जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन रहने भएकाले सतर्कता अपनाउनु पर्ने बताउनुभयो। उहाँका अनुसार अहिले मुख्य जोखिम नदीको बहाव बढ़ेर हुने कटान र पहिरो हो। लगातारको वर्षाका कारण जमीन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने उहाँको भनाइ छ। उहाँका अनुसार अहिले बाढ़ी र पहिरोका कारण राजमार्ग र ग्रामीण सड़क अवरूद्ध भएका छन्। सड़क खुलाउन सड़क विभागले 250 भन्दा बढ़ी उपकरणलाई विभिन्न ठाउँमा तयारी अवस्थामा राखेको छ। वर्षा कम हुँदै गएपछि सड़क खुलाउने कामलाई तीव्रता दिने उहाँले बताउनुभयो। कतिपय ठाउँमा भने सड़क सञ्चालनमा आइसकेको पनि उहाँले जानकारी दिनुभयो।
7: अविरल वर्षा, बाढ़ी, पहिरो र चट्याङका कारण देशका विभिन्न भागमा विद्युत प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा धेरै ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुनुका साथै विभिन्न जलविद्युत आयोजनाको उत्पादन समेत प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काली गण्डकी करिडोर 220 केबी प्रसारण लाइनको दाना कुष्मा खण्डका टावरहरूमा क्षति पुगेको छ। कुष्मा नयाँ बुटवल खण्डमा फल्ट आउँदा यो करिडोरमा जोड़िएका झण्डै 200 मेगावाट बराबरको विद्युत उत्पादन रोकिएको छ। बाढ़ीकै कारण 140 मेगावाटको काली गण्डकी, 70 मेगावाटको मध्य मस्याङदी, 50 मेगावाटको माथिल्लो मस्याङदी, 44 मेगावाटको सुपर मादी सहित माथिल्लो मादी, सेती नदी, अपर दोर्दी जस्ता प्रमुख जलविद्युत गृहहरूबाट उत्पादन पूर्ण रूपमा बन्द भएका छन्। प्राधिकरणका अनुसार 220, 132, 33 र 11 केबीका प्रसारण एवं वितरण लाइनमा ठूलो क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको मरमत र वैकल्पिक माध्यमबाट विद्युत पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो। तर वर्षा र अवरूद्ध सड़कका कारण कतिपय ठाउँमा पुग्न कठिनाई भइरहेको छ। विपदको यस अवस्थामा संयमित रहन र ढलेका पोल वा चुडिएका तार नजिक नजान तथा उच्च सतर्कता अप्नाउन नेपाल विद्युत प्राधिकरणले सबैमा अनुरोध गरेको छ।
6: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै रहनुहोला।
15: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
16: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
17: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
15: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 9987 र मोबाइल 9855-5696।
18: समय बदलियो, पुस्ता फेरियो।

0: जनता केबल पाँच दशक देखि।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपाल क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
3: सहभागीहरू वक्ताहरूले बोटेकोशीमा आएको हालैको बाढ़ी र विपदका कारण पर्यटन तथा होटल क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गर्दै नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्व सामु पुर्याउनु पर्नेमा जोड़ दिएका छन्।
4: यसैबीच भदौ 10 गते भोटेकोशी त्रिशुली करिडोरमा आएको बाढ़ीबाट बागमती प्रदेशको पर्यटन क्षेत्रमा 52 अरब रूपियाँ भन्दा बढ़ीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। विश्व पर्यटन दिवस 2026 अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोर्डका सदस्य सहदेव धमलाले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार बाढ़ीका कारण 142 वटा भन्दा बढ़ी पर्यटक स्थलीय तथा साना मझौला होटल र 65 भन्दा बढ़ी रेस्टुरेन्टमा क्षति पुगेको छ। उहाँले बाढ़ीमा परि पर्यटन क्षेत्रले ठूलो मानवीय क्षति समेत बेहोर्नु परेको बताउनुभयो। बाढ़ीमा गाइड पोर्टर तथा सहयोगी भूमिकामा कार्यरत 188 जना भन्दा बढ़ीको ज्यान गएको छ। होटलमा कार्यरत 214 जनाको ज्यान गएको विवरण समेत प्राप्त भएको उहाँले बताउनुभयो। धनलालले मानवीय क्षतिको कुनै मूल्यसँग तुलना गर्न नसकिने भन्दै पीड़ित परिवारको पुनर्स्थापना र पर्यटन व्यवसायको पुनरुत्थानका लागि विशेष कार्ययोजना ल्याउन आवश्यक रहेको बताउनुभयो।
3: नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया चलिरहँदा असन्तुष्ट पूर्व सभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर अधिवेशनको तयारी तीव्र पारेको छ। सहमति र वार्ताका आधारमा संयुक्त महाधिवेशन गर्नुपर्ने माग संस्थापन पक्षले अस्वीकार गरेको भन्दै देउवा समूहले यही असोज 15 गतेदेखि वड़ा अधिवेशन शुरू गर्दैछ। देउवा समूहका संयोजक डाक्टर शशांक कोइरालाका अनुसार आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाण्डुमा 15 महाधिवेशन गर्ने निर्णय भएको छ। यसैबीच देउवा पक्षीय सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज शर्मा पौडेलले कुल 7,83,000 भन्दा बढ़ी क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई बुझाइसकिएको जानकारी दिनुभयो। नेपाली कांग्रेसले भने यही असोज 16 देखि 19 गतेसम्म काठमाण्डुमा महाधिवेशन गर्दैछ। कांग्रेसका अनुसार महाधिवेशनको अन्तिम तयारी भइरहेको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद भने अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।
4: आजदेखि पितृपक्ष अर्थात सोह्र श्राद्ध शुरू भएको छ। हिन्दू पञ्चाङ्ग अनुसार आश्विन कृष्ण प्रतिपदाका दिनदेखि शुरू हुने सोह्र श्राद्धको आज पहिलो दिन हो। यसै अवसरमा काठमाडौँको गोकर्णेश्वर उत्तरगया पशुपतिनाथ लगायत क्षेत्रमा देशभरका प्रमुख नदी किनार र पवित्र तीर्थस्थलहरूमा बिहानदेखि श्रद्धालुहरूको उपस्थिति रहेको थियो। सनातन धर्मावलम्बीहरूले आफ्ना दिवंगत पितृको स्मरण गर्दै तर्पण सिधादान र पिण्डदान गरिरहेका छन्। यस अवधिमा पितृहरू पृथ्वी लोकमा आउने र सन्ततिबाट तर्पणको अपेक्षा राख्ने धार्मिक विश्वास छ। शास्त्र अनुसार सोह्र श्राद्धमा पुर्खाको देहावसान भएको तिथिकै दिन श्राद्ध गर्नाले पितृ तृप्त भई परिवारमा सुख शान्ति र समृद्धि छाउने मान्यता छ। कतिपयले घरमै बसेर वा कतिपयले नजिकैको नदी किनारमा पुगेर विधिपूर्वक श्राद्ध गर्ने गर्दछन्। बड़ा दशैं नजिकै गर्दा शुरू हुने यो पर्वले नेपाली समाजमा धार्मिक र सांस्कृतिक एकताको सन्देश समेत दिएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा भएका दुई फरक गोलीकाण्डमा कम्तीमा 27 जनाको ज्यान गएको छ। समाचार संस्था एएफपीका अनुसार पहिलो घटना जोहानेसबर्ग नजिकैको एउटा बारमा भएको थियो। 8 जना हतियारधारी समूहले बारभित्र प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउँदा 17 जनाको ज्यान जानुका साथै 15 जना घाइते भएका छन्। यसै गरी दोस्रो घटना केपटाउन नजिकैको मनोरञ्जन केन्द्र बाहिर भएको छ। त्यहाँ 10 जनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। आक्रमणकारीहरूले भाग्नु अघि 2 गाड़ीमा आगजनी समेत गरेका थिए। घटनामा संलग्नहरूको खोजीका लागि विशेष प्रहरी टोली परिचालन गरिएको छ। दक्षिण अफ्रिकामा गिरोह बीचको विवाद र आपराधिक प्रतिस्पर्धाका कारण यस्ता बन्दुक हिंसा सामान्य बन्दै गएका छन्। झण्डै 6,20,00,000 जनसंख्या रहेको देशमा दैनिक औसत 60 जनाको हत्या हुने गरेको छ। राष्ट्रपति सिरिल रामाफोसाले बढ़दो अपराधलाई देशको प्रमुख सुरक्षा चुनौतीका रूपमा लिनुभएको छ।
4: अमेरिकी बहुराष्ट्रीय प्रविधि कम्पनी माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको दुराशयपूर्ण प्रयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्ताउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिकी प्रसारण संस्था एनबीसीको मिट द प्रेस कार्यक्रममा बोल्दै 70 वर्षका गेट्सले नियत खराब भएका मानिसहरू वा अपराधी समूहको हातमा एआई प्रविधि पुग्दा यसले अहिलेसम्मकै ठूलो जैविक र साइबर खतरा सृजना गर्ने बताउनुभयो। यद्यपि एआईले मानव सभ्यता नै पूर्ण रूपमा समाप्त पार्न भने नसक्ने उहाँको भनाइ छ। गेट्सले एआईको माध्यमबाट घातक भाइरस निर्माण वा पूर्वाधारहरूमा ठूला साइबर हमला हुन सक्ने जोखिम औल्याउँदै अमेरिका लगायत विश्वका सरकारहरूले कम्पनीहरूको भर नपरी तत्काल कड़ा सुरक्षा ढाँचा र नियमन गर्ने कानून पारित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। एन्थ्रोपिक र ओपन एआई जस्ता अग्रणी एआई कम्पनीहरूले समेत पछिल्ला दिनमा एआईमा आधारित सफ्टवेयर प्रयोग गरी बढ़ेका ह्याकिङ घटनाहरूलाई ध्यानमा राख्दै प्रविधि विकासको गतिलाई केही सुस्त बनाउनु पर्ने माग गरेका छन्। स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने क्षमता भए पनि सम्भावित मानव निर्मित विनाश रोक्न एआईमाथि सरकारी निगरानी अब अपरिहार्य बनेको उनीहरूको भनाई छ।
3: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत टेनिसको पुरूष डबल्सतर्फ नेपालका अभिषेक वास्तोला र प्रदीप खड्काको जोड़ीले विजयी शुरूआत गरेको छ। नागोया सिटीको हिगाशियामा रहेको पार्क टेनिस सेन्टरमा आज भएको पहिलो चरणको खेलमा वास्तोला र खड्काको जोड़ीले मंगोलियाका बाराक मुन्खवातार र जोल्बदार ओर्नोक्सको जोड़ीलाई 6-2, 4-6 र 14-12 अंकले पराजित गरेको हो। यो जीतसँगै वास्तोला र खड्काको जोड़ीले प्रतियोगिताको अन्तिम 16 स्थान बनाएको छ। अब यो जोड़ीले क्वार्टर फाइनल प्रवेशका लागि भारतीय खेलाड़ीसँग प्रतिस्पर्धा गर्नेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: पूर्व प्रधान न्यायाधीश जबरा रिहा पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी।
4: मनाङको हिमलुङ हिमालमा पहिरो, 10 बेपत्ता, पहिरोमा परेर पाल्पा, म्याग्दी, बागलुङ र धनुषामा गरी 13 ज्यान गयो। कालीगण्डीको बाढ़ीले बगाउँदा पर्वतको फर्सी बजारका 66 घर क्षतिग्रस्त।
3: नारायणीको जलसतह अहिलेसम्मकै उच्च, ठूला नदीको जलसतह घट्दै मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेका ठाउँमा मौसम खुल्यो, तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविदको भनाई।
4: दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा 2 ठाउँमा गोलीकाण्ड, कम्तीमा 27 ज्यान गयो, 26 घाइते।
3: र एसियाली खेलकुदको टेनिसमा वास्तोला र खड्काको जोड़ी विजयी।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नु पनि विदा हुन्छौ। कतिपय नदी किनारमा डुबान र भिरालो ठाउँमा पहिरोको जोखिम कायमै छ। सावधानी अपनाऊ। नमस्कार।

0: हुम्लाको चंखेरी गाउँपालिका दुई बाघे ढुङ्गा सामुदायिक वनमा कट्टु कोजडी बुटी संकलन गर्ने क्रममा एकजनाको मृत्यु, नौजना सम्पर्कविहीन।
1: कर्णाली प्रदेशको हुम्लामा यसपालि 48 वर्ष यताकै भारी वर्षाका कारण कर्णालीका 6 जिल्लाका सड़क खण्ड अवरूद्ध।
0: आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष शुरू।
1: रजापामा भएको 11औं विश्व सितोरीय कराते च्याम्पियनशीपमा नेपाली टोलीले 296 पदक जित्यो।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझ 6:30 बजेको भेरी खबरबाट। डिलु राउत र दीपा कोइरालाको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। हुम्लाको चंखेली गाउँपालिका दुई बाघे ढुङ्गा सामुदायिक वनमा कटुको जडीबुटी संकलन गर्ने क्रममा एकजनाको मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन भएका छन्। मुगुको मुगुम कारण गाउँपालिका 9 पापु र छायलबाट कटुको संकलनका लागि हुम्ला पुगेका 22 वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाले जडीबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले कटुको संकलन गर्न नदिएपछि फर्केको बताउनु भएको छ। फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी पापुका 28 वर्षीय बलबहादुर बुढा, 27 वर्षीय प्रकाश बुढा, 36 वर्षीय ललिजङ बडुवाल र 35 वर्षीय जयबहादुर बडुवाल तथा 26 वर्षीय एक बहादुर रोकाए सम्पर्कविहीन रहनु भएको छ। छायलका 36 वर्षीय जयबहादुर रोकाए, 42 वर्षीय वीरबहादुर ऐडी, 23 वर्षीय प्रेम रोकाए र 19 वर्षीय पवन रोकाए पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यस्तै पापुका 36 वर्षीय बच्चा बुढा, 34 वर्षीय प्रिय बुढा र 16 वर्षीय सर्जन बुढा भने सम्पर्कमा आएको स्थानीयले बताएका छन्। मुगुको पाटन क्षेत्रमा जडीबुटी संकलन गरिरहेका उनीहरू हुम्लाको सीमा क्षेत्रमा पुगेपछि दुई समूह बीच विवाद तथा झडप भएको बताएको छ। मुगु तर्फबाट कट्टुको संकलन गरिरहेको टोली हुम्लातर्फको सामुदायिक वन समूहका मानिसले लखेटको आरोप मुगुका स्थानीयले लगाएका छन्। घटनाबारे जानकारी पाएलगतै मुगु र हुम्लातर्फबाट प्रहरी परिचालन गरिएको डीएसपी थपलियाले बताउनुभयो। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भइरहेकाले उद्धार तथा खोजीमा कठिनाई भइरहेको छ। अग्लो हिमाल काटेर आउनुपर्ने र हिउँ धेरै भएकाले सम्पर्क हुन सकेको छैन भने हिउँबाट भाग्ने क्रममा एकजनाको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। मिनी क्षेत्र हुम्ला र मुगु दुवै जिल्लाको सीमा क्षेत्रमा पर्ने भएकाले घटनाको वास्तविक अवस्था बुझ्न दुवैतर्फका सुरक्षा निकायले खोजी तथा अनुसन्धान अघि बढ़ाएका छन्। सम्पर्कविहीन भएकाहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
0: कर्णाली प्रदेशको हुम्लामा यसपालि 48 वर्ष यताकै भारी वर्षा भएको छ। हुम्ला सदरमुकाम सिमकोटमा 24 घण्टाको समयमा 114.8 मिलिमिटर वर्षा भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतका कार्यालयले जनाएको छ। कार्यालय प्रमुख डाक्टर इन्दिरा कणेलले यो सन् 1978 पछिको ठूलो वर्षा भएको बताउनु भएको छ। यसअघि सन् 2021 सिमकोटमा 110 मिलिमिटर र 2015 98 मिलिमिटर वर्षा भएको थियो। यसैबीच कर्णाली प्रदेशका 7 महत्वपूर्ण सड़क अझै अवरूद्ध रहेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णाली राजमार्ग, मध्य पहाड़ी राजमार्ग, कर्णाली करिडोर, राप्ती राजमार्ग, सुर्खेत सल्यान सड़क र लुहाम कालीमाटी सड़क हिजो शनिबार बिहानदेखि अवरूद्ध रहेका जनाएको छ। कर्णाली राजमार्ग अन्तर्गत पर्ने कालीकोट खण्डको शुभकालिका गाउँपालिका एक गगने खोला भन्ने शुक्रबार बेलुका 7 बजेदेखि नै अवरूद्ध भएको छ। कार्यालयका सूचना अधिकारी एसएसपी सन्तोष सिंह राठौरले सुर्खेतको बराहताल गाउँपालिका 7 औलीले मा पहिरोले अवरूद्ध भएको बताउनु भएको छ। यसै गरी कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका 1 खच्चामा पहिरोले सड़क अवरूद्ध भएको छ। मध्य पहाड़ी राजमार्गमा रूकुम पश्चिमको सानोभेरी गाउँपालिका 2 समले खोलामा समेत सड़क अवरूद्ध भएको छ। यस्तै राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका 2 खारखोला, सल्यानकै बनगाड गुपिण्डे नगरपालिका 8 रियाले र सल्यानकै त्रिवेणी गाउँपालिका 3 डुंग्रे बगरमा पहिरोले सड़क अवरूद्ध भएको उहाँले बताउनु भएको छ। वर्षाको समयमा जोखिम कायमै रहेको हुँदा जोखिम मोलेर लामो तथा छोटो दूरीको यात्रा नगर्न उहाँले आग्रह गर्नुभएको छ।
1: उता हुम्ला जिल्ला सुरक्षा समितिले कर्णाली कोइटरको हुम्ला खण्डमा पर्ने सड़क र अन्य ग्रामीण सड़क आउने रातीसम्मका लागि यातायात साधनको संचारमा रोक लगाएको छ। शुक्रबार बिहानबाट शुरू भएको वर्षा लगातार परिरहेको र सम्भावित विपदका घटनाबाट जोगिनका लागि यातायातका साधन संचारमा रोक लगाएको हो। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले 11 गते आइतबार रातिसम्मका लागि कर्णाली करिडोरको कबाडीदेखि हिल्सासम्मको सड़क र अन्य 3 दर्जन ग्रामीण सड़कमा यातायात संचारमा रोक लगाउने निर्णय गरेको बताउनु भएको छ। 32 घण्टा लगातार पानी परेकाले यो क्रम अझै जारी रहेको कारण पनि हुन सक्ने सम्भावित जोखिमबाट जोगाउनका लागि सबै खाले सड़कमा यातायातका साधन संचारमा रोक लगाइनु परेको उहाँको भनाइ छ। यस्तै अवस्था हेरेर भोलि बिहानबाट यी सड़क संचारमा ल्याउन सकिने तर रातिको समयमा भने रोक लगाएको डीएसपी शंकर खड्काले बताउनुभयो। जिल्लाका सातवटै गाउँपालिकामा ग्रामीण सड़क पनि बन्द गरिएको छ। यात्रु चालक र यातायातका साधनको सुरक्षाका लागि यो निर्णय गर्नु परेको बताउँदै उहाँले यसमा सहयोग गर्न जिल्लावासीलाई आग्रह गर्नुभएको छ।
0: हुम्लाको दक्षिणी क्षेत्रको अदानशुली गाउँपालिका 4 को मछारीमा आज बिहान माथिबाट खसेको ढुंगा घरको छतमा बजारिँदा 3 जना घाइते भएका छन्। घाइते 3 जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट दिउँसो सुर्खेत ल्याइएको छ। कट्टामा दैलेखको दुल्लु घर भएका जेसीबी चालक वर्ष 29 का बखत खड्का सहित रूकुम पश्चिमको सानीभेरी नगरपालिका 1 का 16 वर्षीय रोशन राणा र हुम्ला सिमीकोट गाउँपालिका 4 का 17 वर्षीय रमेश साई घाइते हुनुभएको छ। घाइते मध्ये राणा र साईको अवस्था सामान्य रहे पनि चालक खड्काको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताउनु भएको छ। रिमल हुँदै बिखाडीसम्मको सड़क निर्माण कार्य गरिरहेका उनीहरू मछारी पुल पारीको एक घरमा सुतेका बेला अचानक माथिबाट ढुंगा घरको छतमा खसेपछि घाइते भएका हुन्। 3 जनाको श्रीनगर स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी हेलिकप्टर मार्फत सुर्खेत उद्धार गरिएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्लाह भनियो छोटो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड़ जोड़नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा, रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
6: कामको टेन्सन, जातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
7: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: सूचना, के तपाईँमा हातका औँलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औँला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
5: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9861029956, 9412888391, 9585403282।
8: सबैको मन सुने
9: रेडियो भेरी FM।
0: तपाईँले सबैको मन सुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले हुम्लाको चङ्खेली गाउँपालिका 2 बागे ढुङ्गा सामुदायिक वनमा कटुको जड़ीबुटी संकलन गर्ने क्रममा एकजनाको मृत्यु, 9 जना सम्पर्कविहीन र कर्णाली प्रदेशको हुम्लामा यसपालि 48 वर्ष यताकै भारी वर्षाका कारण कर्णालीका 6 जिल्लाका सड़क अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। सल्यानमा वर्षासँगै चलेको तीव्र गतिको हावाहुरीका कारण दर्जनौ सल्लाका रूखहरू ढलेका छन्। जिल्लाको कपुरकोट गाउँपालिका 5 रिमको वन जंगल क्षेत्रमा हावाहुरीका कारण ठूलो संख्यामा सल्लाका रूखहरू ढलेको स्थानीयले बताएका छन्। डिभिजन वन कार्यालय सल्यानका वन अधिकृत तथा सूचना अधिकारी तेजेन्द्र रावलले रिमको जंगलमा दर्जनौ सल्लाका रूखहरू ढलेको खबर आए पनि त्यस क्षेत्रमा आफूहरू पुग्न नसकेको बताउनु भएको छ। पहिरोको कारण राप्ती राजमार्ग अन्तर्गतको सड़क खण्ड टुनी बोटमा भएको छ। मोबाइल फोनको नेटवर्क पनि बिहानै मात्रै आएको हुँदा घटनास्थलमा पुगेर अवलोकन हुन बाँकी रहेको उहाँको भनाइ छ। नजिकको सब डिभिजन कार्यालय कपुरकोटका प्रमुख कमला जीएमले पनि केही बेर अघि मात्रै मोबाइल टावर र आएको र थप विवरण बुझ्ने क्रम जारी रहेको बताउनु भएको छ। विगत तीन दिनदेखि अविरल वर्षा हुनु र त्यसले माटो खुकुलो बनेको समयमा पनि तीव्र गतिको हावा चल्दा दर्जनौंको संख्यामा एकैसाथ रुखहरू ढलेको हुन सक्ने अनुमान गरिएको छ। सल्यानका संचारकर्मी खगेन्द्र केसीले तीन दिन देखि सल्यान विद्युत विहीन भएको बताउनुभयो। ठाउँ ठाउँमा विद्युत पुल ढलेका तथा रुखहरू ढलेर विद्युत प्रसारण लाइनमा क्षति पुगेको हुँदा जिल्ला विगत 40 घण्टादेखि संचार विहीन बन्न पुगेको बताउनुभयो। सल्यानको दाङको तुलसीपुर हुँदै तुलसीपुर विद्युत विस्तार हुँदै गरेको थियो। पहाड़मा दर्जन रुखहरू ढलेका कारण त्यसले विद्युत लाइनमा क्षति पुगेका कारण विद्युत सेवा अवरूद्ध हुन पुगेको छ। विद्युत वितरण केन्द्र तुलसीपुरका प्रमुख सुरेश महतोले सल्यानतर्फ ठाउँ ठाउँमा झरेको पहिरोसँगै रुखहरू ढल्दा विद्युत प्रसारण लाइनमा क्षति पुगेका कारण सेवा अवरूद्ध भएको भन्ने सूचना आफूले पाएको बताउनु भएको छ।
0: उता लगातार परेको वर्षासँगै चलेको हावाहुरीले रूख ढल्दा गए रातिदेखि बर्दियामा विद्युत सेवा ठप्प भएको छ। भुरी गाउँदेखि गुलरिया जोड्ने 33 केभी प्रसारण लाइन प्रभावित भएको नेपाल विद्युत प्राधिकरण बर्दियाले जनाएको छ। प्राधिकरणका प्रमुख शेरबहादुर सुनारले भुरी गाउँ गुलरिया सड़क खण्डको 33 केभी प्रसारण लाइन फल्ट गएको र रूखहरू ढलेका कारण विद्युत प्रसारण अवरूद्ध भएको बताउनु भएको छ। लामो समयसम्म विद्युत सेवा अवरूद्ध हुँदा नेपाल टेलिकमको मोबाइल सेवा समेत प्रभावित भएको छ। यसैबीच बबई र कर्णालीमा जलस्तर स्थिर रहेको छ। पहाड़ी भूभागमा पानी परिरहेकोले बबई र कर्णालीमा बाढ़ीको जोखिम रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले बताउनु भएको छ।
1: लगातारको वर्षासँगै हावाहुरीले बाँकेमा धानबालीमा क्षति भएको छ। नेपालगंज 19 मन्नीपुरका किसान हेमराज कादुले अधिकांश खेतमा हुरीले धान ढालेको बताउनु भएको छ। डुडुवा गाउँपालिका 5 सुजन थापाको खेतमा पनि धान ढालेको छ। कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धनगढ़ी धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइ नसकेको बताउनु भएको छ। उहाँले यो वर्ष बाँकेमा 33,503 हेक्टरमा धान रोपिएको बताउनु भएको छ।
0: असोज कृष्ण प्रतिपदा आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध शुरू भएको हो। धर्मशास्त्रीयविदका अनुसार 16 श्राद्ध दिउँसोको समयमा पितृको तिथि अनुसार तर्पण सिधादान र पिण्डदान गरी गर्नुपर्ने शास्त्रीय विधान रहेको छ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकाले यसलाई श्रोत श्राद्ध भनिएको हो। कारणवश रोकिएको तिथिमा श्राद्ध गर्न नसके असोज कृष्ण औंसीदेखि असोज शुक्ल पञ्चमीसम्म तथा त्यसपछि अष्टमी द्वादशी र औंसी लगायतका विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविदहरूले बताएका छन्। पितृपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बड़ा दशैं शुरू हुने भएकाले दशैं अघि पितृ तृप्तिका लागि 16 श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण 16 श्राद्ध र बड़ा दशैं केही ढिला परेको छ।
1: पूर्व प्रधान न्यायाधीश सुरेन्द्र शमशेर जबरालाई प्रहरीले परिवारकै जिम्मा लगाएको छ। जबराले आफूलाई घरमै सुरक्षित हुन्छ भनेपछि आज दिउँसो उहाँलाई महाराजगंज स्थित घरमा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। एसएसपी सन्तोष खड्काले सुरक्षा चुनौतीका कारण उहाँलाई नियन्त्रणमा लिएको दावी गर्दै अहिले उहाँको घरमा थप सुरक्षा प्रबन्ध गरिएको बताउनुभयो। गैराती 12 बजेतिर प्रहरीले पूर्व प्रधान न्यायाधीश जबरालाई घरबाट नियन्त्रणमा लिएर टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको थियो। सरकारले यसअघि उहाँलाई घरको पेरिमिटर सुरक्षामा सशस्त्र र नेपाल प्रहरीको पीएसओ उपलब्ध गराउँदै आएको थियो। जेएनजी युवाहरूको थ्रेडका कारण उहाँलाई गराती अचानक सुरक्षा चुनौती बढ़ेको सुरक्षा अधिकारीहरूको दावी रहेको छ। 75 साल पुस 17 गते प्रधान न्यायाधीश बनेका उहाँ विरूद्ध 78 साल फागुन 1 गते महाअभियोग दर्ता भएको थियो। त्यसपछि निलम्बनमा पर्नुभएका उहाँ संसदको अधिवेशन समाप्त भएपछि तत्कालीन महासचिवले महाअभियोग निष्क्रिय भएको पत्र लेख्नु भएको थियो। संसद सचिवालयका तत्कालीन महासचिवको सफाई पत्र विरूद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। पछि सर्वोच्च भारतको संवैधानिक इजलासले तत्कालीन प्रधान न्यायाधीश दोबरा विरूद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
10: तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
1: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
10: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
10: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
10: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
11: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।
12: जनता के बल
1: विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
10: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
11: समय बदल

0: जनता केवल 5 दशक देखि
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
5: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: रेडियो भेरी एफएम।
8: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको यति जेल हामीले छिमेक सेरोफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। गएको बिहिबारदेखि देशभर सक्रिय रहेको निम्नचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि असर अवसर अविरल ठूलो वर्षाका सम्भावना भने टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका 1-2 ठाउँ बाहेकका सबैतिर वर्षा रोकेको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भने कायम रहेको छ। अब भोलिदेखि मौसममा उल्लेखनीय सुधार आई घाम लाग्ने मौसमविदको पूर्वानुमान छ। वर्षा रोकिए पनि गैराती र आज बिहान परेको पानीका कारण देशका प्रमुख नदीहरूमा जलसह तहको खतराको तह पार गरेका छन्। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जलसतह देवघाट बाढ़ी मापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अर्थात झण्डै 11 मिटर पुगेको छ। नारायणीका प्रमुख सहायक नदीहरू कालीगण्डकी, सेती, म्यादी, त्यस्तै मर्स्याङदी, दरौदी र त्रिशुलीमा पनि पानीको बहाव उच्च रहेको छ। यसैबीच कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिकाको फर्मेमा 25 घर बगेका छन् भने त्यहाँका 80 घरभन्दा बढ़ी घरहरू जोखिममा परेका छन्।
8: भेरी खबरको अन्त्यमा अब खेल खबर। जापानमा भएको 11 विश्व सितोरिया कराते च्याम्पियनशीपमा नेपाली कराते टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य गरी 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले 16 पदक जितेका छन्। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तलसम्ममा 16 जित्दा एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेई खेलाड़ीलाई 8-6 हराएका हुन्। विश्व सितोरिया कराते च्याम्पियनशीपमा एरिकाको यो 2 स्वर्ण पदक हो। राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण तथा निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जित्नु भएको छ। यसै गरी मीनबहादुर तामाङले 67 केजी तौर समूहमा काँस्य जित्दा नेपालले टीम कुमिते र टीम इभेन्टमा नेपाल पनि थप काँस्य पदक जितेको छ।

0: लिम्बू, सानुमाया थिङ र एलिसा रास्कोटीले टीम काता र एरिका गुरुङ र निरूपा दोङले टीम कुमितेमा काँस्य पदक जित्नु भएको छ। सेमी फाइनलमा पराजित हुँदा पदक विहीन भएका हुन्। एसियाली खेलकुदमा यसपालि कराते तेन्जिङ शेर्पाले भने काँस्य पदक दिलाउनु भएको छ।
1: यसैगरी जापानमा जारी 20 एसियाली खेलकुद र एसियार अन्तर्गत टेनिसको पुरूष डबल्समा नेपालका अभिषेक बास्तुला र प्रदीप खड्काले विजय शुरूआत गरेका छन्। नागोया सिटी हिगासियामा पार्क टेनिस सेन्टरको कोर्टमा भएको पहिलो चरणको खेलमा आज अभिषेक र प्रदीपको जोडीले मंगोलियाका बाद्राक र जोबदारको जोडीलाई पराजित गरेको हो। पहिलो सेट 2-6 गुमाएको नेपाली टोलीले भने दोस्रो सेटमा 6-4 जित निकाल्दै खेल बराबरीमा ल्याएको थियो भने तेस्रो सेटमा ट्राइब्रेकरमा 14-12 रोमाञ्चक जित निकालेको हो।
0: खेल खबर सँगै साँझको भेरी खबर सकियो। जानु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षक फेरि एकपटक। हुम्लाको चंखेली गाउँपालिका 2 बागे ढुङ्गा सामुदायिक वनमा कटुको जड़ीबुटी संकलन गर्ने क्रममा 1 जनाको मृत्यु, 9 जना सम्पर्कविहीन।
1: कर्णाली प्रदेशको हुम्लामा यसपालि 48 वर्ष यताकै भारी वर्षा, वर्षाका कारण कर्णालीका 6 जिल्लाका सड़क खण्ड अवरूद्ध।
0: आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष शुरू।
1: र जापानमा भएको 11 विश्व सितोरियो कराते च्याम्पियनशीपमा नेपाली टोलीले 2 स्वर्ण सहित 6 पदक जित्यो।
0: हस्तरीलाई साँझको भेरी खबर सकियो। भोलि बिहान 6:30 भेरी खबरमा फेरि भेट हुनेछ। जबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित डिलु राउत र दीपा कोइरालालाई बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
4: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
6: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसो।
7: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6-20 बजार सुर्खेत। मोबाइल नम्बर 98-85-40-519 र 98-85-51-715।
6: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
7: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
7: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
7: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
7: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
8: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
9: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
8: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
9: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
8: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
9: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
8: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
9: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
10: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
11: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।
12: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 एमपिपिएस सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
13: रेडियो भेरी एफएम।

समय बदलियो, पुस्ता फेरियो, पर साथ साथ उस्तै छ।

0: জনতা কেবল পাঁচ দশক দেখি
1: কামকো টেনশন সাথীসম্ম থাকাউনে স্ট্রেসকো দুশমন নবরত্ন লাগাউনে প্রাকৃতিক গুণযুক্ত ইয়ো শীতলতা ল্যাউনে কুল কুল মালিশে মিঠো নিদ্রা ল্যাউনে
2: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कूल ऑयल चिसो चिसो कूल कूल
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
3: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर चार एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
3: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
3: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर चार एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित पाँच वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ
3: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56 98412-88391 98580-40382
5: रेडियो भेरी एफएम

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-0296, 98412-88391, 98580-40382।
3: सूचना।
4: विशेष गरी खोला खोल्सा नदी तथा तल्लो भूभागका आसपासमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अप्नाउनु होला। अत्यावश्यक काम बाहेक वर्षाको समयमा घरबाट बाहिर ननिस्कनुहोस्। रातिको समयमा यात्रा नगर्नुहोला। खोला तथा खोल्सामा पानीको बहाव बढेको अवस्थामा पैदल, मोटरसाइकल वा अन्य कुनै पनि माध्यमबाट खोला पार गर्ने प्रयास नगर्नुहोला। सम्भावित बाढ़ी तथा डुबानबाट बस्न महत्वपूर्ण कागजात, नगद, औषधि, मोबाइल, चार्जर, खाने पानी, टर्च तथा अत्यावश्यक सामग्री सुरक्षित स्थानमा तयार राख्नुहोला। घर वरपरका नाली, पानी निकासा तथा कलबटहरू सफा राख्नुहोस् र पानीको निकास अवरुद्ध हुने गरी फोहोर नफाल्नुहोस्।
3: मौसम तथा विपजन्य आधिकारिक सूचना नियमित रूपमा सुन्नुहोस्। अफवा र अपुष्ट सूचनाको पछि नलाग्नुहोस्। विपद संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकहरू समयमा नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, खोला र सुरक्षित स्थानका बारेमा जानकारी लिने, विपदको जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारहरूले पूर्व तयारी अवस्थामा रहनुहोस्। विपदको जोखिम अवस्थामा सुरक्षित स्थानतर्फ जानुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस्। विपद तथा आपतकालीन अवस्थामा नेपाल प्रहरीको 100, सशस्त्र प्रहरी बलको 11-14 तथा मौसम जन्य विपद सम्बन्धी जानकारीका लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र 1155 र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र 1234 खबर गर्नुहोस्।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छ, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत GM कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
8: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98585-6096।

0: रेडियो भेरी एफएम 98.6 वैक्सी 2.7 मेगाहर्ट्ज
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति, विपदबाट चार दिनमा 15 जना भन्दा बढ़ीको मृत्यु, धेरै बेपत्ता, 1,284 जनाको उद्धार
1: र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ।
0: चामेको घट्टे खोलामा बाढ़ी आएपछि मस्याङदी आंशिक थुनियो। हिमलुङमा हिमपहिरोमा बेपत्ता भएका 10 मध्ये 2 जनाको शव फेला। हुम्लामा जड़ीबुटी संकलन गर्न पुगेका 1 जनाको मृत्यु, 9 जना सम्पर्कविहीन।
1: भोलि बिहान हामी चाँडैबाट फेरि हिमलुङ स्टेसन पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यही अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
0: तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बालीमा क्षति। आज राति पनि केही ठाउँमा पानी पर्ने, विशेष गरेर सुदूरपश्चिमका पहाड़ी जिल्लामा बढ़ी प्रभाव।
2: पूर्वी भूभागहरूबाट चाहिँ क्रमिक रूपमा यो प्रणाली प्रभाव सकिसकेको अवस्था छ र पानी पर्न एकदमै कम नै रहेको।
0: र जापानमा चलिरहेको विश्व सितोरिय कराते च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशीको विनाशकारी बाढ़ीको एक महिनामै देशका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र डुबानले क्षति पुर्याएको छ। भौतिक पूर्वाधारहरू धेरै नष्ट भएका छन्। अब भौतिक पूर्वाधारको निर्माणमा विशेष ध्यान दिनुपर्छ भन्ने पाठ फेरि सिकिएको छ। अब पीड़ितको उद्धार राहतका लागि तीनै तहका सरकारले काम गर्नुपर्दछ। एकले अर्कालाई आरोप लगाएर पन्छन कसैले मिल्दैन। यो अप्ठ्यारो समयमा सबै मिल्नुको विकल्प छैन। अब खबर सन्तोषी रावलबाट।
4: देशका विभिन्न स्थानमा पछिल्लो 4 दिनमा बाढ़ी पहिरो तथा डुबान लगायत विपदका घटनामा परि 14 जनाको मृत्यु भएको छ। विपद प्रति कार्य शाखा प्रमुख रामबहादुर केसीका अनुसार विपदमा परि गण्डकी प्रदेशमा सबैभन्दा धेरै 5 जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनीमा 4, बागमतीमा 3, कर्णालीमा 1 र मध्य प्रदेशमा 1 जनाको मृत्यु भएको छ। विपदका घटनामा परि 4 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 8 गतेदेखि 11 गतेसम्म आएको बाढ़ीले मानवीय क्षति हुनुका साथै भौतिक संरचनामा पनि क्षति पुगेको शाखा प्रमुख रामबहादुर केसीले सीआईएनलाई बताउनुभयो।
1: बागलुङ त्यस्तै गरेर पाल्पा म्याग्दी लगायतका जिल्लाहरूमा केही मानवीय क्षतिहरू पनि भएको छ र अहिलेसम्म चाहिँ करिब 14 जनाको मृत्यु भएको चाहिँ छ भने 4 जना जति अहिले पनि बेपत्ता हुनुहुन्छ यो पहिरोमा परेर र बाढ़ीमा परेर। अहिलेसम्मको चाहिँ मानवीय क्षति यही हो भने अब भौतिक क्षतिको सन्दर्भमा पनि अब तपाईँको चाहिँ केही निजी घरहरू चाहिँ क्षति भएका छन्।
4: पहिरोमा परेर म्याग्दीमा मात्रै 4 जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण घरहरू भत्किएका छन् भने 4 जनाको मृत्यु भइसकेको छ। उनीहरूको शव फेला परेको र थप 4 जना बेपत्ता रहेको प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिनुभयो। बागलुङको निसी खोला गाउँपालिका 3 आज बिहान डिस्को खस्दा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। यस अवधिमा बाढ़ी पहिरो तथा डुबानमा परेका 1,284 जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धान माल निकालेर सुरक्षित गर्ने काम भइरहेको छ। त्यसका लागि अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको प्रवक्ता काफ्लेले बताउनु भएको छ। मनाङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिमपहिरोमा परि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार उद्धार टोलीले हेलिकप्टर मार्फत 2 जनाको शव चामे ल्याएको हो। अध्ययारो भइसकेकाले थप खोजी तथा उद्धार सम्भव नभएको उहाँले बताउनुभयो।
5: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कारमारुङ
4: एकै समयमा हिङलुङ हिमालतर्फ हिम पहिरो र ठाडो खोलामा बाढ़ी आएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ। बिजुली र संचार नेटवर्कमा समेत समस्या देखिएको उहाँले बताउनु भएको छ। यसैबीच हिमलुङ हिमालतर्फ गएका अन्य 10 जना भने सम्पर्कमा आएको र उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। हुम्लाको चंखेली गाउँपालिका 2 स्थित बागे ढुङ्गा सामुदायिक वनमा जडीबुटी संकलन गर्न पुगेका मुगुका एक युवकको हिउँमा परेर मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन भएका छन्। मृत्यु हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका 9 पापुका 22 वर्षीय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी र डीएसपीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पापुका बल बहादुर बुढा, प्रकाश बुढा, ललितजङ बडुवाल, जय बहादुर बडुवाल र अखी बहादुर रोकाया तथा छाइलका जय बहादुर रोकाया, वीर बहादुर ऐडी, प्रेम रोकाया र पवन रोकाया सम्पर्कविहीन छन्। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भएकाले खोजी तथा उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनहरूको खोजीका लागि मुगु र हुम्ला दुवैतर्फबाट प्रहरी टोली परिचालन गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषण राज अधिकारीले बताउनुभयो।
5: यो हाम्रो मुगु जिल्ला र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्र जुन चाहिँ मुगुको कार्मारुङ गाउँपालिकाको वडा नम्बर 9 र त्यसपछि हुम्लातर्फ चङखेली गाउँपालिकाको वडा नम्बर 2 अन्तर्गत पर्ने मिमी क्षेत्रमा चाहिँ जडीबुटी संकलनको लागि चाहिँ यता मुगुम कार्मारुङ वडा नम्बर 9 13 जना स्थायी वासी संकलन गर्नलाई चाहिँ यही 28 गते गएको भनेर चाहिँ त्यहाँ स्थानीयवासीबाट चाहिँ बुझिएको हो। सो मध्ये अनि त्यसपछि हाम्रो 13 जना मध्ये चाहिँ अहिलेसम्म 12 जनाको 1 जनाको मृत्यु सहित गरेर 11 जना सम्पर्कमा आइसकेको र थप 2 जना चाहिँ खोजी कार्य जारी रहेको।
4: मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मर्स्याङदी नदी आंशिक रूपमा थुनिएको छ। नदीको बहाव रोकिएपछि मर्स्याङदी र घट्टे खोला मिसिएर ताल बनेको छ। नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। स्थानीय प्रशासनले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
1: हाम्रो नार्फा भूमि गाउँपालिकाको हिमलुङ हिमालको बेस क्याम्पमा बेपत्ता भएको भनिएको हजुर, अनि त्यहाँ कतिजना बेपत्ता भएको एक दिन तथ्याङ्क चाहिँ नभएको, तर हालसम्म 2 डेड बडी पाइएको छ। 4 जना खोजीकर्ताहरू बेस क्याम्पमै बस्नु भएको छ, उहाँहरूले खोजी गर्नुहुन्छ। हामीसँग चामेमा 2 हेलिकप्टर स्ट्यान्डमै छ, भोलि बिहान हामी चाँडैबाट फेरि हिन्दुङ डिस्ट्रिक्ट पुगेर उहाँहरूको उद्धारको अवस्था के छ, जुन अवस्थामा भेट्छौँ त्यो अवस्थामा हामी उद्धार गरेर ल्याउँछौँ। यहाँ
4: काली गण्डकीको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा ठूलो क्षति पुर्याएको छ। नदीको कटानले 67 घर पूर्ण रूपमा बोकेका छन् भने थप 23 घर उच्च जोखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार स्थानीयले भारी वर्षाको पूर्व सूचना पाएपछि घर छाडेर सुरक्षित स्थानमा गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। प्रभावितहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। यसैबीच बाढ़ीका कारण नवलपरासी क्षेत्रमा मात्रै 1,100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि स्थानीय तह, जिल्ला प्रशासन र प्रदेश सरकारको समन्वयमा खाना तथा आवश्यक सामग्रीको व्यवस्था भइरहेको छ। म्याग्दीमा उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरिएको छ। प्राधिकरणले नदीको बहाव अझै बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति पुर्याएको छ। बाँकेमा गैरातीको हुरीले धानबालीमा क्षति गरेको हो। यस्तै कपिलवस्तुसहित विभिन्न जिल्लामा लगातारको पानीले धानबाली डुबेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइसकेको जानकारी दिनुभयो। बाँकेमा यस वर्ष 33,503 हेक्टरमा बर्खे धान रोपिएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई आग्रह गर्नुभयो। अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुगलिङ सड़क खण्ड खुलाउन 10 डोजर तथा एक्सकाभेटर परिचालन गरिएको छ। विपद व्यवस्थापन टोली तथा सड़क डिभिजन कार्यालयको समन्वयमा लेदु र ढुङ्गा माटो पन्छ्याएर सड़क खुलाउने काम भइरहेको हो। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसमविद रोजन लामिछानेले देशका अन्य स्थानको मौसम खुले पनि सुदूरपश्चिम सहित देशका विभिन्न प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो।
2: अहिले पछिल्लो मौसमको अवस्था पानीको अवस्था हेर्दाखेरि कतै पनि त्यस्तो भारी वर्षा भएको अवस्था चाहिँ पश्चिमी क्षेत्र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा थोरै ठाउँहरूमा चाहिँ अन्तरी मध्यम वर्षा चाहिँ भइरहेको अवस्था छ। अन्य भूभागहरूमा चाहिँ अहिले वर्षा भएको अवस्था छैन। आज रातिको मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ राति पश्चिमी क्षेत्रहरू यो कर्णाली सुदूरपश्चिम लुम्बिनी प्रदेशको केही ठाउँहरूमा चाहिँ अन्तरी मध्यम खालको वर्षा हुन सम्भावना रहन्छ। तर पूर्वी भूभागहरूबाट चाहिँ प्रमुखमा यो कर्णाली
4: बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएको क्रूज सिप बगाएर पुलमा अड्किएपछि अहिले सो क्षेत्रमा यातायात बन्द गरिएको छ। पुलको गैंडाकोट तर्फको भागमा क्रूज अड्किएको छ। घरजत्रो क्रूज सिप पुल मुनि अड्किँदा आवागमन बन्द गरिएको हो। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले दुई स्वर्ण एक रजत र तीन कास्य सहित छ पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण पदक जित्न सफल हुनुभएको हो। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि कास्य पदक जित्नु भएको हो। एरिकाले आज भएको फाइनलमा चाइनिज तोइपेकी खेलाड़ीलाई 8-6 हराउनु भएको हो। यसैबीच जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत आर्चरी मिक्सर टीममा नेपालका तिलक पुन मगर र ज्ञानु अवालीको जोडी बाहिरिएको छ। आज भएको खेलमा तिलक ज्ञानु युएका आइसा अलाली र खलिबा अल्काबीचको जोडीसँग 6-2 पराजित हुँदै बाहिरिएको हो।
0: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन तथ्याङ्क संकलन।
6: अहिले हामीले यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बालबालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला।
0: आवश्यक जानकारी र सूचना सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवाल हाम्रो पालो पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
12: बाढ़ी वा विपदको समयमा बाल बच्चालाई पोषिलो खानाको तालमेल नमिलाउँदा पछि स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सकहरूको भनाइ छ। नजिकै रहेको स्वास्थ्य संस्थामा लगेर आफ्नो बच्चाको पोषण जाँच गराउन सक्नुहुन्छ। पोषण अधिकृत बिन्दुपुन
6: पाँचवटा जुन प्रभावित जिल्लाहरू छ त्यसको 15 पालिकामा पोषण लेखाजोखा गरिरहेको छौं। त्यसमा सामान्य भाषामा स्क्रिनिङ गर्ने भनेर भनिन्छ। त्यसमा चाहिँ 6 महिनादेखि 59 महिनाका बाल बालिकाहरूको हाइट तौल लिइन्छ होइन, अनि अर्को चाहिँ मिडिल अपर आर्म सर्कमफेरेन्स मुहाँको मेजरमेन्ट गर्ने भन्ने हुन्छ। र यसको मुख्य उद्देश्य भनेको चाहिँ यदि कोही कुपोषित बाल बालिका छ भने समयमै पहिचान गर्न सकौं भन्ने हो। अहिले हामीले यो प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गएर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउनुहोस् है, बाल बालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचनाहरू यहाँलाई आइसकेको पनि छ होला। यदि आएको छैन भने यहाँले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकालाई आफूले चिनेको स्वास्थ्य कर्मीलाई होइन सोधेर जान सक्नुहुन्छ। यदि त्यहाँनिर चाहिँ स्क्रिनिङ भइसकेको छ अलरेडी, मेरो बच्चा छुटिसक्यो भन्ने छ भने पनि यहाँहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवका मार्फत फेरि स्क्रिनिङ गरेर लिएर जान सक्नुहुन्छ। र नेपाल सरकारले चाहिँ कुपोषित बाल बालिकाहरूको लागि निशुल्क रूपमा उपचार पनि गर्दै आइरहेको छ। त्यही भएको भएर अहिले यो जोखिमको अवस्था छ, यसै पनि अहिले कुपोषणको समस्या एकदमै बढ़िरहेको छ। त्यसमा पनि अब खानपानको कारणले गर्दा होस् होइन, आमाको दूध पर्याप्त नभएर होस्, यो कुपोषण हुने जोखिम बढेर गएको छ नि त। त्यही भएर कसैले पनि होइन यो बेलामा आफ्नो बच्चालाई चाहिँ स्क्रिनिङ गराउनबाट नछुटाउनु होला।
12: बाल बच्चामा समयमै पोषण जाँच गराउँदा कुपोषणका लक्षण देखिए छिट्टै उपचार गराउन सजिलो हुने बताउँदै हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागका पोषण अधिकृत बिन्दुपुन। नचिनेका मानिसको तत्कालै विश्वास नगर्न प्रहरीको सुझाव छ। सहयोग र उद्धार गर्ने बहानामा कतिपय मानिसहरू समस्यामा पर्न सक्ने नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफलेको भनाइ छ।
13: जनप्रतिनिधि हुनुहुन्छ, जनप्रतिनिधिहरूसँग समन्वय गर्न सक्नुहुन्छ। हाम्रो महिला प्रहरी कर्मचारीहरू हामीले फिल्डमै सँगै खटाएका छौँ, उहाँहरूसँग नि आफ्ना ती कुराहरू सेयर गर्न सक्नुहुन्छ। तुरुन्तै यस नभन्नुहोस्, उहाँहरूसँग नजिक ननजिकिनुहोस्, उहाँहरूका कुराहरू सुने पनि ती कुराहरूलाई पालनतिर नलाग्नुहोस्। उहाँले नभन्नुहोस् है भनेका छन् भने झन् सेयर गर्नुहोस्, किनभने त्यो नभन्नुहोस् है यो भन्नु हुँदैन है भनेपछि झन् उहाँ चाहिँ गलत गतिविधि गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ। प्रलोभन दिने, नचाहिएको आश्वासन दिने, अपराधिक क्रियाकलाप गर्ने, कानून उल्लङ्घन गर्ने कुचेष्टा कसैले नगर्नु होला। त्यसमा तपाईँहरू विभिन्न नाममा त्यसरी आफू खुसी गर्न पाउनुहुन्न। दोस्रो कुरा, सम्बन्धित नागरिकले पनि सम्बन्धित व्यक्तिले पनि यथार्थ नबुझिकन त्यस्ताको लयलयमा लागेर, भकाउमा लागेर, प्रलोभनमा लागेर, भनाइमा लागेर पछि पछि लाग्ने, उहाँहरूका कुराहरू सुन्नेतिर नलाग्नु होला। यसले कतै मलाई मानव बेचबिखन पो गर्न खोज्दैछ कि ट्राफिकिङ पो गर्न खोज्दैछ कि भन्ने खालको अलिकति शंकाको रूपमा हेर्नु होला।
12: नचिनेको मान्छेको कुरामा तुरुन्तै विश्वास नगर्न, पैसा, कागज पत्र वा व्यक्तिगत जानकारी सजिलै नदिन र केही शंका लागेमा परिवार, छिमेकी वा प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीका प्रवक्ता अभि नारायण काफले। बाढ़ी तथा विपदको बेला नियमित औषधि खाइरहने र पाका उमेरका व्यक्तिहरूले आफ्नो स्वास्थ्यको ख्याल अरू समयको भन्दा अझ बढ़ी गर्नुपर्छ। सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी,
14: यो उमेर पाको भएको मान्छेहरूलाई चाहिँ औषधिहरू चाहिँ नियमित लिनु पर्यो। जताबाट भयो नि लिएर आएर टाइममै खानु पर्यो, बीचमा छोड्नु भएन। यो चाहिँ हाम्रो यही आयुर्वेद भन्ने एउटा नजिकै एउटा हस्पिटल छ, त्यहाँ हस्पिटलबाट पनि ल्याउन सकिन्छ, अनि हेल्थ पोस्टहरूमा पनि पाउँछ, अनि हाम्रो यता भएको उपलब्ध भएको औषधिहरू हामी यतै पनि दिने गरेका छौँ। बिहान उठ्ने बित्तिकै सरसफाई गर्नु पर्यो, दैनिक नुहाई धुवाई गर्नु पर्यो सफा पानीले, खाना खानभन्दा अगाडि, खाना खाइसकेपछि चाहिँ हातहरू राम्ररी सफा गर्नु पर्यो साबुन पानीले, टोयलेटहरू चाहिँ जताततै खुल्ला वातावरणमा गर्नु भएन, टेन्सन बढ्यो भनेर जाँड रक्सी खानु भएन, चुरोट विधिहरू फुक्नु भएन। श्वासप्रश्वास सम्बन्धी समस्याहरू आउन सक्छ, जाँड रक्सी खानाले कलेजोहरू बिग्रिन सक्छ।
12: नियमित खाइरहने औषधि नछुटाउन, सुर्ती, चुरोट, मदिरा नखान र दिनहुँ सरसफाईमा ध्यान दिन सुझाव दिँदै हुनुहुन्थ्यो सशस्त्र प्रहरी अस्पतालका नर्स रञ्जना चौधरी। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिका असुरक्षित भएको अनुभव भएमा प्रहरीलाई खबर गर्नुपर्ने,
13: त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ।
0: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
15: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
17: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
16: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले

0: जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
0: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 320 खण्डमा छौं। पछिल्लो समय बाढ़ी प्रभावित क्षेत्रमा रहेका बालबालिकाको सुरक्षा चुनौती बढ़दै गएको छ। घर परिवार र आफन्तीबाट छुट्टिएका बालबालिकालाई कसरी सुरक्षा प्रदान गर्ने, स्थानीय प्रहरी, स्थानीय र सरकारवाला निकायको भूमिका के हुन्छ, हामीले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेसँग कुराकानी गरेका छौं।
3: तपाईँ चाहिँ बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ कुनै अलपत्र परेको महिला बालबालिका ज्येष्ठ नागरिक वा अन्य कोही व्यक्ति फेला पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा 100 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। 100 नम्बरमा जहाँबाट फोन गरे पनि त्यो सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोन जान्छ र त्यहाँ सम्पर्क हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ वा नेपाल सरकारले यो विपदमा आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। तर यदि त्यस्तो देख्नुहुन्छ भने चुप लागेर चाहिँ नबस्नुहोस्, खबर गर्नुहोस्, किनभने उहाँहरूलाई अलपत्र भएको अवस्थामा फेला पार्नु भयो भने हामी सबैको कर्तव्य हो उहाँलाई चाहिँ त्यो अलपत्रबाट चाहिँ चाँडोभन्दा चाँडो सेवा दिनु पर्यो, त्यसलाई चाहिँ निकाल्नु पर्ने हुन्छ। र त्यस्तो अवस्थामा अलपत्र परेको व्यक्तिलाई भोलि कसैले ललाइ फकाई गर्न सक्छ, एउटा प्रलोभन देखाउन सक्छ, एउटा माया गरेको देखाउन सक्छ र कुनै कानूनी उल्लङ्घन गर्न सक्छ, आपराधिक क्रियाकलाप गर्न सक्ने प्रबल सम्भावना हुन्छ। हुन त हामीले यी कुराहरू राखेर विभिन्न किसिमको सूचनाहरू जारी गरिसकेका छौँ नेपाल प्रहरी संगठनले आफ्नो आधिकारिक वेबसाइट मार्फत र हाम्रा जिल्ला प्रहरी कार्यालयहरू सबैलाई र सम्बन्धित प्रहरी कार्यालयहरूलाई हामीले परिपत्र पनि गरिसकेका छौँ। यो हुन नपाओस् भन्नको लागि हामीले सम्बन्धित होल्डिङ सेन्टर्सहरूमा हामीले महिला प्रहरी कर्मचारीहरू पनि खटाइसकेको अवस्थाहरू छ। हामीले बोर्डर एरियाका इलाका चौकीहरूलाई हाम्रो प्रहरी कार्यालयहरूलाई पनि यो प्रति अलर्ट राखिसकेको अवस्थाहरू छ। तथापि कसैले त्यस्ता महिला बालबालिकाहरूलाई यो विपदको फाइदा उठाउँदै नाजायज गतिविधि गरेको खण्डमा कसैले भेट्नुहुन्छ, थाहा पाउनुहुन्छ, सूचना प्राप्त गर्नुहुन्छ वा शंका लागेमा मात्रै पनि यहाँले हामीलाई खबर गर्न सक्नुहुन्छ।
4: प्रहरीले त गरिरहेछ तर नागरिकको तर्फबाट आफैले गर्न सक्ने कामको बारेमा भन्नुपर्दा पोइन्ट आउट गरेर 4 कुरा के होला?
3: नागरिकले सर्वप्रथम त एउटा के छ भने सेफ्टी इज एज अ सिम्पल एज एबीसी भन्छ। एबीसी अलवेज बी केयरफुल, सधैँ होसियार हो, एकदमै यो एकदमै सत्य हो। होसियार हुनु पर्यो हरेक कुरोमा। चाहिँ अघि मैले भने अनाधिकृत मान्छेहरूले प्रलोभन देखाउँछ भने त्यही अलिकति शङ्काको रूपमा हेर्नु पर्यो। त्यसै गरी आफ्ना घरमा कोही थर्ड पर्सन त्यसरी अनावश्यक रूपमा चासो चियो गर्छ छिर्छ भने त्यतिखेर नै आफूले ख्याल गर्नु पर्यो। आफूसँग जे जति सामानहरू अहिले छ बचेको कुराहरू त्यसलाई सुरक्षित रूपमा चाहिँ राख्नु पर्यो र जो अनावश्यक अर्काको घरमा छिर्ने चाहिँ गर्नु भएन। सम्बन्धित प्रहरी कार्यालय र जनप्रतिनिधि मार्फत मात्रै ती घरहरूमा चाहिँ जानु पर्यो या चाहिँ त्यहाँ चाहिँ सेवा गर्ने, त्यहाँ चाहिँ त्यो लेदो माटो हटाउने भनेर अनावश्यक अर्का घरमा छिर्ने काम गर्नु भएन। सम्बन्धित घर धनी हुनु पर्यो, घर धनीले पनि नजिक प्रहरी कार्यालयसँग समन्वय गरेर प्रहरीले त्यहाँ हामीले खटाएको छौँ उहाँहरूसँग समन्वय गरेर अन्यको सहयोग लिनुपर्छ भने त्यसरी जानु पर्यो। र जुन एउटा चोरी लुटपाटका घटनाहरूको सन्दर्भमा नागरिकले स्वयं सचेत रहनु पर्यो धेरै कुरामा र त्यस्तो खतरा महसुस हुन्छ चाहिँ प्रहरीको पहुँच देखिँदैन, आएन त्यहाँ प्रहरी भन्ने हामीले हाम्रो आधिकारिक वेबसाइट मार्फत सम्पर्क व्यक्तिहरूको नम्बरहरू पनि हामीले आधिकारिक चाहिँ सूचनाहरू प्रवाह गरेका छौँ। हाम्रो केन्द्र छ, हाम्रो समन्वय केन्द्र, त्यहाँबाट पनि हामीले चाहिँ हामीसँग हटलाइन नम्बरहरू दिएको अवस्थाहरू छ, त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। नेपाल सरकारले पनि विपद प्राधिकरणको पनि नम्बरहरू वेबसाइट मार्फत आधिकारिक चाहिँ एउटा सूचना प्रवाह गरेको अवस्थाहरू छ, त्यहाँ सम्बन्धित गर्न सक्नुहुन्छ। कहीँ सम्पर्क गर्ने ठाउँ छैन भनेर नबस्नु होला, हामीले धेरै नम्बरहरू डिस्प्ले गरिसकेका छौँ, हामीले चाहिँ सबै चाहिँ फलो गरेको अवस्थाहरू छ, त्यहाँ यहाँहरूले वा नजिकको जनप्रतिनिधि मार्फत पनि सम्बन्धित गरेर अगाडि बढ्न सक्नुहुन्छ भन्छु म।

0: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
1: देशका विभिन्न स्थानमा बाढ़ी पहिरो र डुबान लगायतका विपदका घटनामा परि 14 जना भन्दा बढ़ीको मृत्यु भएको छ भने धेरै भौतिक क्षति भएको छ। काली गण्डकीको बाढ़ीले पर्वतको जलझला गाउँपालिका 8 ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण नवलपरासी क्षेत्रमा मात्र 1100 भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। मनाङको नार्पा भूमि गाउँपालिकामा हिमलुङ हिमालयमा हिम पहिरोमा परि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ। मनाङ सदरमुकाम चामेमा घट्टे खोलामा आएको बाढ़ी र पहिरोका कारण मस्याङ्गी नदीमा आंशिक प्रवाह थुनिएको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धानबालीमा क्षति पुगेको छ। आज राति सुदूरपश्चिमको पहाड़ी भेगका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा कम सम्भावना छ। बाढ़ीले नारायणी किनारमा बाँधेर राखिएका क्रूज सिप बगाएर पुलमा अड्काएपछि अहिले यातायात पुलमाथिको यातायात बन्द गरिएको छ र जापानमा चलिरहेको विश्व सितोरिया कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण, 1 रजत र 3 काँस्य पदक जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: खुसीको खबर।
6: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
5: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
6: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
5: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
6: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
5: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
6: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
5: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
6: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
5: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
6: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 083-591-1900

0: ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्
3: हजुर भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
4: यही असोज 17 गते तेस्रो शनिबारको दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
2: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 0384-590-693
6: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
7: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
6: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
7: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
6: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
7: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
6: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
8: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
9: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90
10: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
11: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ
10: हाम्रा सेवाहरू
11: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बात दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
10: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय तुहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98-480-44-631
12: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसरी।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584719 र 98584715।
5: काठमाडौँ युनिभर्सिटी धुलिखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक, सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
8: रेडियो भेरी एफएम।

0: मथ गाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ
2: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56 98412-88391 98580-40382
3: सूचना
4: विशेष गरी खोला खोल्सा नदी तथा तल्लो भूभागका आसपासमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अप्नाउनु होला अत्यावश्यक काम बाहेक वर्षाको समयमा घरबाट बाहिर ननिस्कनुहोस् रातिको समयमा यात्रा नगर्नुहोला खोला तथा खोल्सामा पानीको बहाव बढेको अवस्थामा पैदल मोटरसाइकल वा अन्य कुनै पनि माध्यमबाट खोला पार गर्ने प्रयास नगर्नुहोला सम्भावित बाढ़ी तथा डुबानबाट बस्न महत्वपूर्ण कागजात नगद औषधि मोबाइल चार्जर खाने पानी टर्च तथा अत्यावश्यक सामग्री सुरक्षित स्थानमा तयार राख्नुहोला घर वरपरका नाली पानी निकासा तथा कलबटहरू सफा राख्नुहोस् र पानीको निकास अवरुद्ध हुने गरी फोहोर नफाल्नुहोस्
3: मौसम तथा विपजन्य आधिकारिक सूचना नियमित रूपमा सुन्नुहोस् अफवा र अपुष्ट सूचनाको पछि नलाग्नुहोस् विपद संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकहरू समयमा नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने खोला र सुरक्षित स्थानका बारेमा जानकारी लिने विपदको जोखिम भएका स्थानमा बसोबास गर्ने परिवारहरूले पूर्व तयारी अवस्थामा रहनुहोस् विपदको जोखिम अवस्थामा सुरक्षित स्थानतर्फ जानुहोस् बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा बिरामीको विशेष ख्याल गर्नुहोस् विपद तथा आपतकालीन अवस्थामा नेपाल प्रहरीको 100 सशस्त्र प्रहरी बलको 11-14 तथा मौसम जन्य विपद सम्बन्धी जानकारीका लागि जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र 1155 र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र 1234 खबर गर्नुहोस्
5: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्यधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 का दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चाल हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घर पालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप, जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत। खुशीको खबर,
6: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
5: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
6: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
5: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
6: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
5: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
6: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
5: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
6: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
5: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
6: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385 91 100।
0: रेडियो भेरी एफएम

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय

0: वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98856 56455।
4: रेडियो भेरी एफएम।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडि पट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
5: यही असोज 17 गते तेस्रो शनिबारको दिन
4: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
3: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
6: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906393।
7: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
8: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
7: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
8: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
7: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 0383523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
8: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
7: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
9: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
10: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
9: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
10: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
9: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो,
11: कमाई चाहिँ कति हुँदो रहेछ?
10: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
11: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
10: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
12: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
13: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
14: रेडियो भेरी एफएम

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412388391, 98580403482।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
5: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576।
9: रेडियो भेरी FM।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भर पर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र? युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहीबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनु हुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: रेडियो भेरी एफएम।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजे सम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

परीक्षित यसरी नै राजा परीक्षितको हजुरमा सुखदेवले बताउनुभयो। अनि भगवान कृष्णचन्द्र परमात्माका दाजु जब एक दिन रैवत नामगिरीको पहाड़ जानुभयो, ब्रह्मशुकान हुँदैन भन्ने कुराको पहिचान भयो, रैवत नामगिरीको पहाड़मा जाँदा बलरामजी त्यही जानुभयो। ल आज नन्द यशोदासँगको भेटघाट, नन्द यशोदाजीसँगको भेटघाट, नाचगान कीर्तन मनन लौ त आज बलरामजी कृष्ण सञ्चय हुनुहुन्छ भनेर सोधपुछ भयो। रैवत पहाड़मा बसेको बेलामा बलरामलाई ज्यादै पानी प्यास लागेछ, गोपिनीहरूलाई पानी मागे, तर बलरामजीले पानी जब यस किसिमबाट कहाँबाट ल्याउने भनेर सोध्नु भएको थियो, माथिबाट पानी आउन लाग्यो मेरो महाराज, त्यस बेलामा हल्लाले तानेर मुसलले खिचेर पानी ल्याउनको लागि तयारी हुनुभयो। हरे त्यही बेलामा पानी पिएर गाएको गाना हरे कल कल यमुना।

अवतरी शेषर सौनकारी भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले बड़ा प्रेम साथ आज्ञा गर्नुभयो र अहिले भगवान कृष्णचन्द्र परमात्माका पिता श्री वसुदेवलाई र हामीले तपाईको पिताजीलाई शत्रुले दमन गर्यो मार्यो नपत्याएदेखि हेर्नुहोस् भनेर कृष्ण भगवानलाई ल्याएर बुझाइदिए पिताजीको शिर ए मेरो भगवान दाई पनि हुनुहुन्न म पनि हस्तिनापुरको बुबालाई मारेका रे बडा चिन्ता लाग्यो त्यसपछि बाट परमात्मा गम्भीर वाणीमा सोच राखी बक्सेर पाल्नुभयो र अनि ध्यान दृष्टि लगाएर नजर गरी बक्सिया त होइन रहेछ मेरो महाराज शत्रुहरूले चारैपट्टिबाट बेरेको रहेछ र कपोल कल्पित झूठ प्रतिज्ञा गरेको कृत्रिम फोटो देखाएको रहेछ अनि परमात्माले तत्कालमै सुदर्शन नाम गरेको चक्र प्रहार गरी बक्सु काशी राजा प्रौनक राजा सुदक्षिणा राजा साराम मरे काशीपुरी दग्ध भयो अनि भगवान प्रभुले आफ्नो कार्य पूर्ण गर्नुभयो हरे सुदर्शन चक्रबाट काशीपुरी भस्म सुदर्शन चक्रबाट काशीपुरी भस्म।

काशीपुरी भस्म भएको थियो, तर भगवानको विश्वेश्वर अवतार धारणा भएपछि फेरि बस्ती बस्यो। अनि डरलाग्दो जब एउटा बाणरले आएर बलरामले मदिरा पिरेको बेलामा रैबत पहाडमा मदिराको कलशै टिपेर हिँड्यो। कलश भने चाहिँ यहाँ मदिराको के कलश हुन्थ्यो नि, कलश त क्या हो नि, त्यो बोतल हो कि सिसा हो कि, अगर आएर त पुङ भने के नि भन्थे, खाएपछि भुङ होला नि के, त्यसकारणबाट अब त्यो त्यही कलश के कलश हुन्थ्यो त्यस्तो टपक्कै टिपेर लग्यो बाणरले। अनि त्यो बाणरले लैसकेपछि त्यसलाई झम्टेर बलरामजी जानुभयो आखिरमा गएर त्यसले सारा गोपिनीहरूको अगाडि गएर मलमूत्र जब सारा सम्पूर्ण छेपिदियो आफ्नो, अनि हलाले तानेर मुसलले खिच्नुभएको थियो त्यही बेलामा फेरि प्रहार गर्यो, डरलाग्दो प्रकारको शक्ति प्रहार गर्यो। अनि आफ्ना गोप्य अङ्गहरू देखाइदियो, अनि त्यसपछिबाट हलाले तानेर मुसलले पड्काइदिनु भएको थियो, बाँदर मर्यो। त कोष भनेर सोद्धाखेरिमा दिवित नाम गरेको बाणर हो भगवान्, मैले जब यस किसिमबाट अघिल्लो जन्ममा म बाणर थिएँ, हजुर पनि यस किसिमबाट जब लक्ष्मणजी हुनुहुन्थ्यो अहिले बलराम हुनुभएछ, हजुरका भाउजू जब सीतामाई ल्याउन हामीले बहुत कोसिस गरेका थियौं, कोसिस पूर्ण पनि भयो, आज हजुरले जब वरदान दिनुभयो इच्छा पूर्ण भयो भनेर पाउमा सेवा गरी मुक्ति भयो। अनि त्यही जब बाणर जो थियो त्यसको नामकन अहिले यस प्रभावबाट दिवित भन्ने बाणरलाई मारेर अहिले बलरामजी सारा सम्पूर्ण नवयुवतीहरूका साथमा जब फेति सवारी हुनुभयो, समुद्रमा गए पनि गडाबरी पानी, समुद्रमा गए पनि गडाबरी पानी, भक्ति छुट्ने स्वभाव।

परीक्षितलाई सुखदेवले बताउनुभयो लौत समुद्रका ऋषि प्रणाली अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर समुद्रमा गए पनि त्यस्तो बानरेको जुन प्रकारबाट भगवानसँग भेट हुँदामा पनि त्यो दुर्जन व्यवहार छोडेन त्यसै कारणले भक्ति छुट्ने स्वभाव र नछुट्ने हो भने यो मैले हजुरलाई बताएँ लौत राजन परीक्षित अब बाँकी अंशको लागि रैवत नाम गरेको पाडबाट सारा नरनारीहरूलाई विदाई गरी भगवान सवारी हुनुभयो र अनि त्यहाँदेखि उपरान्त लौत भनेर अहिले माता पिता नन्द यशोदासँग विदा भएर बलरामजी पाल्नु भएको छ लौत महाराज परीक्षित बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनेको सोद्धाखेरिमा अहिले परमात्मा कृष्णको सारा सम्पूर्ण छोरा नातिहरूलाई सम्बोधन युक्त आफ्ना पुत्रहरूलाई ज्ञानवर्धक विषयमा परमात्मा तयारी गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको उत्तरार्ध कथा कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गरी भक्सु एक दिन के भएछ भनेदेखि अचानक एउटा घटना घट्यो क्या त्यहाँ कृष्ण भगवान प्रभु परमात्माले छोरा नातिलाई आज्ञा गर्नुभयो हेर छोरा हो हेर नाति हो हामीहरू सबैले एउटा कुरा विचार गर्नुपर्छ पूजा पाठ ध्यान मनन परमात्माको प्रार्थनामा चाहिँ नबोलाएको ठाउँमा जानु भगवानको नाम सुन्ने ठाउँमा चाहिँ तर भोज खाने ठाउँमा चाहिँ नबोलाएको ठाउँमा नजानु डाकी बोलाइ नगरेको ठाउँमा नजानु आज दुर्योधन राजाको छोरी महारानीको स्वयंवर छ स्वयंवर जब लक्ष्मणा रानीको तर सबैलाई बोलाइयो हामीलाई बोलाइया छैन नजा भन्नुभएको त्यो बुबाले नजा त भन्नुभएको छ भागेर जाने भनेर काका र भतिजा निस्केर गएछन् झन् कृष्ण भगवानका छोरा भालुनीपट्टिका छोरा र भतिजा अनिरुद्ध राजकुमार गए स्वयंवर भनेको केटीले केटो रोज्न पाउने सारालाई हेर्दै हेर्दै हेर्दै जाँदाखेरिमा हातमा माला लिएर केटी रोज्दै रोज्दै रोज्दै गएको अब के गरौं कसो गरौं त्यही प्रभावबाट चित्तमा विचार गरेर यसो विचार गर्दै जाँदाखेरिमा यही काम गर्नु पर्यो भनेर परिचय दिनले परिचय दिनै जाँदा भगवान कृष्णका उहाँ नाति हुनुहुन्छ भने उहाँ छोरा हुनुहुन्छ भनेर अनिरुद्धलाई भने प्रद्युम्नलाई देखाए भने यस किसिमबाट देखाइदिएछन् साम्मलाई र ठिकै छ भनेर साम्म राजकुमार गएर जब यस किसिमबाट यस्ता कृष्णका बुहारी भन्न पाउने सेवन्तक मणिको माला लाउन पाउने भनेर जब ल्याइदिनु भयो माला अनि मेरो जब पति भनेर उनले लिएर आउन आँटेका थिए च्यापै समातेर जब कर्ण दुर्योधन दुशासनले ब्याजित गर्यो तँलाई देखो पनि बदमास नि कहाँ कि भनेर अनि पाता कसेर जब प्रदेश जब साम्म राजकुमारलाई थुन्यो लभ अनि भगवान कृष्णचन्द्र परमात्माले यसो कुरा पत्ता लगाउनु हो अब मारिदिन्छु दुर्योधन भनेर आँटी बक्सिएको थियो भाइ गए भने मारिदिन्छन् भन्नका लागि बलराम मेरो चेलो हो मै जान्छु गदा युद्ध सिकाएको पहिले जनकपुर धाममा हुन्छ भनेर सरासर जानुभयो र अहिले परमात्मा परमेश्वर सरासर पाल्नु भइसकेपछि त्यसपछिबाट परिकृति घमसंग्रामको प्रभावबाट उद्धवजी तिमी जाऊ गुरुबा आउनु भएको छ भन्दै भन्दाखेरिमा यही कुरो बताउनुभयो तिम्रो गुरुबा पाल्नु भएको छ चाँडै छोडिदेऊ रे छोरालाई नातिलाई भन्ना सुन्ना साथ के को गुरुबा हुने त्यो अझ पाउको जुत्ता शिरको मुकुट त्यसले भन्दा हुन्छ भनेर गाली गर्यो केही कुरो उद्धवले ल्याएर सिकाइदिनु भयो आफ्नो गुरूलाई त्यतिको अपमान गरेको भन्दा हल्लाले तानेर मुसलले खिचेर गंगाजी पटेरि फालिदिन्छु सर भन्नुभएको थियो दरबार हल्लियो अनि दुर्योधन राजाले शकुनीले कर्णले हात जोडेर शरणमा परिकन छोरा छोरी ज्वाई आफ्नो ज्वाई छोरी दुइटै बुझाउँदै विन्ती गरे हुकुम भयो महाराज दुर्योधनको हुकुम भयो महाराज दुर्योधनको

0: ठिकै छ त्यसो भने भइगयो भनेर अहिले सारा सम्पूर्ण काम पूर्ण गरेर अहिले अहिले हल्लाले तानेर मुसलले खिचेको हुनाले अहिले पनि हस्तिनापुर सहर अहिले कोल्टै परेको देखिन्छ। लौ त महाराज परीक्षित, भगवान कृष्णको र दुर्योधनको सम्धिको नाता लायो तर मन नमिलेपछि त्यस्ता सम्धि न सम्धि कति सम्धि कति सम्धि। आखिरमा भगवान कृष्णले सारा कार्य पूर्ण गरी बक्स्यो। अहिले हस्तिनापुर अझै कोल्टै छ भनेकन राजा परीक्षितलाई सुखदेव बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा है सद्याबाट
1: महापुराणको
0: सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद भागवत महापुराणको अहिले दशम स्कन्ध अन्तर्गत कति कथाको वर्णन गरिन्छ भने भगवान कृष्णको 16108 वटा रानी केरी व्यवहार चले आवला छक्क परे सबै। 16108 वटा रानी एउटी श्रीमतीले बहन खबन नदिएर मुडिएर दौड़ाउनु पर्ने कतिलाई छ कतिलाई छ बहन खबन नभएर हाम्रो घरकीले खेलेर हिँडेको भन्ने छन् धेरै जसका मरेका सिल्ली त्यसलाई जगल्टिएर आफू नबसेर बहन खबन नभएर हिँडेको हजुर भन्दै हिँड्ने त्यस्ता खाले आखिरका बीचमा मेरो महाराज अब एउटीले त त्यसरी सताएको छ समाजमा भनेदेखि अब यो के गर्ने होला बडा समस्या परेछ र गएर अनुरोध गरे ल मेरो भगवान अब के गर्ने होला के उपाय गर्ने भनेर जब ब्रह्मादि आदि गरेको सभाबाट नारद ऋषि पाल्नुभयो छ भगवान कृष्णको आन्तरिक माहौल बुझ्नका निमित्त सरासर जानुभयो र लौ त मेरो महाराज म अनुरोध गर्छु भन्नुभयो भगवानले के कुरा भन्दा अरू कुरा केही पनि होइन साँची एउटा कुरा प्रश्न गर्छु भन्नुभयो भगवानले के कुरा छ परमात्मा भनेर सोद्धाखेरि अरू कुरा होइन मेरो महाराज ममाथि हजुरको दयाभाव र यदि ममाथि हजुरको सद्भाव छ भनेदेखि एउटा कुरा अनुरोध गरौं है प्रभु भनेर विन्ती गर्दाखेरि अरू कुरा के हो ल भन भनेर सोद्धाखेरिमा यसै समयको बीचमा एउटा प्रश्न गरे सबै ठिक छ हजुरको जब दरबारमा म आए तर हजुरका 16108 वटा रानी मेरो एउटा पनि छैनन् लौ न मलाई एउटा त मिलाइदिनुहोस् भनेछन् नारद ऋषिले। भगवान कृष्ण भन्नुहुन्छ अन्त कहाँ त मिलाइदिन जाने मेरो 16108 वटी छन् म नभएको कोठाको लैजाऊ जाऊ भनेर आज्ञा गरिदिवक्सु हस् भनेर जामावतीका कोठामा गएको तिनै प्रभु बस्नुभएको टाढैबाट बाबु नारद भन्न लाग्नुभयो अनि त्यसपछिबाट बोल्दै नबेली फेरि अर्काको कोठामा सत्यभामाका कोठामा कालिन्ने मित्रविन्द्या सत्यभद्र लक्ष्मणा सारा डुल्लाखेरीमा कहीँ पूजा कहीँ पाठ कहीँ ध्यान कहीँ मनन कहीँ तुतिविन्ती कहीँ जब पूजा पाठ कहीँको छोराछोरीको व्रतबन्ध आदि काम कि मेरो ईश्वर यो खपी नसक्नुको कुरो रहेछ भनेर सारा कुरा छोडेर अहिले चरण रूपी कमलमा भगवानको भजन मनन कीर्तन गरी कार्यक्रम पूर्ण गराउनुभयो। अनि त्यहाँदेखि प्रान्त बडो गम्भीर वाणीमा भगवानको ध्यान मनन भजन भयो लौ त महाराज परीक्षित सबै ठाउँमा परमात्मा तपाई हुनुहुँदो रहेछ भगवान मैले जानिन भनेर विन्ती गर्नुभयो नारदले ठिक छ जाउ तिमीलाई विवाहमा फसाउने इच्छा मेरो होइन मलाई कुरा पनि काटेका थिए भन्नुभयो भगवानले एउटालाई एउटा भयो हुनेमा किन 16108 भन्ने कुरामा सबैको आत्मा परमात्मा भएको कारणबाट 1, 2, 3 16000 त के 32 अरब करोड हरब भएको कि अप्ठ्यारो सबैको आत्मा नै ईश्वर हो भन्ने कुराको पहिचान मैले बुझाएको हुँ भन्नुभयो र अनि नारद छक्क परेर भगवान मैले गरिएको अपराधको लागि माफ दिनुहोस् भनेर विन्ती गर्नुभयो हरे 16108 दरबार मटम्मा 16108 दरबार मटम्मा यस्तो चाल देख्दा फेरि

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू।

0: नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
2: यो रोगले पनि मर्न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
4: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
1: खुसीको खबर
0: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ
0: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा
1: डाक्टर कुलराज शाही वरिष्ठ फिजिसियन पेट छाती मुटु फोक्सो कलेजो मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ
0: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ हाड जोड्नी मांसपेशी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा
1: डाक्टर महेश चौला गाई वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
0: डाक्टर अमित कुमार ठाकुर वरिष्ठ रेडियोलोजिस्ट आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
1: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
0: किन काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्
0: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस् सम्पर्क काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 0385910199
7: मलाई त कस्तो भोक लाग्छ टेकराज कहीँ जाम न खाजा खान
0: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
7: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि
0: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
8: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन

0: चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
5: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
6: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
5: यो सोलर बलियो र भइपर्दछ।
7: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
8: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
9: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ताभन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
9: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
9: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
9: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा